0: उत्साहसँगै आत्मीयता र धार्मिक सद्भावका बीच आज हजरत मोहम्मद पैगम्बरको जन्मदिन अर्थात मोहम्मद डे मनाइँदैछ। मुस्लिम समुदायका लागि महत्वपूर्ण धार्मिक पर्व हो यो। नेपालगंजमा यो दिन धार्मिक आस्था र सामाजिक सम्बन्धको सुन्दर संगम बन्ने गरेको छ। आस्थासँगै झल्किन्छन् धार्मिक सद्भाव शीर्षकमा नागरिक दैनिकले यो खबर छापेको छ।
1: अपराधमा किशोरको बढ्दो संलग्नता भरिए बाल सुधारक गृह शीर्षकमा खबर छ। रूपन्देहीको बाल सुधारक गृहमा विभिन्न अपराध तथा कानूनी विवादमा परेका 111 किशोरलाई राखिएको छ। किशोरहरूको अत्याधिक चापका कारण आवासीय व्यवस्थापनमै समस्या भएको छ। संसदको कानून न्याय तथा मानवाधिकार समितिले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदी बन्दीहरूको मानवाधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन अनुसार एउटै खाटमा 3 जनासम्म बालक सुत्नुपर्ने तथा पर्याप्त खाटको अभावका कतिपय बालक भूमि चुत्त बाध्य भएको पाइएको छ। सुधारक गृहमा 3 तलाको एउटा मात्र भवन छ, जसको पहिलो तलामा कार्यालय र अन्य तलामा बालकका लागि 5 वटा ठूला र एउटा सानो गरी 6 वटा कोठा छन्। त्यसमध्ये एउटा प्रहरीले प्रयोग गर्दै आइरहेको छ। त्यस्तै बाल सुधार गृह भक्तपुरमा पनि 62 जना बाल बालिका छन्, जसमा 25 जना बालक र 37 जना बालिका छन्। भौतिक संरचनाका रूपमा गृहमा बाल बालिकाहरूका लागि 2 तले एउटा महिला ब्लक र बालकहरूका लागि 9 वटा कोठा सहितको अर्को 2 तले पुरूष ब्लक भवन सञ्चालनमा छन्। भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र कक्षा कोठाको सीमितताका कारण छात्र छात्रालाई एउटै समयमा पठन पाठन गराउन सकिएको छैन। त्यस्तै बाल सुधार गृह पोखरामा 108 जना बालक छन्। त्यहाँ 3 तलाको एउटा भवन छ, जसको पहिलो तलामा हल र माथिल्लो पहिलो तलामा 8 वटा कोठामा 2 तले खाटको व्यवस्था गरी बालकहरूको आवास व्यवस्थापन मिलाइएको छ। पछिल्ला केही वर्ष यता कानूनी विवाददेखि गम्भीर खाले फौजदारी अपराधमा किशोर किशोरीहरूको संलग्नता बढ़दै गइरहेको देखिएको छ, जसका कारण देशभरका बाल सुधार गृह भरिभराउ छन्। आजको मध्याह्न दैनिकमा खबर छ।
0: भारतीय बजारमा प्याजको मूल्य बढ़ेपछि त्यसको असर नेपाली बजारमा पनि देखिएको छ। काठमाडौँका खुद्रा पसलमा प्याजको मूल्य प्रति किलो 100 देखि 105 रूपियाँसम्म पुगेको छ, तर भन्सार विभागको तथ्याङ्कले चालू आर्थिक वर्षको साउनमा प्याजको आयात अघिल्लो वर्षको सोही महिनाभन्दा 21% भन्दा धेरैले बढ़ेको देखाउँछ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूची अनुसार 4 महिनामा सुकेको भारतीय प्याजको औसत थोक मूल्य 150% बढ़ेको छ। खुद्रा मूल्य 100 रूपियाँ नाघ्यो शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकले यो खबर छापेको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु भएको छ। प्रदेश सभामा हिजो भएको मतदानमा मुख्यमन्त्री थापाको विश्वासको पक्षमा कुल 57 मत परेको थियो। उहाँलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रदेश सभा सदस्यहरूले मतदान गरेका थिए। यता नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ। कंग्रेस नेतृत्वको वर्तमान सरकारबाट एमाले बाहिरिने पक्का भएको हो। यसअघि अन्य प्रदेशमा एमाले नेकपा गठबन्धन अनुसार सरकार बनेसँगै गण्डकीमा पनि एमालेलाई सरकार छाड्न दबाव परेको थियो।
2: प्रदेश सरकारमा राजनैतिक समीकरण फेरबदल हुने क्रम तीव्र बनेको छ। गण्डकी प्रदेशमा नेकपा एमाले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ भने लुम्बिनी प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका 3 सांसदले मन्त्रीको शपथ लिएका छन्। यता बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
1: अटोमोबाइल क्षेत्रलाई चलायमान बनाउने उद्देश्यका साथ 18 नाडा अटो शो 2026 हिजोदेखि काठमाडौँमा शुरू भएको छ। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालद्वारा आयोजित अटो शो उद्घाटन गर्दै उपराष्ट्रपति रामशाह प्रसाद यादवले अनुभवको इन्धन आयात रोक्न विद्युतीय सवारी साधनमा जोड़ दिँदै विद्युतीय सवारी प्रयोग नै इन्धन आयात न्यूनीकरणको सबैभन्दा दिगो विकल्प भएको बताउनु भएको छ।
2: देशभरिका सबै सरकारी कार्यालयले अबदेखि निजी क्षेत्रबाट सफ्टवेयर खरिद गर्न नपाउने भएका छन्। सरकारी कार्यालयमा प्रयोग हुने सफ्टवेयर सरकारले नै बनाउने गरी मन्त्री परिषद तथा मन्त्री परिषदको कार्यालयले एउटा कार्यालय नै स्थापना गरिसकेको छ।
1: कपिलवस्तुका 8 स्थानीय तहले इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मोहम्मद जयन्तीका अवसरमा आज सार्वजनिक विदा दिएका छन्। पैगम्बर हजरत मोहम्मदको जन्मदिनको स्मरणमा मनाइने मोहम्मद जयन्तीका अवसरमा जिल्लाका शिवराज कपिलवस्तु महाराजगंज र कृष्णनगर नगरपालिका र विजयनगर शुद्धोधन यशोधरा र मायादेवी गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै विदाको घोषणा गरेका हुन्।
2: नेपालमा सर्पदंश जनस्वास्थ्यसँगै विपद व्यवस्थापनको चुनौतीका रूपमा देखिएको छ। पछिल्लो 10 वर्षमा सर्पदंशका कारण 1678 घटनामा 301 जनाले ज्यान गुमाएको तथ्याङ्कले यसको भयावह अवस्था देखिएको हो।
1: सूचना प्रविधि आईटी क्षेत्रका उद्यमीहरूले भ्याट फिर्ता प्रक्रियालाई सहजीकरण गर्न अर्थमन्त्री सोडिम वाग्लेसँग माग गरेका छन्। अर्थ मन्त्रालयमा हिजो करिब 3 घण्टा भएको छलफलमा उद्यमीहरूले वैदेशिक लगानीमा संचालित तथा आईटी सेवा निर्यात गर्ने कम्पनीले लामो समयदेखि भ्याट फिर्ता पाउन नसकेको भन्दै सहजीकरण गर्न आग्रह गरेको नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीका अध्यक्ष गौरव पाण्डेले जानकारी दिनुभएको छ।

0: About this home,
1: this home, खुशीको कनेक्शन.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
3: अब विदेशका खबर. युक्रेनमा उत्तर एटलान्टिक सन्धि संगठन नेटो सदस्य राष्ट्रका सैनिक तैनात गर्न रूसका लागि अस्वीकार्य रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन्. युक्रेनमा नेटो सदस्य राष्ट्रका विदेशी सैन्य टुकडी तैनात गर्नु हाम्रा लागि अस्वीकार्य रहेको अडान हामीले विभिन्न तहमा पटक पटक स्पष्ट पार्दै आएका छौं. उनले भनेका छन् कोएलिसन अफ द विलिङका नेताले युक्रेनको स्वतन्त्रताको 35 वार्षिक उत्सवका अवसरमा केभलाई भर्चुअल बैठक गरेका थिए. बेलायतका प्रधानमन्त्री एन्डी बर्हम, फ्रान्सेली राष्ट्रपति मेनुएल मैक्रोन, जर्मन चान्सलर फ्रेडरिक मर्ज र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बैठकको अध्यक्षता गरेका थिए.
4: अब खेलकुदका खबर. मलेसियामा आयोजना हुने एएससी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले घरेलु टोली मलेसियामाथि जित निकालेको छ. मलेसियाको सेलाङ्गोर टर्फ मैदानमा मंगलबार भएको अभ्यास खेलमा नेपालले घरेलु टोली मलेसियामाथि 9 विकेटको जित निकालेको हो. यसैबीच नेपालले पिकल बल विश्वकपको तेस्रो संस्करण खेल्ने भएको छ. पहिलो पटक विश्वकपमा सहभागी हुन लागेको नेपाली टोली बिहिबार भियतनामको दानाङ प्रस्थान गर्ने भएको छ.
3: अब विचार विश्लेषणको पालो. आर्थिक अभियान दैनिकमा फेसनको गतिसँगै हेटौडा कपड़ा उद्योग अघि बढ़ला शीर्षकमा रामप्रसाद गौतमको विचार छापिएको छ. दुनियाँमा एक वर्षमा एकजनाका लागि 14 टी शर्ट बन्छन्. नेपालमा सायद एकजनाले एउटा भन्दा बढ़ी किनेको होस्. प्रविधि र फेसनले गर्दा कपड़ामा प्रतिस्पर्धा व्यापक उच्च छ. यसमा टिक्नका लागि हेटौडा कपड़ा उद्योग कसरी सञ्चालन गर्ने र यहाँको उत्पादनहरूको भन्दा कसरी विशिष्ट बनाउने भन्ने बारेमा राम्रो अध्ययन गर्नमा सरकारले कन्जुसाई नगरोस्, कसरी यसको शिरोभार खर्च कम गरेर लागत पनि कम गरेर मिथ्याभेद तरिकाले अपनाउने भन्नेबारे सबै कुराको जवाफ तयार गरेर यसलाई सरकार र निजी क्षेत्र मिलेर सञ्चालन गर्ने मोडालिटी पनि विकसित गर्न ठिक हुन्छ कि वा अन्य कुनै सञ्चालन मोडल. तुलनात्मक लाभका क्षेत्र पत्ता लगाएर मात्र काम शुरू गर्नु राज्यको प्रमुख दायित्व हो. यस ऐतिहासिक जिम्मेवारीमा राज्य खरो उत्रोस्.
4: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै. यसपछि पत्रकार खेम बम्पका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.

0: समयको ख्याल राखौं। 6 बज्यो।
1: विषयमा चरो बहस, नेपाली बहस,
2: यस नेपाली बहसका साथमा
3: प्रीति तयारी चौचौ
4: ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क
5: डिस होम इन्टरनेट।

आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा हामी आइरहेका छौं। युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। आदरणीय श्रोता, विभिन्न डिजिटल प्लेटफर्मबाट पनि नेपाली बहस प्रसारण भएको छ भने काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्छौ। सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौ। सामाजिक आर्थिक राजनीतिक क्षेत्रका विषयमा, सांस्कृतिक क्षेत्रका विषयमा हामी बहस गर्ने गर्दछौ। आदरणीय श्रोता, प्रधानमन्त्री बालिन र शाह बालिन पहिलो पटक प्रश्नोत्तरमा सहभागी हुँदैछन्। औपचारिक रूपमा 11 जना सांसदले सोध्दैछन् प्रश्न। आज प्रधानमन्त्री बालिन र शाह कहाँ प्रसारण भइरहेको छ भने काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा

गरेको भन्ने विषय पनि आएको छ। आदरणीय श्रोता, प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधि सभाको नियमावली अनुसार पहिलो पटक प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदैछन्, किनभने सभामुख डीपी अर्यालले रूलिङ गरेर उनी आज 10 गते संसदमा उपस्थित हुन लागेका हुन्। नेपालको राजनीतिमा, संसदीय अभ्यासमा यो पहिलो पटकको अपवादमा हुने यस्ता खालका रूलिङहरूमा बालेन शाह आज सहभागी हुँदैछन् र नेपालको पार्लियामेन्ट अर्थात लोकतान्त्रिक पद्धतिमा सदन भनेको विधायकीहरूको एउटा थलो हो, जहाँ चाहिँ जनताका प्रतिनिधिहरूले आफ्ना आवाजहरू मुखरित गर्छन् र जनताले प्रत्यक्ष रूपमा त्यसमा हेर्ने र उनीहरूका गतिविधिहरू निहाल्ने मौका पाउँछन्। संसदीय व्यवस्थामा, लोकतान्त्रिक व्यवस्थामा संसदीय व्यवस्थालाई मर्यादित बनाउनका निम्ति काम गर्नुपर्ने हुन्छ। तर पछिल्लो समय फागुन 21 गतेको निर्वाचनबाट आएको सरकारले पछिल्लो जुन किसिमका गतिविधिहरू गरिरहेको छ, प्रधानमन्त्रीले जुन किसिमका गतिविधिहरू गरिरहेका छन्, त्यो चाहिँ लोकतान्त्रिक पद्धति अनुकूल भन्दा पनि केन्द्रीकृत सेन्ट्रलाइजेशनका रूपमा अगाडि बढ़ेको भन्ने आरोपहरू पनि यतिखेर सरकारले खेपिरहेको एउटा स्थिति छ। त्यसैले गर्दाखेरि आजबाट प्रधानमन्त्री सुध्रिएकै हुन् त, सांसदका प्रश्नको उत्तर दिन्छन् त, यतिखेर संसदमा गएर 11 जना सांसदले आज प्रश्न सोध्दैछन्। प्रधानमन्त्री आउने कुरा कन्फर्म जस्तै होला, किनभने रूलिङ भइसकेको एउटा स्थिति छ। त्यसैले गर्दाखेरि आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ बालेन्द्र शाहले आज संसद फेस गर्दैछन्। आदरणीय श्रोता, तपाईँले जानकारी गराउँछौ हामी यतिखेर 25 मेन पावर कम्पनीलाई कार्यवाही गर्न विभागलाई मन्त्रालयको निर्देशन छ। श्रम, युवा श्रम तथा रोजगार मन्त्रालयले मलेसियाको फरेन वर्क सेन्ट्रल म्यानेजमेन्ट सिस्टममा आबद्ध 25 मेन पावर कम्पनीलाई कार्यवाही गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ। 25 मध्ये 15 व्यवसायीले सिन्डिकेट छाड्ने प्रतिबद्धता जनाइसकेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हिराबाबु डागी हरिले विभागले कुन खालको कार्यवाही गर्ने हो त्यो भने स्पष्ट भइ नसकेको बताएका छन्। आधारित श्रोता, नेपालबाट मलेसिया जाने अर्थात मलेसिया पठाउने मेन पावर कम्पनीका बारेमा पटक पटक विवाद आउने गर्दछ। त्यसैले यो विवादलाई साम्य गर्नका निम्ति मन्त्रालयले कार्यवाहीको सिफारिश गरेको छ। बालिम पर्खिरहेको छ बन्सरे डाँडा। आदरणीय श्रोता, 4.5 वर्ष अघि काठमाडौँ महानगरको मेयर निर्वाचित हुन सर बन्सरे डाँडाको डम्पिङ साइट पुगेका बालेन्द्र शाह बालेनले एउटा बाचा गरेका थिए, फोहोर व्यवस्थापनको समस्या समाधान नभएसम्म खादा माला र अबिर लगाउँदिन, उत्सव पनि मनाउँदिन। मेयर निर्वाचित भएको केही दिनमा उनी बन्सरे डाँडा पुगेका थिए। बालेन आएको खबरपछि स्वागत गर्न खादा माला लिएर पुगेका स्थानीयहरूको खादा माला उनले ग्रहण गरेनन्, तर अहिले पनि ग्रहण गर्ने स्थितिमा छैनन्, किनभने त्यहाँ चाहिँ फोहोर व्यवस्थापन राम्रोसँग हुन सकिरहेको छैन। आदरणीय श्रोता, फेरि अदालतको पोल्टामा गएको छ कंग्रेसको किचलो। कंग्रेसको किचलो सर्वोच्च अदालतमा प्रवेश गरेको छ। पूर्णबहादुर खड्का र निवर्तमान सभापति शेरबहादुर देउबाको रिट सर्वोच्चमा दर्ता भएको छ। के यसले नेपाली कंग्रेसलाई बलियो बनाउँछ? यो आन्तरिक कलहले, आन्तरिक झगडाले, राजनैतिक दलको झगडाले कंग्रेसलाई किन कमजोर बनाउन खोजिरहेको छ? आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, के छ रिट निवेदनको माग? देउबा र खड्काले छुट्टा छुट्टै निवेदन दिए पनि उनीहरूको माग दावी भने एकै खाले रहेको छ। विशेष महाधिवेशनबाट सभापति बनेका थापालाई 2082 माघ 2 गते निर्वाचन आयोगले आधिकारिकता दिँदै विवरण अध्यावधि गरेको थियो। सर्वोच्च अदालतको संयुक्त इजलासले पनि 2083 वैशाख 4 फैसला सुनाउँदै आयोगको निर्णय सदर गरेको थियो, तर उक्त फैसलामा प्रश्न उठाउँदै देउबा र खड्काले निवेदन दिएपछि प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा सहितको इजलासले पुनरावलोकन गर्ने निर्णय गरिसकेको छ। अब कंग्रेसको विवाद के हुन्छ भन्ने विषय पनि आजको बहसको चर्चामा रहनेछ। आदरणीय श्रोता, एजेण्डामा प्रदेश खारेजी छ। प्रदेशमै पदका लागि रापरपाको रणाको मचिएको छ यतिखेर। रापरपाले प्रदेशमा जुन किसिमको आफ्नो रणाको मचाइरहेको छ, तर प्रदेश चाहिँदैन पनि भनिरहेको छ। नेपालको राजनीतिमा यस्ता खालका विषयहरू भने नौला होइनन्, ती भइ नै रहेका हुन्छन्। त्यसैले गर्दाखेरि रापरपा आफ्नो अडान, आफ्नो सिद्धान्त बिर्सिँदै गएको हो त। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्छौं ओलीलाई नेतृत्व छाड्न दबाव छ। फागुनको निर्वाचनमा एमालेको लज्जाजनक हारपछि आफ्ना विश्वासपात्र मध्येका महासचिव शंकर पोखरेल सहितका नेताहरू ओलीको विपक्षमा उत्रिएका छन्। तर केपी शर्मा ओली अहिले पनि टसको मस भएका छैनन्। विष्णु पौडेल मौन छन्, बादल पुनर्लेखन गर्दैछन् प्रतिवेदनको, तर शंकर पोखरेल एक्लै बोलेर नेकपा एमाले परिवर्तन हुने पक्षमा छैन। ओलीको वरिपरि फेरि राजनीति घुमिसकेको छ, र जुन ओलीले फेरि आफूलाई शक्ति आर्जनको एउटा बिन्दुमा उभ्याइसकेका छन् नेकपा एमाले र ओली पर्यावासी जस्तै हो भन्ने विषय यतिखेर आएको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ बुझिएन हेर्नुहोस् बा भनेको ईश्वर समान हुन्छन् होइन र भनेर एउटा कार्टुन आएको छ। आदरणीय श्रोता, केपी शर्मा ओलीले कुनै पनि हालतमा

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: हर विषयमा चारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क
2: पीस होम इन्टरनेट। यतिखेर हाम्रो बेसमा नागरिक क्षेत्रका अगुवा विश्लेषक डाक्टर सुन्दरमणि दीक्षित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: गुड मर्निङ, थ्याङ्क यू भेरी मच। म साँच्चै म राजनीति विशेषज्ञ होइन है, म डाक्टर मात्रै हुँ।
2: ए, डाक्टर साहब हुनुहुन्छ, नागरिक क्षेत्रका विषयमा आवाजहरू उठाउनुहुन्छ डाक्टर साहब। तपाईँको विश्लेषण मिल्छ डाक्टर साहब, हामीले धेरै पटक बहस गरेका छौँ होइन।
3: ओके,
2: तपाईँले जनताको पक्षमा बोलेका आवाजहरू धेरै मिलिरहेको छन्, त्यसैले हामी पटक पटक डाक्टर साहबलाई यहाँ दुःख दिइरहेछौ कार्यक्रममा। आज प्रधानमन्त्री पहिलो पटक औपचारिक रूपमा संसदमा प्रस्तुत हुँदै हुनुहुन्छ, तर कालो चस्मा लाउनै पर्ने बाध्यता भयो आँखाको कारणले गर्दाखेरि होइन। उहाँले चाहिँ प्रश्नहरू फेस गर्न सक्नु होला आज सांसदहरूका प्रश्न।
3: आज मलाई अस्ति मलाई लाग्छ कि हिजो मैले सुने हाँसो पनि उठ्यो कि अस्ति मात्रै प्रधानमन्त्री आफै मोटर आँखा मुस्ताङ पुग्नु भएको थियो। सडनली उहाँको आँखामा यस्तो भयो कि त्यहाँ कालो चस्मा नलाइकन हुँदैन हुने भयो। अब अचम्म बाहिर घामको ग्लेयरमा त मान्छे कालो चस्मा लाउँछन् कि, त्यो संसद भवनभित्र त्यत्रो ग्लेयर त हुनु नपर्ने हो, घामको ग्लेयर त नहुने हो। भनेदेखि कालो चस्मा त्यहाँ पनि लाउनु पर्ने अर्थमा चाहिँ हुन्छ, यो खालि एउटा यो कुनै बसको विषय पनि होइन। किनभनेदेखि यो कालो चस्माको विषय चाहिँ नि यो उठिरहेको छ, यो माने अचम्मसम्म उठाएको छ। तर अहिले आएर अब रिजनिङ देखि चाहिँ अब चाहिँ आँखाको डाक्टरले चाहिँ नि लाउनै पर्छ भनेर भन्दै त्यो मलाई अलिक छक्क भयो कि, म पनि अचम्म लाग्यो मलाई। तर मलाई शङ्का चाहिँ के छ भने बालन शाहलाई कसैले चाहिँ नि कोही अब हुने कुनै ज्योतिषीले हो र या कसैले चाहिँ नि तिमी चाहिँ नि कालो नै लाऊ भनेर भनेको छु कि जस्तो मलाई शङ्का लागेको छ। अब हामीलाई थाहा छैन यो कुरा, त मलाई अचम्म चाहिँ लाग्यो भवनभित्र नै कालो चस्मै लाउनु पर्ने भने अहिले मलाई अचम्म लाग्छ।
2: भनेपछि अब आँखामा कालो चस्मा सनग्लास भनेर चाहिँ सूर्यबाट बस्न दिउँसो घाममा त लाउँछन् नै होइन प्रायः,
3: होइन
2: कि चाहिँ अब आँखामा चाहिँ मोतिया बिन्दु भएकाहरूले लाउँछन् होइन, धेरै त्यो कालो चस्मा लाउनै पर्छ।
3: तर जो व्यक्ति अस्ति मात्रै बाबा मुस्ताङसम्म हाँकेर गएको छ, फेरि मुस्ताङमा के छ भने त्यहाँ त एकदम घामको ग्लेयर त भयङ्कर हुन्छ, घाम काठमाडौँ जति हुन्छ नि पोल्युसन धेरै, त्यो त्यही चाहिँ रात चाहिँ कम गराउँछ रे चाहिँ, त्यो मुस्ताङ चाहिँ एकदमै ओपन त्यसलाई ग्लेयर भन्छ कि एकदम खराब छैन। मान्छेले सन ग्लासेस पनि अल्ट्रा भायोलेट रेज प्रोटेक्ट गर्ने सन ग्लासेस लाउँछ नि, अब त्यस्तो त्यहाँसम्म पुगेको मान्छे सडनली यहाँ चाहिँ भवनभित्र कालो छ लाउनु पर्ने एनिवे, तर त्यो अहिले मुख्य बस थियो
2: प्रश्नोत्तरमा सहभागी हुँदैछन् फेस गर्न रुलिङ भएको छ क्या सभामुखको रुलिङ।
3: अब त्यो चाहिँ रुलिङ नै गर्न परेपछि त पहिलो कुरा प्रधानमन्त्रीको चाहिँ यो एटिट्युडमा एक प्रश्न चिन्ह उठ्यो, कुनै पनि प्रधानमन्त्रीलाई आज भने पहिलोचोटि एकचोटि प्रश्न हुँदैछन् त्यो पनि रुलिङबाट कान नाकमा नथिलाए चाहिँ आइज खबर बताइदिए, यहाँ सांसदको धेरैजना आवाज आइसक्यो उपस्थित हो भनेर त्यतिसम्म रुलिङ दिन परेपछि त प्रधानमन्त्री एक प्रकार त नि यो माने यो त रवैया ठिक भएन भा, यो त कुनै नर्मल डेमोक्रेसीमा त प्रधानमन्त्री आफै आएर चाहिँ स्पष्टीकरण दिन्छन् के, यहाँ त कान नाकमा नथिलाए चाहिँ तान्न पर्यो सभामुखले चाहिँ आउनुहोस् दबाई दिनै पर्यो जवाब भन्दाखेरि त्यो चाहिँ त राम्रो देखिएन कि, एकदम राम्रो देखिएन।
2: तर अहिलेको अवस्थामा चाहिँ अब सभामुखले यो पहिलो पटकै यसरी रुलिङ गरे होला होइन, नेपालको राजनीतिक इतिहासमा
3: पहिले नै रुलिङ गर्न पर्थ्यो, जब चाहिँ अहिले 3 महिना भइसक्यो त्यत्रो हंगामा उठ्छ संसदमा, एभ्री डे संसदमा चाहिँ कस तिमीले उठेर मञ्चबाट चाहिँ हामीले भारतको भूमि चाहिँ मिच्या भन्यो, के प्रमाण छ, कुन भूमि हामीले भारतलाई फर्काउनु पर्ने हो बताऊ भनेर 3 महिना भइसक्यो बोलेको झन्डै झन्डै, अब यहाँ चाहिँ जवाफै छैन। त्यही बेलामा सुरुमै चाहिँ यस्तै ठूलो महत्वपूर्ण कुरा परेपछि त्यो बेलामा अरिजालजीले त्यो सभामुखले रुलिङ गर्नु पर्थ्यो, यहाँ उहाँले आऊ भन्नु पर्थ्यो, अब त्यो चाहिँ गर्नु भएन, त्यो अब त्यो कमजोरी पनि देखाउनु हो। अब अहिले चाहिँ नि ज्यादै वर्ष अब संसद नै नचल्ने अवस्था पुगिरहेको छ भनेदेखि अनि रुलिङ चाहिँ गर्नु पर्यो, अब रुलिङ गर्नु सभामुखको अहिलेको त ठिक भयो तर सुरुमा चाहिँ कमजोरी देखाउनु भयो, त्यो बालन शाहको लागि प्रधानमन्त्रीको हिसाब भनेदेखि साढे चरण यो चाहिँ डेमोक्रेसी कमजोरी पार्ने कुरा चाहिँ हो, किनभने रुलिङ गरेर नाकमा नथ्याएर चाहिँ पार्लियामेन्ट जवाब दिए भन्नु पर्ने अवस्था आउनु नहुने थियो, त्यो भर्खरको सुरुवातको अहिलेको प्रधानमन्त्री कालमा भयो, त्यो राम्रो भएन।
2: अब एउटा कुरा डाक्टर साहब, यो जस्तो रवि लामिछाने र बालेन शाहको सम्बन्धको विषय, किनभने अब ठूलो दल हो अहिले, किनभने नेपालको पहिलो दल हो राष्ट्रिय स्वतन्त्र पार्टी होइन, उहाँहरूको बीचको सम्बन्धका कुरालाई कसरी हेर्न सकिन्छ अहिले विश्लेषण गर्न
3: सकिन्छ? अहिले राष्ट्रिय स्वतन्त्र पार्टी माने अवस्था दयनीय छ, रवि लामिछानेको त अवस्था खत्तम नै छ। किनभने रवि लामिछानेले अब सुरुमै चाहिँ उनले अनडेमोक्रेटिक हिसाबले चाहिँ बालन शाहलाई त प्रधानमन्त्री होस् हुन्छ भनेर भनिदियो। हेर्नुहोस् अब त्यो त नर्मल डेमोक्रेसीमा त मान्छे चुनिएर आउँछ, पहिले संसदीय दल बस्छ, उनीहरूले इलेक्सन गर्छन्, अनि के चाहिँ प्रधानमन्त्री चुनिन्छ नि। यहाँ त जङ्गबहादुर शैलीमा चाहिँ तराई वीरता दिए, मैले दिइदिए। अब कुरा आयो के भनेदेखि, रवि लामिछानेले कन्ट्रोल गर्न सकेन मुख्य गरी, किन सकेन भनेदेखि उनीमाथि यस्तै पनि मुद्दा छ दुईटा, सहकारीको र मनी लन्ड्रिङको, त्यही दुईटा मुद्दा पाएर ओलीले यति वर्ष जाके जाके गरे जेलमा। अब बालन शाहले त हातमा अर्को ठूलो हतियार, आधिकारिक हतियार पाएछन्, राष्ट्रिय मानवाधिकार आयोगले चाहिँ नि रवि लामिछाने माथि फौजदारी मुद्दा लगाऊ भनेर भनिदिएको छ। हेर्नुहोस् निर्देशै त्यस्तोहरू लाग्नुहोस् भनेपछि त भारतको हातमा ठूलो हतियार पो रवि गरेको छ। अब रवि चुटक्क बोलोस् या अलिकति प्रधानमन्त्रीको कुर्सीतिर ताक्यो भनेदेखि बालनले एक रात पनि ठोकिदिन्छ।
2: तर रविको हातमा पावर छ नि त डाक्टर साहब, अहिले त पार्टी त रविकै कब्जामा छ नि त अहिले,
3: त्यो पनि छैन। रविको हातमा अहिले हेऱ्यो भनेदेखि अध्यक्ष हुन्, पार्टीभित्र यताउति गर्न सक्नुहुन्छ, यतिसम्म चाहिँ उनले अस्ति आफ्नै पार्टीभित्र महामन्त्री तोक्न सकेनन्, उपसभा सभापति तोक्न सकेनन्, किन बालन शाह चाहिँ भागिदियो मुस्ताङतिर गइदिए भनेदेखि रवि रामचन्द्रको हेर्नु हालत खराब छ। त्यसरी राष्ट्रिय स्वतन्त्र पार्टी अहिले कमजोर अवस्थामा, हामी 181 सिट नभएर जानुहोस्, पार्टी बलियो हुन्छ तब नै सरकार बलियो हुन्छ, उसको सरकार बलियो हुन्छ। यो त एकल सरकार पर्यो, मिलिजुली सरकारमा त पार्टीहरू बलियो हुनुपर्छ, एकल सरकारमा पार्टी बलियो नभइकन सरकार बलियो हुन सक्दैन, एक दिशामा जान सक्दैन, प्रोग्राम एउटा प्लान एउटा जान सक्दैन, मुलुकलाई फड्को मार्नेसम्म जान सक्दैन। यहाँ त के भइदियो भनेदेखि पार्टी यति कमजोर भइदियो, कहाँको फड्को मार्ने, यहाँ त आफ्नै रणभुल्लेमा परेका छन् आफ्नै पार्टीभित्र। महामन्त्री तोक्न सकेनन् बाबत त्यत्रो भेला गरेर, उपसभा सभापति तोक्न सकेन भनेदेखि कहाँ पुग्यो यिनीहरू भन्नु मलाई, त्यो त्यो बस्नु पर्थ्यो बालन शाहले, ऊ त सुप्रिम उसलाई वरिष्ठ नेता भनेर बस्नै पर्छ, वरिष्ठ नेताको हिसाबमा उसले प्रधानमन्त्री पद चाहिँ खायो
2: होइन, किन बहिष्कार गर्दैछन् बालनले पटक पटक यस्ता केन्द्रीय समिति बैठकहरू, मतलब छैन त्यसो भए पार्टीको चाहिँ।
3: बालन शाहलाई बचोस् मलाई, तपाईँ अगर तपाईँले तपाईँ कुनै घर बनाउनुमा तपाईँको हातै छैन, तर पछिबाट चाहिँ कुन जाने चट्ट भन्ने निम्ता गरेर आउनु त्यो घर बस्नुहोस् भनेपछि त्यो घरको माया तपाईँलाई हुन्छ कि त्यो घर बनाउने मान्छेलाई माया हुन्छ? आज आज यो राष्ट्रिय स्वतन्त्र पार्टी जिरो अवस्थाबाट रवि लामिछानेले बनाए, उनीहरू उनका केही सहयोगीले कसैले नचिनेको बेलामा आफ्नो पैसा आफ्नो प्रोफेसनल सबै लियाकत हालेर उनले गरे, 21 सिट ल्याए, त्यो क्रिएसन गरेको यिनीहरूले, यिनलाई माया हुन्छ पार्टीको, पार्टी डुब्यो भनेदेखि उनलाई चाहिँ धक्का पर्छ। बालन शाह खुत्रोको पछिबाट न यो पार्टीमा कुनै देन छ, न कुनै उनको चाहिँ कुनै उपस्थिति छ, चट्ट रवि लामिछानेको के मूर्खतापूर्ण कुराले ठ्याक्कै चाहिँ नि उनलाई प्रधानमन्त्री पद दिइदियो। अब अहिले बालन शाहले यो पार्टीको माया नै छैन, उनले पार्टीबाट पद पाइहाले, उनलाई चाहिँ सबै माने रवाफ पाइहाले, उनलाई के मतलब पार्टी छ, उनले हिँड्थे मुस्ताङतिर यत्रो चाहिँ अधिवेशनमा, उनले मुस्ताङले रिजल्ट के भयो, पार्टी अपूर्ण भएको छ, अपूर्ण पार्टीले कहिले पनि अगाडि बढ्न सक्दैन, यसको मतलब बालन शाह र रविको अहिले चाहिँ
2: तर भित्रभित्र आन्तरिक रूपमा चाहिँ अढाई वर्ष सहमति भएको छ भन्ने कुरा पनि आएको छ डाक्टर साहब, दुईजना बीचको कसैले थाहा छैन रे त्यो कुरा चाहिँ,
3: कुनै सहमति भने मञ्चबाट फुटबल यहाँ त्यहाँ हान्छु भन्दै हुन्छ, देखिसक्यो अगर त्यो त्यस्तो सहमति भएदेखि अहिले चाहिँ त्यस्तो अधिवेशनमा चाहिँ त्यो पदाधिकारी पार्टीको तोक्नु छ बाबा महामन्त्रीसम्म भन्दाखेरि त्यहाँ बालन शाह उपस्थित नभए चट्ट जान्छ, त्यो पनि कुनै कुनै आधिकारिक कुरामा होइन, उनले छुट्टीमा गएको हेरेर भन्नुहोस् त मलाई, त्यो कुनै एकदम इमर्जेन्सी कुरा परेर देशमा कहीँ भैँचालो आएको भए आपद विपद पराए त्यहाँ प्रधानले जानै पर्यो भने भिन्ने कुरा हुन्छ, यहाँ त उनले चाहिँ छुट्टीमा गएर हेर्नु त मौज मजा पोखरा त्यहाँबाट मुस्ताङ मजासँग गए, यहाँ चाहिँ पार्टी चाहिँ हावा खाएर बस्यो, किनभनेदेखि मेन पदाधिकारी तोक्न सकेन।
2: होइन मुस्ताङ जाने कुरालाई पनि धेरै रूपमा विवादित पनि हुन्छ मुस्ताङ जाने विषय, यो पाला उनको के भयो मुस्ताङको विषय के हुन सक्छ?
3: हेर्नुहोस् मैले सुने चाहिँ कुरा छ, पहिलाको चाहिँ मैले सुने एडमिनिस्ट्रेसनलाई प्रशासनलाई थाहा थिएन, यिनी सबै आर्मीको कन्ट्रोलमा गाडे, आर्मीलाई मिलाएर गाडे, आर्मीसँग गोपनीयता हुन्छ हेर्नुहोस्, यो प्रशासन या पुलिसमा यहाँ गोपनीयता हुँदैन। त्यसले बालनशाह त्यहाँ गएको प्योर छुट्टी बनाउनु हो कि या अरू नै कुनै उद्देश्य, आर्मीलाई मात्रै भनेर किन जान्छ? हामीले सुने चाहिँ पुलिसलाई पनि प्रशासन पनि खासै खबर छैन, त्यो उनको जाने प्लान, पछि उनी गएपछि त पुलिसले त्यो खटायो होला नि, तर छैन त्यो प्लान, उनी सच्चो त्यहाँ पुग्छन्। अब हामीले सुने अनुसार चाहिँ कति ठिक हो, त्यहाँ चाहिँ कतै विदेशीको चलचित्र पो छ कि कसैलाई भेट्न पो त्यहाँ गएको हो कि, हामी सुन्छौँ कुनै एम्बेसीको मान्छे त्यहाँ पहिले हालचालै पुगेको थियो अरे, त्यो मान्छे त्यो एम्बेसीमा फर्के पनि आइसके अरे। अब यो सब बाहिर उर्दो कुरा चाहिँ हो हेर्नुहोस्, तर उर्दो कुरामा बालनको यो सदन जानुपर्ने, पार्टीको त्यत्रो प्रोग्राम भइरहेको छ, जानुपर्ने सर्न्दी भनेपछि कहीँ त केही त शङ्कास्पद कुरा त भयो भा, कुरा त्यो भयो, किन अहिले अचानक छुट्टी मनाउनु पर्थ्यो? अस्ति मात्रै महाधिवेशमा त उनी गएर सौरामा त छुट्टी मनाइसकेको छ, फेरि हामी सुने त बालनशाह यति काम गर्नुपर्छ, उनी एक मिनट छोड्न सक्दैनन्, त्यत्रो मधेसको आन्दोलन भयो, अहिले हालचालै भइरहेको छ, हिन्दू मुस्लिम दङ्गा भयो, बालनशाह एक अनुहार पनि देखाउन पुगेन, मधेसको मुल्क भएका पनि दुई ठाउँ मात्रै गइरहेको पनि हुन्थ्यो, बरु रविराम सेन गए, सुदन गुरुङ गए, उनी जानु पर्ने, ऊ मात्रै सधैँ काम गर्नु पर्ने, त त्यो सबै सर्ने चट्ट छोडेर जाने मस्तान घुम्न गएछन् भा, यो अचम्म कुरा भइरहेछ, त्यही शङ्कास्पद धेरै कुरा छ।
2: अब दर्शक एउटा कुरा जस्तो हुन त अब हरेक पार्टीको त्यस्तै त्यस्तै स्थिति छ, सरकारमा भावर राष्ट्रसभाको अलिक बढी कुराहरू आउँछन्, तर नेपाली कंग्रेसको स्थिति हेर्नुहोस् त, वार पारको लडाईँमा लोकतान्त्रिक पार्टी अब अदालतको शरणमा गएको छ, फेरि रिट दर्ता भएछ देउबाको र पूर्णबहादुरको हिजोमा।
3: तपाईँले के हुन्छ भने कंग्रेस पार्टी भनिदिनु भने त्यो अलिक गलत हो, कंग्रेस पार्टी भने गगन थापाको पार्टी हो, अहिले उसले अधिकार प्राप्त गरिसक्यो, अब हामी सुप्रिम कोर्ट पनि नमान्द हामी होइन होला नि, हामी इलेक्सन कमिसन नमान हामी त होइन होला नि, कंग्रेस इतर पक्षलाई नमान्लान् त तपाईँ मैले त मान्नुपर्छ नि, सो अहिले आधिकारिक रूपमा कंग्रेस भनेपछि गगन थापा उठेर हामीले कंग्रेस यस्तो भाग भन्नु, इतरका गैर सिद्धान्तवादी बीपी कोइरालाको सिद्धान्तलाई लत्याएर गणेशमान र भट्टराईजीहरूको सुवर्ण समितिको सिद्धान्तलाई लत्याएर संस्थापकहरूको सिद्धान्त लत्याएर भाइ कम्युनिस्ट भएको त्यो समूह चाहिँ नि अहिले उहाँ गएको छ कोर्टमा गएको छ, त्यो पनि लोभ, त्यो देउवा जो गोदाई खाएर भागेर चाहिँ नि पाँचचोटि प्रधानमन्त्री भएको मान्छे पाँच पाँच महिना लुकेर हङकङमा बस्छ, ऊ आएर सडन यो गर्छ भनेदेखि लोभ र पाप कति फैलायो भने त्यो त्यो इतरमा त्यसमा देख्छु म जसले साथ दिइरहेका छन् उनले अलिकति विश्लेषण आफ्नो मनमा गरून्, यो हामी के गर्दैछौँ भने विचार गरौँ न, युवाहरूले क्रिएट गरिसके, कंग्रेसलाई चाहिँ बीपीको सिद्धान्त फर्काइसके, यहाँ यो ग्रुप जसले बीपीलाई लत्याएर भाइ कम्युनिस्ट भएको थियो, दाई कम्युनिस्ट भएको थियो, आज त्यो ग्रुप फेरि फर्स्ट टाउन खोजेको छ, उनी पुगे कोर्टमा, अब फेरि कोर्टले के डिसिसन गर्छ? तर मलाई शङ्का चाहिँ जसरी कोर्टले चाहिँ फेरि मुद्दा चाहिँ यो हेर्न पर्यो जुन फैसला फेरि हेर भन्छ भने छ नि, त्यहाँ चाहिँ अब यो अहिलेको जुन आज रिट हालेछ त्यहाँ कतै कोर्टले त्यस्तै गर्ला कि, मलाई शङ्का कोर्टमा पनि अलिकति शङ्का चाहिँ लाग्न थाल्यो भयो, अब सुप्रिम कोर्टको पनि आखिर त्यहाँ पनि त आखिर त्यहाँ चिफ जस्टिस त तिनजनाले नागेर गएका छन्, बालन शाहकै क्यान्डिडेट भने पनि हुन्छ, त्यहाँ पनि चलचेल पो हुन थाल्यो कि भनेर शङ्का लाग्छ मलाई, किनभने अहिले मिलो मिचोतिर धेरै गएका छन् पार्टीहरू र राष्ट्रपाल पनि को पनि यसरी उसले हेर्दाखेरि कुनै बेला फुट्यो भने त अरू दल त चाहिन्छ उसलाई हेर्नु, उसले बालन उसले चाहिँ प्रचण्ड पनि चाहिन्छ, ओली पनि चाहिन्छ, देउवा पनि चाहिन्छ, त्यो हिजामा त पार्टी फुट्ने अवस्था पुगिसकेको छ, अब त्यो बेलामा त चाहियो भयो अरू दल पनि, त्यसैले अहिले कता कता चाहिँ सुप्रिम कोर्टसम्म पनि यो त्यो चलखेल चढ त पुगे त छैन भने
2: कसले चलखेल गर्दैछ?
3: चलखेल त अहिले यसो नि राष्ट्र स्वतन्त्र पार्टीभित्र उनीहरू थाहा पाइसकेका छन् कि चाहिँ फुट त धेरै भइसकेका छन्, फ्याँकै भइसकेका छ, ओके, खालि बाहिर बाहिर अफिसियल डिक्लेयर गर्न सकेका छैनन्, न यी जित्ने दलहरू जुन छ बाहिर कम्युनिस्ट कंग्रेस जुन छन् या इतरका कंग्रेसहरू यिनले राम्रै यी त सबै यसमा चलखेलमा त माहित छन् हेर्नुहोस्, सधैँ बिस वर्ष त पुरा मिलिजुल सरकार बनाएर तैँ बिचु मै बिचु मै खाउँ तैँ खाउँ भनेर बसेका हुन्, यिनलाई थाहा पाइसके यिनले चाहिँ यो राष्ट्र स्वतन्त्र पार्टी फुट्दैछ अथवा हामीले पनि यसलाई सहयोग गर्न सक्छौँ भन्ने परिसकेका छ यिनीहरूलाई, त्यसैले अहिले चाहिँ दलहरू पनि यसमा अगाडि यही हिसाब अगाडि मिलिजुली सरकार आउँछ आउँछ कहिले आउँछ भन्ने मात्र कुरा छ, राष्ट्र स्वतन्त्रताभित्र पनि मेरो विचारमा त्यहाँको चिफहरू यताको पनि उताको पनि परिसकेका छ कि कुन बेला चाहिँ हामीले चाहिँ यिनको सहयोग लिनुपर्छ त्यही हिसाबले त्यो मिलोमिलो गएपछि नत्र देउवालाई हामीले सुनेको थियौँ कि एयरपोर्टमा आउने बित्तिकै समाज चाहिँ बनाएको थियौँ समाजमा त परे जाओ पुलिसले त एस्कर्ट गरेर मजाले घरमा पो पुर्याएको छ यसको मतलब देउवालाई कुनै आश्वासन कतै क्षेत्रबाट अहिलेको सरकारले नदिकन त्यस्तो हुन सक्ला जो देउवा लुकेर बसेको थियो किनभने देउवालाई कुनै किसिम गरेर उसलाई चाहिँ आश्वासन नपाइकन देउवा आएर त्यत्रो पुलिसको एस्कर्ट समाजमा गए होइन पुलिस उसले एस्कर्ट गरेर भन्दाखेरि प्रोटेक्सनको लागि भने तर घरसम्म एस्कर्ट गरेर लगेका छन् त्यत्रो भव्य इज्जत दिएको छ सरकारले भनेदेखि त सरकारमा त भालुसा नै हो भनेदेखि कतै कतै भालुसाको र देउवाको साँटगाँठ त भएको छैन यहाँ बुझाउनु हेर्नुहोस् पोलिटिक्स भनेको डर्टी खेल हो एकदम फोहोर राजनीति हो नेपालमा झनै फोहोर राजनीति भएको छ र यो अहिले हामी 20 वर्ष यता खालि मिलिटिनु मात्र सरकारको भोगिरहेको ठाउँमा अहिले पनि हामी त्यतैतिर गए जस्तो मलाई लाग्छ त्यसैले अहिले बालन शाहलाई भनौँ अब राष्ट्रपति अर्को फ्याक्ट भनौँ यिनलाई देखि देखिन्छ कि कुनै बेला हामीलाई सबै दलका नेता छैन त्यसै कसैको पनि फाइल खोलेको छैन न प्रचण्डको न ओलीको न देउवाको उनको आसेपासी खोल्लान् यिनको त अहिलेसम्म यति महिना भइसक्यो सिबिआईले चाहिँ अख्तियारमा चाङका चाङ फाइल रहेछ वाइट बडी छ सुन काण्ड छ भुटानी प्रकरण छ कमाने जनमुक्ति सेना छ गिरिबन्धु छ काम्बोडिया छ कति न कति एउटा पनि फाइल खोल्दैन नि किन त कुरा त्यो आउँछ नि धेरै शङ्का छैन हामी त ब्याक टु मंगलबार पनि जाँदैछौँ साथमा
2: हस् डाक्टर साहब यहाँको वक्तव्य सबै र सुझाव सुझावका लागि धेरै धेरै धन्यवाद नमस्कार उहाँ हुनुहुन्थ्यो डाक्टर सुन्दरमणि दीक्षित नागरिक क्षेत्रका अगुवा आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछौँ
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाग्यो जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी साडी सबैलाई सरेको छ मेरो जस्तै बानी
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छ

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है, कमजोर
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुप टेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: खरो विषयमा चरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
2: ग्लोबल आर्मी ब्याङ्क सबैका लागि ब्याङ्क
3: दिस होम इन्टरनेट।
4: यतिखेर हाम्रो बेसमा नेकपाका नेता राजन दाहाल हुनुहुन्छ। दाहालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: नमस्कार, हार्दिक धन्यवाद।
4: होइन दाहालजी, यतिखेर सुप्रिमो लगायतका पूर्व प्रधानमन्त्रीको सम्पत्ति छानबिन हुँदैछ, त्यो मध्येमा स्वकीय सचिवहरूका सम्पत्ति पनि छानबिनको दायरामा आएका छन्। तपाईँलाई एनी आइडिया यो कता लुकाएका हुन्छन् सम्पत्तिहरू, कसरी लुकाएका हुन्छन् प्रधानमन्त्री मन्त्रीहरूले?
5: पहिलो कुरा त सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित विषयमा हाम्रो पार्टीका सदस्य प्रचण्ड र उहाँको सचिवालयको औपचारिक छानबिन प्रक्रिया सुरु भएको छ भने जो बाहिर आइरहेको छ त्यो हाम्रो जानकारीमा छैन, किनकि सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित मुद्दा अख्तियार लिएको छ र अख्तियारमा अध्यक्ष प्रचण्ड र प्रचण्डको सचिवालयसँग सम्बन्धित मुद्दा परेकै छैन। मुद्दा नपरिकन छानबिन हुने कुरा पनि भएन। होइन, सरकारले गर्छ भन्नु मिलेन नि त। सरकार मातहतको होइन, संवैधानिक आयोग हो, होइन सम्पत्ति शुद्धिकरण अख्तियार अनुसन्धान लगायतका आयोग, यो राज्य मातहतका संवैधानिक आयोग हुन् जसले सरकारको पनि अनुसन्धान गर्न सक्छ, बारेमीको पनि अनुसन्धान गर्ने अत्याधिकको आयोग हुन्छन्। सम्पत्ति शुद्धिकरण चाहिँ विभागले होइन अनुसन्धान गर्न सक्छ, अनुसन्धान गर्नको निम्ति मुद्दा पर्नुपर्ने हुन्छ। तर पछिल्लो समय अरू पूर्व प्रधानमन्त्री पूर्व प्रधानमन्त्रीका सचिवालयहरू उहाँ त गिरफ्तार नै पर्नुभयो, अनुसन्धान प्रक्रियामा जानुभयो, तर पूर्व प्रधानमन्त्रीकै हैसियतमा अध्यक्ष प्रचण्डको र प्रचण्डको सचिवालयको औपचारिक अनुसन्धान प्रक्रिया शुरू भएको हामीले जानकारी यहाँ पाएको छैनौँ। तर यदि कानून सम्मत निष्पक्षता र तटस्थको जगमा उभिएर अनुसन्धान प्रक्रिया अगाडि बढाउँदा चाहिँ अब सार्वजनिक एउटा पदमा पूर्व प्रधानमन्त्री भइसकेपछि अनुसन्धान प्रक्रियामा जान, अनुसन्धान प्रक्रियालाई सहयोग गर्न हाम्रो पार्टी अध्यक्ष प्रचण्ड र हाम्रो पार्टी अध्यक्ष प्रचण्डका सचिवालयहरू जुन कुनै दिन तयार छन्, तर अहिलेसम्म बोलाइएको छैन।
4: तर सम्पत्ति त छोटो अवधिमा राम्रै कमाउनु भएको छ सुप्रिमोहरूले लगायतका नेताहरूले भन्ने छन् त, होइन बजारमा?
5: यस्तो छ, बजारमा के हल्ला चलेको छ भन्दा पनि सत्य के हो त, सत्य के हो अनुसन्धान प्रक्रियाबाट प्रमाणित हुन्छ। यदि कमजोरी छ भने दण्डित हुन्छन्, कमजोरी छैन भने सफाई पाउँछन्। त्यो अनुसन्धान सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाउन मेरो त आग्रह छ। अनुसन्धान गरिसकेपछि थाहा हुन्छ नि सत्य के हो, होइन बदमासी गरिया छै छैन, बेइमानी गरिया छै छैन, तर हामीलाई विश्वास छ हामी निश्चित उद्देश्यसहित राजनीतिमा आएको त्यो पनि सिङ्गोस एकात्मक र केन्द्रीय शासन व्यवस्था राष्ट्र संस्थाको समूल नष्ट गरेर संयुक्त क्रान्ति गणतन्त्र ल्याउने प्रक्रियाको मुख्य नेतृत्वकर्ताबाट होइन गैर कानूनी गतिविधि हुँदैन र चाहिँ अब निजी सम्पत्ति आर्जन गर्ने विषय त कल्पना पनि गर्न सकिन्न। मलाई विश्वास छ त्यो चाहिँ कहीँ पनि भेटिँदैन पनि, गरिएको पनि छैन भन्ने कुरा म
4: भन्छु। एउटा कुरा चाहिँ जस्तो अब के छ भने भ्रष्टाचार त व्यापक छ नि त, हेर्यो देशमा भ्रष्टाचार व्याप्त बढ्यो, त्यतिखेर चाहिँ अराजकता भयो, कुशासन भयो भनेर त जेएनजी विद्रोह पनि त भयो नि त, होइन यसको विश्लेषणका स्वरूप त नेपालमा?
5: पहिलो कुरो त जेएनजी विद्रोह हो या होइन यसको पनि समीक्षा गर्न आवश्यक छ, किन भाद्र 23-24 नजिक आइसकेको छ, करिब भाद्र 23-24 पछिको घटनाक्रमलाई तपाईँले निहाल्नुहोस् र आजसम्म आउँदा एक वर्षसम्मको अन्तरालमा होइन यो मुलुक कहाँ पुगेको छ, झन कुशासनको दुष्चक्रमा मुलुक पुगेको छ, हत्या हिंसा लुटपाट बालिका बलात्कार अपहरण जस्ता जघन्य अपराधहरू बढेका छन्। दिन राडै महिला सुरक्षाकर्मी त्यो पनि मध्य बानेश्वरमा राजधानीको मुटुमै कुटिएको तपाईँले हिजो मात्र देख्नु भएको छ,
4: एकदम विडम्बना छ।
5: अब तपाईँले एक वर्षको अन्तरालमा चाहिँ महँगी कालाबजारी तस्करी अझ बढी भ्रष्टाचार अझ बढी कमिसन करको दर बढाइएको छ, कमिसनको पनि दर बढाइएको छ, करको दर मात्र बढाइएको छैन, तपाईँले कुनै सरकारी निकायमा सरकारी कार्यालयमा राजनीति नियुक्तिमा जाँदा कमिसनको दर हिजोभन्दा बढाइएको छ। हिजो खराब भयो संस्थागत भ्रष्टाचार भयो भने हामीले निरन्तर लड्यौं, संस्थागत भ्रष्टाचारका फाइल एउटा पनि खोलिएको छैन। न्यायालय संस्थागत भ्रष्टाचारका फाइल अख्तियार दुर्पयोग अनुसन्धान आयोगमा झन्डै 39 फाइल जहाँ तत्कालीन चारण लेखा समितिबाट हामीले कार्य प्रक्रिया अगाडि बढाउनु भन्दा फाइल खोलिया ती कुनै पनि खोलिया छैन, होइन न पनि भुटान सरकारको प्रकरणको बाँकी किनारादेखि लिएर गिरिबन्धु टी स्टेट कम्बोडिया कहाँ हजारौं छन् त्यहाँ त मुद्दाहरू, भनेपछि सरकार कहाँ छ त एक वर्षमा। अर्को कुरो जेएनजी विद्रोह मानव स्वतस्फूर्त थियो भने भाद्र 23 तत्कालीन ओली सरकारले लगाएको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्ने मार्क्सहरू युवा विद्यार्थीहरू सडकमा निस्केका थिए, त्यो युवा विद्यार्थी निस्केको जुलुसमा कसरी अमेरिकी युथ काउन्सिल पुग्यो, कसरी बार बार फाउन्डेसन पुग्यो, कसरी टिओबी पुग्यो, भोलिपल्ट 24 हत्या हिंसा लुटपाट आतंक सिंहदरबार जलाउने सर्वोच्च अदालत जलाउने हत्यालाई देशभरिका 26 संरचना जलाउने प्रक्रिया मुख्य नेतृत्वकर्ता सुदन गुरुङ कसरी टिओबी प्रमुख कसरी चाहिँ सिंहदरबार जलाउन पुग्यो, यसो खोइ समस्या सत्य बाहिर आउनु पर्दैन। जेएनयू विद्रोह किन भएको थियो र अहिले यहाँ अन्तिम
4: जेएनयू विद्रोह त हिजोको अराजकता कुशासन भ्रष्टाचार 35 वर्षदेखिको रजगजका कारण भएको थियो भन्ने छ नि त होइन समीक्षामा।
5: होइन त्यो जेएनयू विद्रोहमा यो मैले अहिले नै भनेका संस्थाको घुसपेट कसरी भयो अथवा नियोजित थियो या घुसपेट हो त्यसको समीक्षा गर्नु पर्दैन, राष्ट्रिय बहस गर्नु पर्दैन। यो सत्य त के सत्य त एउटै हुन्छ नि, हजार तर्क हुन्छन् तर सत्य एउटै हुन्छ कि जेएनयू विद्रोह पछि यहाँसम्म आउँदा जुन पात्रको हातमा कि त जेएनयू विद्रोह अपहरित भयो हो सेभोटेज भयो त्यसपछि जसले जस जोबाट सुरक्षा चुनौती छ तिनै अहिले के छन् सुरक्षा प्रमुख छन् हो, जसले अनुसन्धानको दायरामा ल्याउनु पर्यो तिनै के छन् अहिले सरकार प्रमुख छन्। सिंहदरबार जलाउन आदेश दिने बाल सरकार प्रमुख छन्, सिंहदरबार जलाउने प्रक्रिया नेतृत्व गर्ने सुदन गुरुङ गृहमन्त्री छन्। 14,000 कैदीहरू फरार भएका थिए, ती 14,000 कैदी अहिले कहाँ छन्? अहिले देखिएको जो हत्या हिंसा लुटपाट आतंक बलात्कार घटनामा तिनै जगन्न अपराधमा त तिनै अपराध जोडिएका छन् हो। 14,000 कैदी मात्र भागेनन्, 2,300 हतियार लुटेको हतियार फिर्ता भएको छैनन्, लुटेको हतियार कहाँ छन् खोज्नु पर्दैन। झन्डै 4 खराब बराबरको भौतिक क्षति अपूर्णीय अकल्पनीय क्षति भयो, 76 जनाको बलिदान भयो, त्यो 4 खराब क्षति भएको चाहिँ संरचनाहरू फेरि पुनर्निर्माण प्रक्रिया सुरु गर्नु पर्दैन। अनि एक वर्षको समीक्षा पनि कसले गर्छ?
4: सबै कुरा चाहिँ एकैपटक कसले गर्ने? वर्ष त पुगेकै छैन नि, 4-5
5: महिनामा यसको समीक्षा कसले गर्ने मलाई भन्नुहुन्छ प्लिज?
4: तपाईँहरू गर्नुहोस् समीक्षा, सरकार त सुशासनतर्फ छ नि त अहिले।
5: होइन सुजन गुरुङले गर्ने सुशासन होइन, के हो सुशासनको दुष्चक्रमा मुलुक इतिहासमै सर्वाधिक राष्ट्रियता संकटमा छ। सुगौली सन्धि पछिको सबभन्दा बढी सर्वाधिक संकटमा कहिले छ भने मुलुकको राष्ट्रियता संकटमा छ हो। मुलुकको चाहिँ राष्ट्रियता जनतन्त्र जनविकास सभामा यो सरकार त सरकारै छैन, सरकार कहाँ छ मलाई देखाइदिन्छु। मैले नीतिमानको तहमा सरकार छैन हो, सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने, जवाबदेही हुनुपर्ने, सरकार संसदप्रति उत्तरदायी छैन, जवाबदेही छैन।
4: आज प्रधानमन्त्री संसदमा जाँदै हुनुहुन्छ त कालो चस्मा लगाएर, फेरि
5: प्रधानमन्त्री जान्छ नि जाने के थाहा, मन लागे जान्छ नि मन नलागे जान्छ।
4: 11 प्रश्नहरू छन्, हुन त अब जाने नजाने टुङ्गो त छैन, तैपनि रुलिङ त भएको छ नि त
5: सभामा लाग्नु पर्यो। अहिले बालेनजीले तपाईँलाई मैले भनौँ संवैधानिक दृष्टिकोणबाट बालेनजी निरक्षर हुनुहुन्छ हो, कहाँ संवैधानिक दृष्टिकोणबाट हेर्ने, राजनीतिक दृष्टिकोणबाट निरक्षर हुनुहुन्छ। अनि संवैधानिक दृष्टिकोणमा निरक्षर, राजनीतिक दृष्टिकोणमा निरक्षर, सामाजिक दृष्टिकोणमा निरक्षर व्यक्ति प्रधानमन्त्री भएपछि मन लागे जान्छ मन लागे जाँदैन, उनको असंवैधानिक यो त इतिहासमा सबभन्दा बढी लाज लाग्ने विषय हो यो हो। हाम्रो प्रतिनिधि सभा नियमावलीमै प्रस्ताव व्यवस्था छ कि प्रत्येक महिनाको पहिलो हप्ता होइन प्रधानमन्त्री संसदमा गएर जवाफ दिनुपर्ने, प्रश्नोत्तर कार्यक्रम राख्ने, 15 मान्यजीवहरूले प्रश्न सोध्न पाइने, हाम्रो प्रतिनिधि सभा नियमावली नै भएको व्यवस्था हो। कोही रुलिङ गर्नुपर्छ, त्यो पनि रुलिङ मिति नै तोकेर 10 भाद्र 10 उपस्थित भएर जवाफ दिने भएर मिति तोकिया छ। जेठ 17 अचानक संसदभित्र पसेर होइन हात उठाएर सभामुखलाई चाहिँ समाजमा समय मागेर नेपालले भारतीय भूमि मिचेको छ भनेर राष्ट्रघाती अभिव्यक्ति दिएर निस्किएको चाहिँ सरकार प्रमुख, फेरि अस्ति भर्खरै मुस्ताङ पुगेर, यहाँलाई मैले त्यो पनि भन्नै पर्छ, मुस्ताङ पुगेर मुस्ताङमा अमेरिकी सार्वजनिक मामिला प्रमुख माइक हार्करसँग भेटेर गोप्य भेटघाट गरेर युरेनियम र अमेरिकी बेस क्याम्पसँग सम्बन्धित गम्भीर विषय छलफल गरेर फर्केका बालेन आज संसद जान्छ नि जाने।
4: फेरि भन्नुहोस् त, फेरि दोहोऱ्याउनुहोस् त, मुस्ताङमा उहाँले अमेरिकी मालिका प्रमुख मामिला प्रमुख
5: हो, होइन मुस्ताङमा अमेरिकी सार्वजनिक मामिला प्रमुख माइक हार्करसँगको गोप्य भेटघाट भएको छ,
4: यो प्रमाणित कुरा हो,
5: जो प्रमाणित कुरा हो त नि। जो त्यो हुँदैनथ्यो भने तपाईँले, यदि हुँदैनथ्यो भने प्रधानमन्त्री त सार्वजनिक हुनु पर्ने, पारदर्शी हुनु पर्दैन, यहाँबाट सशस्त्र जनपदका पिएस हो ठाउँका ठाउँ छोडेर सेना मात्र लिएर अनि किन गए मुस्ताङ? हामीले घामै थाहा पाउनु पर्दैन, हाम्रो सरकार प्रमुख किन जाँदैछन्, के काम गर्दैछन्, बिहानदेखि बेलुका थाहा पाउनु पर्दैन जनताले। यो बालेन मात्र होइन नि त, अहिले त प्रधानमन्त्री बालेन हो नि त हो, उनको हो। अहिले जसरी हुन्छ नेपाललाई चाहिँ सैन्य अमेरिकी सैन्य बेस क्याम्प खडा गर्ने नेपालमा, र मुख्यतः अमेरिकाको चासो युरेनियम हो, त्यो पनि मुस्ताङ केन्द्रित होइन तपाईँले हेर्नुहोला, युएसएमएसीमा गएर यसो अहिले एक दुई दिनका फेसबुक पनि हेर्न सक्नुहुन्छ, के भन्छ हेर्दा तपाईँले देख्न सक्नुहुन्छ। भनेपछि यसरी पछिल्लो समय यदि चिनिया दबाब हुँदैन्थ्यो भने मैले कुटनैतिक असफलता विषय भने कुटनैतिक नियोग आयुक्त कुटनैतिक नियोग प्रमुखहरूलाई त सिंहदरबारमै ल्याएर चाहिँ धम्क्याउने थर्काउने हुर्मत दिने झरुन राजदूतलाई देखिहाल्नु भएको छ हो। त्यसपछि गएर स्वकीय आतंक छ, त्यो कमिसनको आतंक पनि छ, र व्यक्ति अराजकता अनियमितताको आशंका आतंक।
4: भनेपछि युरेनियम उत्खननमा चाहिँ अमेरिकाको चासो मुस्ताङमा चाहिँ, अब अमेरिका गएर युरेनियम उत्खनन गर्ने अनि चीनले हेराइरहे हुन्छ त्यसो भए
5: हो। त्यसको यसै कारणले हामीले भन्छौँ कि यो बालेनजी त मुलुकलाई पनि गाह्रो हुनुभयो, मुलुकलाई मात्र होइन राष्ट्रपालाई नै गाह्रो भएको छ। संसद दलको बैठकमा संसद दलको नेता जाँदैन, तपाईँले गाह्रो देख्नु भएको छ, प्रधानमन्त्री संसदमा जाँदैन, नीति निर्माण नीति योजना कार्यक्रम मात्र होइन बजेटको छलफल बजेट पास गर्दा पनि प्रतियम प्रधानमन्त्री बिनाको बजेट पास भयो भने बालेनजीले संसदलाई पनि हुर्मत लिनुभएको छ, राष्ट्रपालाई पनि हुर्मत लिनुभएको छ, मुलुकको पनि हुर्मत लिनुभएको छ। अब यो बालेनजी त मुलुक र राष्ट्रपालको लागि पनि गाह्रो भइसकेको मैले पछिल्ला घटनाक्रमबाट प्रमाणित गरेको देखिन्छ। र अझ भनौँ यो टिओबी गतिविधि त उहाँले दलाई लामाको जन्मोत्सव मनाउने अनुमति दिनुभयो, त्यसपछि गएर दलाई लामासँग सम्बन्धित समर्थित त्यो टिओबीको यहीँ सम्मेलनै गर्ने अनुमति दिएका थिए, तैपनि चिनिया दबावको कारणले त्यो सम्मेलन स्थगित भयो। भनेपछि कसरी हुन्छ यो एउटा अस्थिरता अराजकता निम्त्याउने र मूलत होइन वैदेशिक शक्ति केन्द्रहरूको यहाँ चाहिँ के भन्छ सैन्य अखडा कायम गर्ने प्रक्रियामा बालेन सरकार उद्धत छ र त्यो मुस्ताङ भ्रमण पनि त्योसँग सम्बन्धित छ भनेर हामीले अनुमान गर्न सक्छौँ।
4: त एउटा कुरा चाहिँ अब जनताले जुन किसिमको विश्वास गरेका छन् राजन दाहाल चाहिँ, किनभने देश बन्नुपर्छ भन्ने कुरा महत्वपूर्ण कुरा हो होइन, हामीले चाहिँ आरोप प्रत्यारोप भन्दा पनि, तर मुलुकमा फेरि अर्को खालको द्वन्द निम्त्याउने खतरा छ त्यसो भए
5: त्यो सरकार आफ्नै संलग्न छ। तपाईँले सुकुम्बासी बस्तीमा डोजर लगाएदेखि आजको दिनसम्म जो होल्डिङ सेक्टर नाममा हिरासतमा बसेका सुकुम्बासी 17 जनाको मृत्यु भएको छ, जबरजस्ती सुकुम्बासी बस्तीमा डोजर लगाइएर उजाड बनाइएको बस्ती अहिले कस्ता छन्, तिनलाई त कमसेकम वैकल्पिक व्यवस्था सहित सायद बस्ती स्थानान्तरण गरिन्थ्यो भने 17 जनाले आत्महत्या गरिदिन्थे। त्यो आत्महत्या दुरुस्थान मुद्दा बालन सरकार लाग्नुपर्छ। सुकुम्बासी बस्तीमाथि डोजर आतंकबाट शुरू भएको बजेटमा शिक्षा स्वास्थ्यमा कर अहिले पनि कर लागेको छ र उहाँ फेसबुकबाट फिर्ता लिनुभयो तर राजपत्रमा निस्केको त के छ कर लगाएर निस्किएको छ, त्यो राजपत्र नबदलिएको छ, लगातार कर लिएको छ, विद्युतको कर छ हो, करको दर हेराफेरी छ, करको दर अग्रिम चुहावत छ, बजेटमा कहीँ जनता छैन, विकासमा ठप्प छ, राष्ट्रिय गरको आयोजनाहरूमा एउटा पनि काम भएको छैन, एउटा पनि ठेक्का चाहिँ अब प्रक्रिया अगाडि बढाएको छैन, बजेट पनि छ, बजेटको हिसाबले विकासको हिसाबले सरकार असफल अथवा सरकारै छैन भनौँ, सार्वजनिक सेवा प्रणालीमा सरकार छैन, विपदमा सरकार छैन, विपद यति धेरै आइलागेको छ होइन, तर के हुन्छ उहाँहरू रुवा खोकी लाग्दा मन्त्री हेलिकप्टर चढेर बजाङबाट आउँछन्, त्यहीँ दाजुको डोल्पामा भएको पहिरोबाट चाहिँ उद्धार गर्न हेलिकप्टर पठाउँदैन। यसरी अख्तियार असरको चरम दुरुपयोग गरिएको जुन देखिन्छ होइन, मैले अघि नै भने कि कुनै पनि हालतमा अब यो सरकारलाई अल्गोरिदमको दुरुपयोग गरेर शासन सत्तामा पुग्न फेसबुक काम लाग्यो, अब फेसबुकबाट सरकार चल्दैन, सरकार प्रमुख आफैले होइन सम्बोधन फेसबुक आफ्नो फेसबुक लाइभ गर्छन्, नेपाल टेलिभिजन लगायतका
4: होइन फेसबुकबाट पैसा आउँछ नि त, अनि मनिप्राइज भएको पैसा राम्रो डलर आउँछ नि त फेसबुकबाट, तपाईँलाई थाहा छैन यतिखेर
5: हो, त्यसले के गर्छ बालेनजीको सम्बोधन आफ्नै फेसबुक वालबाट गरेकोबाट के पुष्टि हुन्छ भनेदेखि उनको चिन्तन र दृष्टिकोण त्यहाँ झल्किन्छ क्या, कति संकीर्ण चिन्तन रहेछ दृष्टिकोण रहेछ।
4: मैले तपाईँहरूले के गर्नुभयो भने क्या 20 वर्षसम्म तपाईँहरूले के गर्नुभयो, देशलाई खाल्डोमा त पार्नुभयो नि, भुमरीमा त पार्नुभयो नि त तपाईँहरूले पनि, तपाईँहरूको के राम्रो रहेर काम
5: होइन, अनि नराम्रो के रह्यो त
4: होइन, देशमा बेरोजगारी समस्या त्यस्तै गराउनु, भ्रष्टाचार त्यस्तै भयो, प्रशासन त्यस्तै भयो, नागरिकहरू पीडामा भए त्यतिखेर पनि होइन,
5: जनता यस्तो छ। मैले भन्ने खोजेको कुरा हामी त तत्कालीन माओवादी केन्द्र हामी 63 पछि आएको शान्ति प्रक्रियामा आइसकेपछि मुलुकमा संघीय लोकतान्त्रिक रूपमा स्थापना गरेर जनतालाई अधिकार सम्पन्न बनाएर दलित महिला जनजाति मधेसी मुसी उपेक्षी उत्पीडितका अधिकारहरू संविधान संस्थापित गरेर संविधानको सफल कार्यान्वयन प्रक्रियामा आएको हामी अलग पार्टी हो, तपाईँलाई पुरानो पार्टी काङ्ग्रेस एमाले र माओवादीले एउटै डोलामा जो डालोमा हालिराखिया छ त्यो पनि गलत छ, ठिक छ, हाम्रा कमजोरी कति हुन् अरू पार्टीको कमजोरी कति हुन् सरकार सञ्चालनमा पनि अथवा जनताका अधिकारसँग सम्बन्धित प्रश्नमा पनि त्यसको अलग व्याख्या गर्नुपर्ने हुन्छ, र हामीले सकेको राम्रो गर्यो नसकेको नराम्रो गरिएन, तपाईँले यति भन्नुपर्छ संस्था भ्रष्टाचार विरोधी अभियान हामीले चलाओ, अध्यक्षमा प्रचण्ड प्रधानमन्त्री उहाँ चलाओ, त्यो अभियान चलाएकै कारणले सरकार ढलो 18 महिना सरकार ढलो कङ्ग्रेस एमालेको समेत सरकार भनौँ, यो वस्तुगत सच्चाइले आत्मसात गर्नुपर्ने हुन्छ, ठिक छ, हामीले गर्न सकेका काम त अहिलेकाले गर्नु पर्यो, यति सर्वाधिक सुवर्ण अवसर छ कि झन्डै दुई तिहाई नजिकको एकल पार्टीको सरकार छ, उहाँलाई राम्रो काम गर्न कसले रोकेका छ, उहाँलाई जनचुनावलाई जवाफदेही हुन कसले रोकेका छ, उहाँलाई सुशासन संविधान सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गर्न कसले रोकेका छ, उहाँलाई संस्था भसाएर फाइलहरू खोल्न कसले रोकेका छ, अन्तर्राष्ट्रिय स्तरमा बदनाम हुने गरी ती तिन पटक तपाईँले सोधिदिनु होला यो बालनजी र बालनजीको मन्त्री पक्ष र बाल राष्ट्रपका नेतालाई ती तिन पटक होइन रेड कलर नोटिस जारी गर्न इन्टरपोललाई सिफारिस गरेका व्यक्ति शेरबहादुर देउवालाई फेरि रेड कार्पेट किन बिछ्याए लाग्दैन नैतिकसालाई राय नदिनु पर्दैन हो जसलाई ती तिन पटक एकपटक होइन इन्टरपोललाई रेड कलर नोटिस पक्राउ पूर्ति जारी गरेर इन्टरपोललाई ती तिन पटक रेड कलर नोटिस जारी गर्न सिफारिस गरेको व्यक्तिलाई एयरपोर्टमा के गरिएको छ सुरक्षा प्रदान गरेको छ रेड कार्पेट बिछाइन्छ सलाम गरेर चाहिँ लगाएर घर राखिया छ लाग्नुहुँदैन न कि त हिजो गलत गरिया थियो राय नदिनु पर्यो हो पक्राउ नै गर्नु नपर्ने मान्छेलाई चाहिँ किन पक्राउ जारी गरे पक्राउ नै गर्नु पर्ने मान्छेलाई किन रेड कलर नोटिस जारी गरे के भन्छ अन्तर्राष्ट्रिय जगतमा लाज लाग्दैन शरम लाग्दैन अझै सरकारको प्रमुख हैसियत बस्न मिल्छ सरकार भन्न मिल्छ बाल सरकारलाई हरेक दिन अनैतिकताको प्रकाष्ठमा के देखिन्छ यो सरकार गतिविधि मैले कहीँ चाहिँ हजुरलाई आलोचना गर्न खोजिएन नियत भन्दा पनि परिणाममा हेर्ने राम्रो परिणाममा हेर्दा नीतिमा हेर्ने बजेटमा हेर्ने कानुनमा हेर्ने सार्वजनिक सेवा प्रवाहमा हेर्ने प्रशासनिक दक्षतामा हेर्ने होइन नेतृत्व क्षमता निर्णय कुनै निर्णय यस्ता छन् बालनका छ महिनाका निर्णय जो कि फिर्ता लिन नपर्ने कुनै निर्णय यस्ता छन् जो कि सम्मानित अदालतले बदर गर्न नपर्ने एउटा निर्णय मलाई सुनाइदिनुहोस् त कुनै यस्तो कुनै राम्रो काम छ नराम्रो काम त हजार छन् यहाँ राम्रो काम एउटा छ महिनामा एउटा यो चाहिँ राम्रो काम गराएको छ बालनले भन मलाई एउटा कामको चाहिँ फेरित यदि उहाँले बताइदिनु भयो भनेदेखि म पनि सुस्थित हुन थिएँ भन्ने लाग्छ अहिले मिडियाकर्ममाथि मैले यहाँ मिडियाकर्ममाथि यसरी आक्रमण गरिरहेको छ बोल्दै नहुने प्रश्न गर्दै नहुने त्यो मुद्दा होइन प्रश्न गर्दै नहुने हिजो मात्र हाम्रो यहीँ प्रेस संगठन नेपालका बागमती प्रदेश महासचिवले फेसबुकमा सांसदको आलोचना गर्नुभएको छ मानहानिको मुद्दा चाहिँ दर्ता गरेर तुरन्त गिरफ्तार गरिएको छ फेसबुकबाट बनेको सरकार फेसबुकबाट उदाएका पात्रहरू फेसबुकबाट बनेको पार्टी फेसबुकबाट जितेका सांसद अहिले फेसबुकमा आलोचना गर्ने त गिरफ्तार गर्नुपर्ने मिडियाकर्मीको चाहिँ अब गेटमा गाडी तेर्स्याउने तराईमा पुरै साम्प्रदायिक दङ्गा धार्मिक उपद्रवको नेतृत्व स्वयं सरकारले गर्ने ती चारजनाको हत्या किन गरे हत्या गर्नुपर्ने कारण थियो होइन सामाजिक सद्भाव चाहे भड्कुसँग गरे हो नि त सामाजिक सद्भाव भड्काउन प्रेस स्वतन्त्रता हनन गर्न सरकारको प्रत्यक्ष नेतृत्व र गुण्डागर्दी देखिन्छ अनि सरकार भन्ने कि गुण्डागर्दीको चाहिँ नेतृत्व बालनले गरेको छ भन्ने नै हामी चाहिँ भन्न नसक्ने हो यो प्रश्न छ नि त तपाईँले यहीँबाट भन्नु पर्यो कि राम्रा काम केही छैन भने हामी खुलेर समर्थन गर्छौँ
4: हस् राजनजी यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
5: हस् यहाँलाई
4: उहाँको नेकपाका नेता राजन दाहाल आदरणीय श्रोता नेपाली भोजमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछु
6: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाह पथ काठमाडौं

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: हर विषयमा चारो बहस नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल फ्यामिली ब्याङ्क सबैका लागि ब्याङ्क इस होम इन्टरनेट।
2: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका युवा नेता जनक चटौत हुनुहुन्छ। जनकजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: गुड मर्निङ, धन्यवाद।
2: जनकजी, अब नेपाली कंग्रेसलाई तपाईँहरू किन विभाजन गर्न चाहिरहनु भएको छ? कंग्रेस विभाजन हुँदा त तपाईँहरू भविष्य देखेका युवाहरूको गति त विगत निकै नाजुक नै देखियो नि त।
3: अहिले यो हामीले विभाजनमा लिन खोजेको होइन, विशिष्ट परिस्थितिमा भएको कंग्रेसको विशेष महाधिवेशन पश्चात पार्टीका त्रिदेय सभापतिले त्यस पश्चातको इलेक्सन जुन भयो फागुन 21 गते, त्यसमै राजनीतिक निरूपण यसको होस् भन्ने हेतुले उहाँहरूले भने बमोजिम उहाँहरूको मानिसलाई टिकट दिएर चुनावमा पठाइसकेको हो। यो राजनीतिक एउटा एकताको सन्देश त्यही थियो होइन? र त्यस पछाडि पनि अदालतको एउटा फैसला, निर्वाचन आयोगको फैसला, यी सबै कुरालाई हेर्ने हो भने कंग्रेस एउटा सामाजिकतामा फर्किरहेको बेलामा, कंग्रेस एउटा नयाँ कंग्रेस, एउटा नवीन एजेण्डा सहितको कंग्रेस बनिरहेको बेलामा यो केही राजनीतिक धन्धुकारीहरूको चंगुलमा नेपाली कंग्रेस अहिले फसेको छ। र यहाँ फसिसके पछाडि कंग्रेसलाई त्यहाँबाट उठाउने सामर्थ्य पनि अहिले हामी राख्छौँ।
2: तर नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा स्वदेश हुनुहुन्छ होइन, उहाँलाई इन्टरपोल लगाइएको दुई दुई पटक, अहिले उहाँ चाहिँ चुनदेवीमा सभापतिकै नेमप्लेट राखेर बस्नु भएको छ, उहाँसँग गगन थापाजीको भेटघाट पनि छैन। यो यसरी कंग्रेस एकता हुन्छ त, एक दिक्का हुन्छ त?
3: अहिले यो दुःखद विषय हो। यो तपाईँले उल्लेख गरे बमोजिम नै कुनै व्यक्ति स्वदेश आउनु, विदेश जानु व्यक्तिको व्यक्तिगत विषय हो, तर कंग्रेसको एउटा सभापति भइसकेको व्यक्ति, फाइभ टाइम्स प्राइम मिनिस्टर भइसकेको व्यक्ति, एउटा कुनै सम्पर्क कार्यालयको टेबुलमा कसै व्यक्तिले, गिरोहको कुनै एउटा सदस्यले सभापति लेखिदिएको नेम प्लेटमा बस्नु यो निकै दुःखद हो। यद्यपि पार्टी सभापति गगन थापाले प्रयास गरिरहनु भएको छ संवादको, र यसका निमित्त उहाँले दुई तीनचोटि फोन गर्नुभएको हाम्रो जानकारीमा छ, र समय मिलाएपछि भेटघाटको समय हामी तय गर्छौं भनिसकेकाले पार्टी सभापति त्यसको वेटिङमा हुनुहुन्छ। कुनै बेला फोन आउँछ र संवाद गरौंला भन्ने कुराको उहाँ वेटिङमा हुनुहुन्छ।
2: होइन, अहिले चाहिँ अब तपाईँ नेपाली कंग्रेसलाई विभाजन गर्नका निम्ति अर्थात नेपाली कंग्रेसलाई कमजोर बनाउनका निम्ति आन्तरिक वा बाह्य खेल यो कहाँबाट शुरू भएको छ?
3: होइन, नेपाली कंग्रेस पार्टीलाई यो विभाजन भन्ने कुरा होइन। नेपाली कंग्रेस पार्टी विभाजन हुनका लागि यसको राजनीतिक कुराहरू, यसको कानूनी कुराहरू रहन्छ। नेपाली कंग्रेस पार्टी विभाजन होइन, केही व्यक्तिहरू बाहिरिने चोइटिने विषय हो, र यसमा कुनै यो विशेषतया यो कारोबारी गिरोह जुन हुन्छ पार्टीभित्र र बाहिरको, कारोबारी गिरोहको एउटा चंगुल, एउटा जालो जस्तै हामीले देखिरहेका छौँ। त्यसको भरपूर यथेष्ट प्रमाणहरू, भरपूर यथेष्ट सूचनाहरू हामीसँग छ। तथापि मैले अघि भनिसके यसलाई निश्चित गर्ने शक्ति
2: तपाईँसँग, कसले के गर्न खोजिरहेको छ पार्टीभित्रै भए त पार्टीकै नेताले त्यो काम गर्दैछन् भने भन्नुहोस् न आज जनतालाई, नेता
3: कार्यकर्ता। यसमा स्पष्ट छ, जुन चुनदेवीमा बस्नुभएको साथीहरू हुनुहुन्छ, र त्यसमा त्यसलाई इतर पक्ष जुन भनिएको छ अहिले नेपालको राजनीतिक परिदृश्यमा, त्यो भित्र केही सदस्यहरू दुई तीनजना तीनजना यो एउटा कारोबारी जस्तो, एउटा राजनीतिक कारोबारी गिरोही जस्तो त्यहाँ देखिन्छ। तपाईँले त्यसलाई मबाटै नाम किन बनाउनुहुन्छ?
2: जनतालाई के थाहा हुन्छ काठमाडौँमा चुनदेवीमा भएको कुरा बताउनुहोस् न आज।
3: होइन होइन, यो छातकाती विषय छ। पार्टीको पूर्व मन्त्री भइसक्नु भएको, पार्टीको केन्द्रीय सदस्य भइसक्नु भएको, पूर्व राज्य मन्त्री भइसक्नु भएको एउटा एउटा एउटा गिरोह जस्तै, त्यो कारोबारी गिरोह भन्छु म त्यसलाई, त्यो कारोबारी गिरोह एकदम एक्टिभ भएको छ। र तपाईँले अलिक पछाडि जानुभयो भने 2074 सालको एउटा नियुक्तिलाई लिएर यसलाई जोड्नुहुन्छ भने चलचित्र विकास बोर्डको अध्यक्षमा तत्कालीन समयमा निकिता पौडेल, जो अहिले सत्तारूढ दल रासोपाको सभापतिको धर्मपत्नी हुनुहुन्छ, निकिता पौडेलको चलचित्र विकास बोर्डको अध्यक्षमा एउटा विवादास्पद नियुक्ति भएको थियो, तपाईँ त्यहाँ हेर्न सक्नुहुन्छ। त्यो बेला तत्कालीन संचार मन्त्री मोहन बहादुर बस्नेत हुनुहुन्थ्यो, र मोहन बहादुर बस्नेतले बलजबस्ती मन्त्री परिषदमा यो प्रस्ताव लानुभएको थियो, पछि त्यो मन्त्री परिषदबाट पारित भयो। त्यो कुन अवस्थामा भएको थियो भने, त्यो बेला 2074 साल मक्सिरको 21 गते निर्वाचन सम्पन्न भएको थियो 74 सालको, त्यो निर्वाचन सम्पन्न भएको चार दिन पछाडि जब नतिजा आउन थालिसकेको थियो, त्यो बेला यो विवादास्पद नियुक्ति भएको थियो र अहिले यथेष्ट केही सूचनाहरू हामीसँग छ. त्यो बेलाको त्यो सम्बन्ध त्यो गिरोह त्यो बेला एउटा ठूलो स्क्यान्डलकै रूपमा थियो. यो आर्थिक लेनदेन पनि त्यो नियुक्तिमा भएको भन्ने परिचर्चाहरू त चर्चा परिचर्चा सर्वत्र थियो र त्यो बेलाको यो सम्बन्धले अहिले पनि काम गरिरहेको छ भन्ने एउटा स्कुल अफ थाउट छ. र
2: यसको मतलब सभापति पत्नी निकिता पौडेल र मोहन बस्नेत बीचको त्यति बेलाको सम्बन्ध सुमधुर छ अहिलेसम्म पनि. त्यसो भए
3: होइन, त्यसमा यथेष्ट सूचनाहरू हामीसँग छ. हेर्नुहोस् यसमा
2: तपाईँ
3: सत्तारूढ पार्टी सभापतिको धर्मपत्नी त्यति बेला उहाँहरूको बिहे भएको थिएन. उहाँहरू सम्बन्धमा हुनुहुन्थ्यो हुनुहुन्नथ्यो त्यो तपसिलको विषय भयो, तर उहाँहरूको बिहे नहुँदैको विषय हो यो. होइन, त्यो बेलाको सम्बन्ध अहिले कसरी जोडियो भन्ने त तपाईँको जुन प्रश्न छ यो त्यो बेलाको विवादास्पद नियुक्ति त्यसको सदस्यता होइन यो पछिल्लो समय आएर कुनै एउटा पार्टी सभापति रवि लामिछाने निकट कुनै नेताको कुनै सांसदको घरमा बैठक बसेको यथेष्ट सूचनाहरू प्राप्त भएको छ. हुन सक्छन् र थुप्रै सांसदहरू हुन सक्छन्, तर अब यो सूचना हो. सूचना तपाईँले अब यो सूचनालाई तपाईँहरूले पुष्टि गर्ने हो, सञ्चार माध्यमले पुष्टि गर्ने, यसमा थप खोतल्ने विषय गर्ने हो. होइन, जुन पार्टी सभापति रवि लामिछाने निकट यो कारोबारी गिरोह छ र त्यो राजनीतिक एउटा शक्तिको आडमा जुन कारोबारी गिरोही त्यहाँ छ र नेपाली कंग्रेसको इतर पक्ष जो सत्तामा लामो समय रजगज गर्यो, लामो समय सत्तासीन रह्यो र त्यो सत्तासीन रहँदा राजनीतिक गुण भन्दा पनि त्यो आर्थिक गुणले भरिपूर्ण थियो. त्यो कारोबारी समूह गिरोह जसलाई भनिन्थ्यो नेपाली कंग्रेस सत्तामा हुँदाखेरि पनि त्यो गिरोह अहिले
2: जनक चतुर्थसँग हामी कुराकानी गर्दैछु. उहाँको टेलिफोन मा चाहिँ केही समस्या आएको जानकारी प्राप्त गर्दैछ. हामी फेरि जोड्छौं जनक चतुर्थजीलाई. नेपाली कंग्रेसको अहिलेको विवाद के हो र यो आन्तरिक विवाद कहाँसम्म पुगेको छ, यो कसरी चाहिँ नेपाली कंग्रेसलाई एक दिक्का बनाउनका निम्ति किन सकिरहेको छैन, यो विभाजनको डिलमा वा संघारमा हो वा नेपाली कंग्रेसभित्रकै नेता कार्यकर्ताहरूले चाहिँ यसमा रोल प्ले गरिरहेका छन् त उहाँले एउटा आरोप लाउनु भएको छ. नेपाली कंग्रेसभित्रको पनि एउटा कारोबारी गिरोह छ, कारोबारी गिरोहले नेपाली कंग्रेसलाई सिद्ध्याउन खोजिरहेको छ भन्ने जुन आरोप लाउनु भएको छ, यसका पुष्टि गर्ने आधारहरू के हुन्छ? नेपाली कंग्रेसलाई आज किन विभाजनको डिल भन्छ? नेपाली कंग्रेसलाई आज सिद्ध्याउन कसले खोजिरहेको छ त? नेपालको लोकतान्त्रिक पार्टी आज सर्वोच्चको ढोका ढकढक्याउनु पर्ने स्थिति किन पैदा भइरहेको छ त भन्ने विषयमा हामी चर्चा र परिचर्चा गरिरहेका छौं. किनभने अहिले शेरबहादुर देउवा स्वदेश फर्किनु भएको छ, त्यसपछि गगन कुमार थापाले विशेष महाधिवेशन मार्फत आधिकारिकता पाइसक्नु भएको एउटा परिस्थिति पनि छ. त्यस विषयको अन्तर्भूलित रूपमा चाहिँ हामी बहस गरिरहेका छौं, किनभने कंग्रेसको पछिल्लो अवस्था निकै जटिल र पेचिलो बन्दै गइरहेको छ. उहाँहरू बीचको एकता वा विभाजनलाई रोक्नका निम्ति नेपाली कंग्रेसभित्र जुन किसिमका कसरतहरू भइरहेका छन् ती कसरतहरू सार्थक हुन सकिरहेका छन् कि छैनन्, कहाँनिरबाट चाहिँ हलो अड्कियो, त्यो हलोलाई किन फुकाउन सकिएन, आजको नेपाली बहसमा हामी चर्चा गरिरहेका छौं. नेपाली कंग्रेसको आन्तरिक कलह र यो आन्तरिक कलहलाई सम्य पार्नका निम्ति अहिलेसम्म भएका भूमिकाहरू, अहिलेसम्म खेलिएका भूमिकाहरू, आज त्यो विषयमा चाहिँ हामी परिचर्चा गर्न खोजिरहेका छौं. जनकजीसँग हाम्रो सम्पर्क हुन नसकेको जानकारी प्राप्त भएको छ, यद्यपि हामी प्रयत्नरत छौं उहाँसँग कुराकानी गर्नका निम्ति. र अब कंग्रेस आज कुन अवस्थामा छ, कंग्रेसलाई सभापति गगन कुमार थापाले एक ढिक्का बनाउन किन सकिरहनु भएको छैन, वा चाहिँ इतर पक्ष चुनदेवीले चाहिँ चाल्नुपर्ने भूमिकाहरू के हुन्, आजको बहसमा हामीले चर्चा परिचर्चा पनि गर्यौं र समग्र रूपमा एउटा जुन किसिमको आज कंग्रेसको आन्तरिक स्थिति छ, जुन मजबूत ढंगले पार्टी एक ढिक्का भएर अगाडि बढ्नुपर्ने एउटा परिस्थिति हो, किनभने राष्ट्रिय स्वतन्त्र पार्टीले दुईटै नजिकको बहुमत पाइसके पछाडि पुरानो राजनीतिक दलहरूले आफूलाई रिफर्म गर्ने र बलियो हुने जुन किसिमको त्यो कसरत गर्नुपर्ने थियो, त्यहाँबाट किन कंग्रेस च्युत भएको छ त? जनकजी तपाईँ के भन्न खोजिरहनु भएको थियो, यो सम्बन्ध र कारोबारीको जुन तपाईँले आरोप लाउनु भएको छ यसले कसरी चाहिँ कंग्रेस फ्याक्सन गर्छ? त्यसो भए
3: अहिले यो कंग्रेस फ्याक्सनको विषय छैन. कंग्रेसलाई कंग्रेस मैले भनिसके, कंग्रेस कानूनी र राजनीतिक रूपमा फ्याक्सनमा जाँदैन. तर यो विषय के छ भने यसमा सत्तासीन पार्टी कहीँ न कतै इन्भल्भ देखिन्छ. मैले अघि तपाईँलाई भने केही कुराहरू उल्लेख गरे, जुन इतर पक्षको एउटा कारोबारी गिरोह र सत्तासीन पार्टीका सभापतिसँग निकट रहेको अर्को कारोबारी जुन गिरोह छ, यो गिरोहको बीचमा गहिरो साँठगाँठ भएको सप्रमाणहरू, थुप्रो सूचनाहरू र प्रमाणहरू हामीसँग छ. यो यसरी कमजोर हुने होइन. कमजोर हुने कसरी हो भने केही विषयलाई लिएर यसमा अदालतमा यो अल्झाइराख्ने, नेपाली कंग्रेस पार्टी एउटा रिफर्ममा गइरहेको बेला र देश नै कसरी रिफर्म गर्ने विषय भन्ने विषयको प्लान एउटा पार्टीले एउटा प्रमुख प्रतिपक्ष दलको पार्टी र त्यसको भिजनरी लिडरको रूपमा उदाएका पार्टी सभापति गगन थापाको टीमले त्यो समूहले होइन त्यो राजनीतिक एउटा एउटा शक्तिले देशलाई नै रिफर्म कसरी गर्ने र देश अनुकूलको पार्टीहरू कस्तो हुनुपर्छ भन्ने कुराको एउटा ध्येय स्पष्ट गरिरहेको बेलामा यो जुन तरिकाले एउटा पार्टीलाई यसरी अल्झाउने कुरा आएको छ, यो अल्झाइराख्ने र स्थानीय निर्वाचनसम्म यसलाई पुर्याइराख्ने एउटा दुष्प्रयास शुरू भएको छ। यसमा मलाई के विश्वास छ भने यसमा अदालतले पनि हेर्छ र भोलिको दिनमा हेर्नुहोस् न, यो त कस्तो हो भने पार्टीभित्रको यो विद्रोह हो नि। विशेष महाधिवेशन भनेको त पार्टीभित्रको विद्रोह हो, हेर्नुहोस् होइन, पार्टीभित्रको विद्रोहको संस्थागत कुरा जुन विषय छ, भोलिको दिनमा त यसले पार्टीभित्र तपाईँ एकचोटि विचार गर्नुहोस्, पार्टीभित्र कुनै सभापतिले अथवा केन्द्रीय समितिले आफै विरुद्ध त विशेष महाधिवेशन बोलाउँदैन नि। विशेष महाधिवेशन त हुने नै यसरी नै हो नि, 40% महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरबाट पार्टीको वैधानिक व्यवस्था अन्तर्गत भएको विषयलाई भोलिको दिनमा एउटा विद्रोही स्वरलाई पनि दबाउने गरी सर्वोच्चले फैसला नगर्ला भन्ने हामी अपेक्षा राख्छौं। यद्यपि अब कतिपय अवस्थामा त यो नेपाल हो, यहाँ हेर्नुहोस् यो गोरु ब्याउने गर्छ होइन कहिलेकाहीँ, त्यो भए चाहिँ त्यो संशय रहनु नेपाली राजनीतिक परिदृश्यमा यो स्वाभाविक।
2: तर अहिले कंग्रेस जुन तरिकाले अगाडि बढ़िरहेको छ, फेरि हिजो मात्रै दुईटा रिट दर्ता भएका छन्, आस्ते एउटै एउटै भए पनि शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले फरक फरक रिट दर्ता गराउनु भएको छ, यसले त महाधिवेशनलाई निकै ठूलो प्रभाव पार्ने भयो नि त।
3: मैले भने नि अघि तपाईँलाई मैले के उल्लेख गरेँ एउटा ब्याकग्राउन्डमा
2: भनेपछि अब कंग्रेसले कंग्रेसलाई मिलाउन पनि गाह्रो छ, उतापट्टि अर्को पार्टी राजसभाले पनि त्यहाँ गेम प्ले गरिरहेछ त्यसो भए।
3: हो कंग्रेस मिलाउन गाह्रो भन्दा पनि व्यक्तिका कुनै आकांक्षासँग हेर्नुहोस्, कंग्रेसभित्र अहिले भइरहेको के हो भने एउटा राजनीतिक पोलराइजेसन देशमा भइसके पछाडि कंग्रेसको नेतृत्व सिट्ट गयो, कंग्रेसको नीति सिट्ट हुनु खोज्यो होइन। तपाईँ हिजो कुनै व्यक्तिको एउटा हाली मुहाली हुँदा, कुनै व्यक्तिको एउटा प्रभाव रहँदा त्यो सिफ्ट भएको छ। अहिले यङ्गर जेनेरेसनमा कंग्रेसको त्यो विषय सिफ्ट हुँदाखेरि त्योभन्दा माथिका त्यो पार्टीको सत्तामा देशको सत्तामा शासनमा होइन त्यो मजा लिइरहेका रजगत गरिरहेका भनौँ न, देशको उन्नति त उहाँहरूले खासै गर्नु भएन, तर त्यो मजा लिइरहनु भएका व्यक्तिहरूलाई अहिले पटिरहेको छैन। त्यो नपटिसके पछाडि जस्तो तपाईँ हेर्नुहुन्छ भने सुदूरपश्चिमका त्यति बेलाका नेता शेरबहादुर देउवा प्राइम मिनिस्टर हुँदा, शेरबहादुर सभापति, शेरबहादुर देउवा सभापति हुँदा जुन व्यक्तिको हाली मुहाली चल्थ्यो नि होइन, त्यो व्यक्तिहरू त्यहाँ त्यो ठाउँमा रहेन नि। अहिले तपाईँ हाम्रो जेनेरेसनको व्यक्तिहरू त्यो ठाउँमा आउनुभयो, भनेको ल पार्टीको पोलिसीमा पार्टीको लिडरसिपमा नयाँ मान्छेहरू आइरहँदाखेरि उहाँहरूलाई पतिरहेको छैन। र मैले तपाईँलाई आजभन्दा 17-18 दिनको जुन अन्तर्वार्ता नै भनेको थिएँ, हेर्दै जानुहोला दुई सातामा यो यो यो यो हुन्छ भनेर, त्यो सूचनाको आधारमा मैले तपाईँलाई जुन भनेको थिएँ त्यो त अहिले प्रमाणित हुँदै आइरहेको छ नि, तपाईँको स्मृतिमा होला नि त त्यो विषय एउटा कुरा होइन। दोस्रो कुरा अर्को विषय भनेको के हो भने, मैले तपाईँलाई आजभन्दा 2 वर्ष अगाडि पनि एउटा अन्तर्वार्तामा भनेको छु, के भनेको छु भने मलाई कहीँ न कतै शंका छ कि हाम्रो आजको नेपाली कंग्रेसको, त्यति बेला भनेको छु, आजको नेपाली कंग्रेसको नेताहरू जो हुनुहुन्छ भोलि आफूले टिकट नपाउँदै गर्दा उहाँहरूमध्ये 90%ले यो रूपमा मतदानै गर्दैनन् हेर्नुहोस्। त्यसकारण यो पार्टीका नेता होइनन्, यो राजनीतिक गिरोह हुन्, यो राजनीतिक धन्धुकारीहरू हुन्, यिनको सफाई जरूरी छ पार्टीमा, यिनको पार्टीमा सफाई जरूरी छ। र पार्टीलाई 46 साल पूर्व जो पञ्चायतकालीन परिवेश थियो त्यो परिवेशबाट जन्मिएर हुर्किएर वा त्योसँग लडेर भिडेर आएको नेतृत्वको ससम्मान विदाय भयो भने नेपालका हरेक पार्टीहरू सबै जसो पार्टीहरू सङ्घिन्छन् र त्यो सङ्घिएको पार्टीले देशलाई सँगाल्न सक्छ, देशलाई सम्हाल्न सक्छ भनेर मैले तपाईँको
2: उहाँको कार्डमा बन्दुक राखेर अर्कोले पर्काइरहेछ।
3: होइन, शेरबहादुर देउवा र शशांक कोइरालालाई तपाईँले टेलिभिजनमा उभ्याउनुभयो, तपाईँले यदि हेर्नुभयो भने उहाँहरू शारीरिक मानसिक सबै रूपबाट एकदम शिथिल जस्तो कमजोर जस्तो देखिनुहुन्छ। मलाई जहाँसम्म लाग्छ उहाँहरूको मानसिकताले अहिलेको नेपालको राजनीति बुझिरहेको छैन, त्यो बुझ्ने सामर्थ्य पनि राख्दैन, किनभने यो यो यो सुन्दाखेरि तितो लाग्ला, धेरैलाई तितो लाग्ला होइन, मिर्ची लाग्ने भन्छ नि होइन, त्यो होला। तर तपाईँ एकचोटि विचार गर्नुहोस्, आफ्नो घरको सदस्य परिवारको सदस्यमा हेर्नुहोस्, 83-84 वर्षको हजुरबुवाहरूको स्थिति के हुन्छ होइन, त्यो कुरालाई त्यो सम्मान गर्नुपर्ने, व्यक्तिलाई सम्मान गर्नुपर्ने, त्यसलाई औषधोपचार गर्नुपर्ने एउटा विषय रहन्छ। तर त्यो सम्मान र औषधोपचारलाई लिएर राजनीतिक शक्तिसँग त जब तपाईँ जोड्नुहुन्छ तब त्यसले दुर्घटना निम्त्याउँछ। आज शेरबहादुर देउवा शशांक कोइरालाहरूलाई सम्मान गरेन गरेन गरेन गरेन भनेर राजनीतिक शक्तिसँग जोड्ने र त्यो शक्तिबाट आफूलाई लाभ लिने खालको जुन गिरोहगत राजनीतिक अपराध शुरू भएको छ नेपाली कंग्रेस पार्टीमा, त्यो हामी सफल हुन दिन्न।
2: हस् जनकजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
3: नमस्ते।
2: वहाँ नेपाली नेपाली कंग्रेसका युवा नेता जनक चटौत आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।

0: नमस्कार.
1: नमस्ते.
0: वाङ नेपालले नेपाली कंग्रेसका युवा नेता जनक चटौत आदरणीय श्रोता नेपाली भर्षको समय सकिएको छ. खेम बम बिदा चाहन्छु. नमस्कार.

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घामनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3,300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
3: NBL Auto Loan।
4: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: रेडियो NRN 99.1।

0: हरि सर, म लक्ष्मी भुषाल, सुनिरहेको छु रेडियो एनआरएन 99.1।
1: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

Radio NRN 99.1 समयको ख्याल राखौं 8 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा समीक्षा महतेको नमस्कार। सरकारले आर्थिक वर्ष 2083-84 पहिलो महिना साउनमा 23 अर्ब 29 करोड़ रूपियाँ सार्वजनिक ऋण थपेको छ। यो अवधिमा 20 अर्ब 6 करोड़ रूपियाँ सामा भुक्तानी गरिएकाले खुद सार्वजनिक ऋण 3 अर्ब 23 करोड़ले बढ़ेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। साउन मसान्तसम्म आइपुग्दा नेपालको कुल सार्वजनिक ऋण 29 खर्ब 76 अर्ब रूपियाँ पुगेको छ, जुन देशको कुल गृहस्थ उत्पादनको 45% भन्दा बढ़ी हो। सरकारले चालू आर्थिक वर्षमा कुल 6 खर्ब 58 अर्ब ऋण उठाउने लक्ष्य राखेकोमा साउनमा साउमा ब्याज भुक्तानीका लागि मात्रै करिब 25 अर्ब रूपियाँ खर्च भएको छ। ऋणको ठूलो हिस्सा पुरानै दायित्व भुक्तानीमा सकिन थालेपछि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र महालेखा परीक्षकको कार्यालयले चिन्ता व्यक्त गरेका छन्। आयोगले आन्तरिक ऋणलाई प्रशासनिक वा चालू खर्चमा लगाउन पूर्ण रूपमा रोक लगाउँदै रोजगारी सिर्जना र पुँजी निर्माण हुने आयोजनामा मात्र परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ। विगत 24 वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः संचालनको सम्भावना अध्ययन गर्न सरकारले बनाएको कार्यदलले स्थलगत काम शुरू गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सुईडी श्रीकान्त यादवको संयोजकतामा गठित 5 सदस्यीय टोलीले कारखाना परिसरमै पुगेर अनुगमन थालेको हो। मन्त्री परिषदको निर्णय अनुसार गठित यस टोलीले उद्योगका भवन, मेसिनरी, पाटपुर्सा र जग्गा जमीनको अवस्था अनुगमन गर्नेछ। साथै उद्योग संचालनका लागि वित्तीय, प्राविधिक र कानूनी विकल्पहरू समेटेर 15 दिनभित्र प्रतिवेदन मन्त्रालयमा बुझाउनेछ। तत्कालीन सोभियत संघको सहयोगमा निर्माण भई 2021 सालदेखि संचालनमा आएको यो कारखाना घाटामा गएपछि सरकारले 2059 सालमा बन्द गर्ने निर्णय गरेको थियो। लामो समयपछि शुरू भएको यो पहलले बन्द उद्योग पुनरुत्थानको नयाँ आशा जगाएको छ। चीनले नेपालका 8,000 भन्दा बढ़ी उत्पादनलाई शून्य भन्सारको सुविधा दिए पनि नेपालबाट हुने निर्यात भने निकै कमजोर पाइएको छ। नेपाल इकोनोमिक फोरमले सार्वजनिक गरेको नेपाल चीन 101 प्रतिवेदन अनुसार नेपालको आन्तरिक पूर्वाधार गुणस्तरको मापदण्डको कमी र फितलो नीतिका कारण नेपालले चीनको विशाल बजारबाट फाइदा लिन नसकेको हो। नेपाली उत्पादनहरू चिनिया बजारको माग र गुणस्तर अनुसार हुन नसक्दा र उत्पादन परिमाण सानो हुँदा वैदेशिक व्यापारमा ठूलो असन्तुलन देखिएको छ। चालू आर्थिक वर्षको साउन महिनामा चीनबाट 31 अर्ब 74 करोड़ रूपियाँको आयात हुँदा नेपालबाट भने जम्मा 21 करोड़ 26 लाख रूपियाँ बराबरको मात्र निर्यात भएको छ। चीनतर्फ भइरहेको सानो परिमाणको निर्यातमा मुख्य गरी जड़ीबुटी, गलैचा, प्रशोधित छाला, तामाका भाँडाकुँडा र रुद्राक्ष जस्ता परम्परागत तथा हस्तकलाका सामग्री रहेका छन्। पोखराबाट आगामी असोज 7 गतेदेखि शुरू हुन लागेको पोखरा दुवै सिधा उडानलाई नियमित र दिगो बनाउन पोखराका पर्यटन व्यवसाय सक्रिय बनेका छन्। पोखरा पर्यटन परिषदका पूर्वाध्यक्ष पोम नारायण श्रेष्ठ, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण

गरेको नयाँ विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य घटेर खरिददर 152.37 रुपियाँ र बिक्री दर 152.97 रुपियाँ कायम भएको छ। यस्तै युरोपियन युरो 1 को खरिद दर 177.78 रुपियाँ र युके पाउन्ड स्टर्लिङको खरिद दर 207.86 रुपियाँ तोकिएको छ। अस्ट्रेलियन डलर 108.79 रुपियाँ, क्यानेडियन डलर 109.97 रुपियाँ र सिङ्गापुर डलर 119.95 रुपियाँमा कारोबार भइरहेको छ। साउदी अरेबियन रियलको खरिद दर 40.58 रुपियाँ, कतारी रियलको 41.79 रुपियाँ, युएई दिरामको 41.48 रुपियाँ र मलेसियन रिङ्गेटको खरिद दर 37.65 रुपियाँ कायम भएको छ। अवस्था अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोके 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रीले भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
4: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौं जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौं न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको राष्ट्रिय बिमा संस्थान प्रधान कार्यालय रामसहापथ काठमाडौँ
0: रेडियो एनआरएन 99.1
5: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो दोहोरी

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।

0: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: एनबीएल अटो लोन,
3: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना।
6: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो दोहोरी

नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो दोहोरी।

0: हरि शरण, म लक्ष्मी भुसाल सुनिरहेछु रेडियो एनआरएन 99.1
1: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम एक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो

0: गाउँको एकमात्र द्वितीय सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्सन
2: तपाईँ च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ
2: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
4: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ
5: एनबीएल अटो लोन
6: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
5: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
5: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्
5: शर्तहरू लागू हुनेछन्
7: समयसँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो

0: नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। प्रधानमन्त्री वालेन्द्र शाहले सरकार प्रमुख बनेको 5 महिनापछि पहिलो पटक संसदमा उभिएर सांसदहरूका प्रश्नको जवाफ दिनुहुने भएको छ। आज दिउँसो 1 बजे बस्ने प्रतिनिधि सभा बैठकमा नियमानुसार रोस्टमबाट उहाँले सांसदहरूले दर्ता गराएका लिखित प्रश्नहरूको सामना गर्नुहुनेछ। संसद नियमावली अनुसार महिनाको पहिलो साता हुनुपर्ने प्रश्नोत्तर नगरेको भन्दै प्रतिपक्षको निरन्तर दबाव र सभामुख डोल प्रसाद आर्यको रूलिङपछि प्रधानमन्त्री शाह संसदमा उपस्थित हुन तयार हुनुभएको हो। बैठकमा 11 जना सांसदले सीमा सुरक्षा, भू राजनीति, सुशासन र विकास निर्माणका विषयमा सोधेका प्रश्नको प्रधानमन्त्री शाहले उत्तर दिने कार्य सूची रहेको छ। प्रधानमन्त्री शाह संसदप्रति स्वत स्फूर्त नभई सभामुखको रूलिङपछि मात्रै प्रश्नोत्तरमा सहभागी हुन लागेको भन्दै राजनैतिक वृत्तमा भने आलोचना भएको छ। नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम नेपाली बहसमा पत्रकार खेम बमसँग कुराकानी गर्दै विश्लेषक डाक्टर सुन्दर मणि दुछितले प्रधानमन्त्री लोकतान्त्रिक मूल्य अनुसार आफै संसदमा उपस्थित हुनुपर्नेमा सभामुखले रूलिङ गर्नुपर्ने अवस्था आउनुले राम्रो सन्देश नगएको टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्री शाह र राष्ट्रपा सभापति रवि लामिछानेबीच आन्तरिक सम्बन्ध सुमधुर नरहेको र सत्ता बाँडफाँड जंग बहादुर शैलीमा भएको समेत डाक्टर दुछितको दावी छ। आजको बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको 7 औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची समेत रहेको छ। त्यस्तै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारत बीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता संसदमा प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ। संघीय संसद अन्तर्गत आज 2 वटा संसदीय समितिको बैठक बस्दैछ। विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो। दिउँसो 1 बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083माथि विज्ञ तथा सरकारवालाहरूसँग छलफल हुनेछ। यसै गरी बिहान 11:30 बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुस्तकालय नीतिको मस्यौदाका सम्बन्धमा छलफल हुने कार्यसूची छ। सो बैठकका लागि पुस्तकालयका प्रमुख तथा प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ। गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने भएको छ। प्रधानमन्त्रीहरूलाई फिर्ता बोलाउने संसदीय बोर्डको मंगलबारको निर्णयलाई अनुमोदन गर्न अहिले एमाले संसदीय दलको बैठक बस्दैछ। निर्णय अनुमोदन भएपछि एमालेका तर्फबाट सरकारमा सहभागी भौतिक पूर्वाधार मन्त्री गोविन्द नेपाली, भूमि व्यवस्था मन्त्री भीम कार्की, उद्योग मन्त्री यशोदा रिमाल र स्वास्थ्य मन्त्री लक्ष्मण पौडेलले आज मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेलाई राजीनामा बुझाउने तयारी गर्नुभएको छ। केन्द्रमा नयाँ राजनैतिक समीकरण बनेपछि एमाले गण्डकी सरकारबाट बाहिरिन लागेको हो। एमालेका 22 र नेकपाका 6 सांसद रहे पनि 60 सदस्य प्रदेश सभामा बहुमत पुर्याउन 30 सीट चाहिने भएकाले राप्रपाको समर्थन बिना नयाँ सरकार बन्ने सम्भावना देखिएको छैन। पाकिस्तानको ब्रोडफेक हिमाल आरोहणका क्रममा निधन भएका चर्चित पर्वतारोही निर्मल पुरूषा निम्साईको आज बेलायतको डोरसेटमा अन्त्येष्टि गरिँदैछ। पारिवारिक स्रोतका अनुसार अन्त्येष्टि समारोहमा परिवारका सदस्य र निकट आफन्त मात्र सहभागी हुनेछन्। सीमित क्षमता, सुरक्षा र गोपनीयतालाई ध्यानमा राख्दै परिवारले यसअघि नाम दर्ता गराएका व्यक्तिहरूलाई मात्र प्रवेशको अनुमति दिएको छ। निम्सका दाई कमल बहादुर पूर्जाका अनुसार अन्त्येष्टि सम्पन्न भएपछि शुभेच्छुक तथा पर्वतारोहण क्षेत्रका व्यक्तिहरूका लागि सार्वजनिक रूपमा श्रद्धांजलि अर्पण गर्न छुट्टै कार्यक्रम आयोजना गरिनेछ। आज इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मदको 1501 औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस अवसरमा मुस्लिम समुदायले प्रभात फेरी, र्याली तथा विभिन्न धार्मिक कार्यक्रम आयोजना गरिरहेका छन्। मोहम्मदको उपदेश र योगदानको स्मरण गर्दै काठमाण्डुका नेपाली जामे मस्जिद र काश्मीर जामे मस्जिद लगायत देशभरका मस्जिदहरूमा विशेष पूजापाठ, कुरान पाठ र शुभकामना साटासाट भइरहेको छ। मोहम्मद जयन्तीका अवसरमा सरकारले देशभरका नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि विदा दिएको छ भने मध्य प्रदेश सरकार र विभिन्न स्थानीय तहले पनि आज सार्वजनिक विदा दिएका छन्।
1: एनबीएल अटो लोन
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
1: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
0: लगायत देशभरका मस्जिदहरूमा विशेष पूजा पाठ कुरान पाठ र शुभकामना साटासाट भइरहेको छ। मोहम्मद जयन्तीका अवसरमा सरकारले देशभरका नेपाली मुस्लिम धर्मावलम्बीहरूका

0: मिटर 01-5-97 12-22 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। कञ्चनपुरको गड्डा चौकी नाका भएर नेपालभित्रिने विदेशी पर्यटकको संख्यामा लगातार वृद्धि हुँदै गएको छ। अध्यागमन कार्यालय गड्डा चौकीका अनुसार गत आर्थिक वर्षमा मात्रै 1,753 जना विदेशी पर्यटक यो नाका हुँदै भित्रिएका छन्, जसबाट 1,05,00,000 रूपियाँ भन्दा बढ़ी राजस्व संकलन भएको छ। तर सुदूरपश्चिमका खत्तड, बढ़ीमालिखा र शुक्ला फाटा जस्ता प्रचुर सम्भावना बोकेका गन्तव्य भए पनि पूर्वाधार र प्रचार प्रसारको कमीका कारण पर्यटकहरू सिधै काठमाडौँ र पोखरातर्फ लाग्ने गरेका छन्। पर्यटकलाई प्रदेशमै अड्याउनका लागि सीमा नाकामै सूचना डेस्क स्थापना गर्न र पर्यटकीय सुविधा विस्तार गर्न स्थानीय व्यवसायीहरूले सरकारसँग माग गरेका छन्। देशका चारवटा प्रदेशमा आज भारी वर्षाको पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित ठूलो पानी पर्ने अनुमान छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। गैराती सिन्धुपाल्चोकमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ। कास्की, लमजुङ, नुवाकोट र झापा लगायतका जिल्लाहरूमा पनि हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ। अब विदेशको खबर। इरान र उसका व्यापारिक साझेदारहरूमाथि अमेरिकाले प्रतिबन्ध थप कड़ा बनाउने घोषणा गरेपछि चीनले त्यसको कड़ा विरोध गर्दै आफ्ना राष्ट्रहितको रक्षाका लागि सबै आवश्यक कदम चाल्ने चेतावनी दिएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसरेन्टले इरानसँग इन्धन खरिद तथा वित्तीय कारोबार गर्ने देशहरूलाई अमेरिकी वित्तीय प्रणालीबाट अलग्याउने नीति सार्वजनिक गरेका थिए। बेजिङमा आयोजित पत्रकार सम्मेलनमा चीनीय विदेश मन्त्रालयका प्रवक्ता लिन झियानले संयुक्त राष्ट्र सुरक्षा परिषदको स्वीकृति बिना लगाइने यस्ता एकपक्षीय प्रतिबन्ध गैरकानूनी भएको दावी गरेका छन्। इरान कच्चा तेलको मुख्य खरिदकर्ता चीन भएकाले यो निर्णयले वाशिङटन र बेजिङ बीच तनाव बढ़ाएको छ। अब खेलकुद। नेपालमै पहिलो पटक हुन लागेको पुरूष फ्रेन्चाइज लीग नेपाल भलिबल लीग एनभीएलको ट्रफी आज वीरगंजमा प्रदर्शन गरिँदैछ। काठमाडौँ उपत्यका बाहिर पहिलो पटक आयोजना गरिएको यो ट्रफी टूर मधेस प्रदेशको प्रतिनिधित्व गर्ने टोली मधेस वारियर्सको समन्वयमा हुन लागेको हो। यसअघि ललितपुर, भक्तपुर र काठमाडौँका ऐतिहासिक दरबार स्क्वायरहरूमा अनावरण गरिएको यो ट्रफी भोलि जनकपुरमा समेत प्रदर्शन गरिने नेपाल भलिबल संघले जनाएको छ। एनभीएलको संस्करण आगामी भदौ 19-27 गतेसम्म त्रिपुरेश्वर स्थित राखे पखरबट हलमा सञ्चालन हुँदैछ। र आसन्न एसिया कप र आगामी आईसीसी अण्डर 19 महिला विश्वकपलाई लक्षित गर्दै नेपाल क्रिकेट संघ क्यानले नेपालको 28 सदस्यीय महिला टोली घोषणा गरेको छ। सोनी पाखरिनको कप्तानीमा छानिएका खेलाड़ीहरूलाई पहिलो चरणको बन्द प्रशिक्षण क्यानका लागि छनौट गरिएको क्याम्पका लागि छनौट गरिएको हो। क्याम्पमा कप्तान पाखरिन सहित सिनियर टोलीबाट खेलिसकेका केही अनुभवी खेलाड़ी र नयाँ प्रतिभाहरू समावेश छन्। पहिलो चरणको प्रशिक्षणपछि चाँडै नै दुवै प्रतियोगिताका लागि अन्तिम टोली घोषणा गरिने क्याम्पले जनाएको छ। हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो एनआरएन 99.1
1: हर विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी ब्याङ्क सबैका लागि ब्याङ्क डिस होम इन्टरनेट

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा हामी आइरहेका छौं। युट्यूब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। आदरणीय श्रोता, विभिन्न डिजिटल प्लेटफर्मबाट पनि नेपाली बहस प्रसारण भइरहेको छ भने काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्छौं। सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौ। सामाजिक आर्थिक राजनीतिक कुटनीतिक क्षेत्रका विषयमा, सांस्कृतिक क्षेत्रका विषयमा हामी बहस गर्ने गर्दछौ। आदरणीय श्रोता, प्रधानमन्त्री बालिन र शाह बालिन पहिलो पटक प्रश्नोत्तरमा सहभागी हुँदैछन्। औपचारिक रूपमा 11 जना सांसदले सोध्दैछन् प्रश्न। आज प्रधानमन्त्री बालिन र शाह कालो चश्मामै संसद भवन प्रवेश गर्नेछन्, किनभने नेपाली सेनाको अस्पतालमा जाँच गराएर उनले कालो चश्मा लाउनै पर्ने रिपोर्ट संसद सचिवालयलाई पेश गरेको भन्ने विषय पनि आएको छ। आदरणीय श्रोता, प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधि सभाको नियमावली अनुसार पहिलो पटक प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदैछन्, किनभने सभामुख डीपी अर्यालले रूलिङ गरेर उनी आज 10 गते संसदमा उपस्थित हुन लागेका हुन्। नेपालको राजनीतिमा, संसदीय अभ्यासमा यो पहिलो पटकको अपवादमा हुने यस्ता खालका रूलिङहरूमा बालेन शाह आज सहभागी हुँदैछन् र नेपालको पार्लियामेन्ट अर्थात लोकतान्त्रिक पद्धतिमा सदन भनेको विधायकीहरूको एउटा थलो हो, जहाँ चाहिँ जनताका प्रतिनिधिहरूले आफ्ना आवाजहरू मुखरित गर्छन् र जनताले प्रत्यक्ष रूपमा त्यसमा हेर्ने र उनीहरूका गतिविधिहरू निहाल्ने मौका पाउँछन्। संसदीय व्यवस्थामा, लोकतान्त्रिक व्यवस्थामा संसदीय व्यवस्थालाई मर्यादित बनाउनका निम्ति काम गर्नुपर्ने हुन्छ। तर पछिल्लो समय फागुन 21 गतेको निर्वाचनबाट आएको सरकारले पछिल्लो जुन किसिमका गतिविधिहरू गरिरहेको छ, प्रधानमन्त्रीले जुन किसिमका गतिविधिहरू गरिरहेका छन्, त्यो चाहिँ लोकतान्त्रिक पद्धति अनुकूल भन्दा पनि केन्द्रीकृत सेन्ट्रलाइजेशनका रूपमा अगाडि बढ़ेको भन्ने आरोपहरू पनि यतिखेर सरकारले खेपिरहेको एउटा स्थिति छ। त्यसैले गर्दाखेरि आजबाट प्रधानमन्त्री सुध्रिएकै हुन् त, सांसदका प्रश्नको उत्तर दिन्छन् त, यतिखेर संसदमा गएर 11 जना सांसदले आज प्रश्न सोध्दैछन्। प्रधानमन्त्री आउने कुरा कन्फर्म जस्तै होला, किनभने रूलिङ भइसकेको एउटा स्थिति छ। त्यसैले गर्दाखेरि आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ बालेन्द्र शाहले आज संसद फेस गर्दैछन्। आदरणीय श्रोता, तपाईँले जानकारी गराउँछौ हामी यतिखेर 25 मेन पावर कम्पनीलाई कार्यवाही गर्न विभागलाई मन्त्रालयको निर्देशन छ। श्रम, युवा श्रम तथा रोजगार मन्त्रालयले मलेसियाको फरेन वर्क सेन्ट्रल म्यानेजमेन्ट सिस्टममा आबद्ध 25 मेन पावर कम्पनीलाई कार्यवाही गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ। 25 मध्ये 15 व्यवसायीले सिन्डिकेट छाड्ने प्रतिबद्धता जनाइसकेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हिराबाबु डागी हरिले विभागले कुन खालको कार्यवाही गर्ने हो त्यो भने स्पष्ट भइ नसकेको बताएका छन्। आदरणीय श्रोता, नेपालबाट मलेसिया जाने अर्थात मलेसिया पठाउने मेन पावर कम्पनीका बारेमा पटक पटक विवाद आउने गर्दछ। त्यसैले यो विवादलाई साम्य गर्नका निम्ति मन्त्रालयले कार्यवाहीको सिफारिश गरेको छ। बारेम पर्खिरहेको छ बन्सरे डाँडा। आदरणीय श्रोता, 4.5 वर्ष अघि काठमाडौँ महानगरको मेयर निर्वाचित हुनसाथ बन्सरे डाँडाको डम्पिङ साइट पुगेका बालेन्द्र शाह बालेनले एउटा बाचा गरेका थिए, फोहोर व्यवस्थापनको समस्या समाधान नभएसम्म खादा माला र अबिर लगाउदिन, उत्सव पनि मनाउदिन। मेयर निर्वाचित भएको केही दिनमा उनी बन्सरे डाँडा पुगेका थिए। बालेन आएको खबरपछि स्वागत गर्न खादा माला लिएर पुगेका स्थानीयहरूको खादा माला उनले ग्रहण गरेनन्, तर अहिले पनि ग्रहण गर्ने स्थितिमा छैनन्, किनभने त्यहाँ चाहिँ फोहोर व्यवस्थापन राम्रोसँग हुन सकिरहेको छैन। आदरणीय श्रोता, यतिखेर हाम्रो बेसमा नागरिक क्षेत्रका अगुवा विश्लेषक डाक्टर सुन्दरमणि दीक्षित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: गुड मर्निङ, थ्याङ्क यू भेरी मच।
0: आज प्रधानमन्त्री पहिलो पटक औपचारिक रूपमा संसदमा प्रस्तुत हुँदै हुनुहुन्छ, तर कालो चश्मा लाउनै पर्ने बाध्यता भोरे आँखाको कारणले गर्दाखेरि होइन, उहाँले चाहिँ प्रश्नहरू फेस गर्न सक्नुहोला आज सांसदहरूका प्रश्न।
1: अस्ति मलाई हिजो मैले सुने हाँसो पनि उठ्यो कि, अस्ति मात्रै प्रधानमन्त्री आफै मोटर आँकेर मुस्ताङ पुग्नु भएको थियो। सडनली उहाँको आँखामा यस्तो भयो कि चाहिँ कालो चस्मा नलाइकन हुँदैन भने हो। अब अस्तमा बाहिर घामको ग्लेयरमा त मान्छे कालो चस्मा लाउँछन् कि, त्यो संसद भवनभित्र त्यत्रो ग्लेयर त हुन नपर्ने हो, घामको ग्लेयर त नहुने हो। कालो चस्मा त्यहाँ पनि लाउनु पर्ने अर्थमा चाहिँ हुन्छ, यो खालि एउटा यो कुनै बसको विषय पनि होइन।
0: आर्मी हस्पिटलबाट आएको छ फेरि रिपोर्ट भने, आर्मी हस्पिटलबाट
1: अचम्म किन भनेदेखि यो कालो चस्माको विषय चाहिँ यो उठिरहेको छ, यो माने अचम्मसम्म उठिरहेको छ। तर अहिले आएर अब रिजनिङदेखि चाहिँ अब चाहिँ आँखाको डाक्टरले चाहिँ नि लाउनै पर्छ भनेर भन्दै तिमीलाई अलिक छक्क भयो कि म पनि अचम्म मलाई यसमालाई तर मलाई शङ्का चाहिँ के छ भने बालनसाहलाई कसैले चाहिँ नि कोही अब हुने कुनै ज्योतिषले हो या कसैले चाहिँ नि तिमी चाहिँ नि कालो नै लाऊ भनेर भनेको छु कि जस्तो मलाई शङ्का लागेको छ अब हामीलाई थाहा छैन यो कुरा त मलाई अचम्म चाहिँ लाग्यो कि भवनभित्र नै कालो चस्मै लाउनु पर्ने मलाई अहिले मलाई अचम्म लाग्छ
0: भनेपछि अब आँखामा कालो चस्मा सनग्लास भनेर चाहिँ सूर्यबाट बस्न दिउँछ घाममा त लाउँछन् नै होइन प्रायले होइन कि चाहिँ अब आँखामा चाहिँ मोतियाबिन्दु भाकाहरूले लाउँछन् होइन धेरै त्यो कालो चस्मा लाउनु पर्छ
1: लाउँछन् हो तर जो व्यक्ति अस्ति मात्रै बाबा मुस्ताङसम्म आँखेर गएको छ फेरि मुस्ताङमा के छ भने त्यहाँ चाहिँ एकदम घामको ग्लेयर त भयङ्कर हुन्छ हाम्रो काठमाडौँ जति हुन्छ नि पोल्युसन धेरै त्यो त्यही चाहिँ राग चाहिँ कम गराउँछ रे चाहिँ नि त्यो मुस्ताङ चाहिँ एकदमै ओख्ने त्यसलाई ग्लेयर भन्छ नि एकदम खराब खराब छ नि मान्छेले सनग्लासेस पनि अल्ट्रा भायोलेट रेज प्रोटेक्ट गर्ने सनग्लास लाउँछन् नि अब त्यस्तो त्यहाँसम्म पुगेको मान्छे सडन्ली यहाँ चाहिँ नि भवनभित्र कालो छ लाउनु पर्ने एनिवे त त्यो अहिले मुख्य बस थियो
0: प्रश्नोत्तरमा सहभागी हुँदैछन् फेस गर्न रुलिङ भएको छ क्या सभामुखको रुलिङ
1: अब त्यो चाहिँ हेर्नु रुलिङ नै गर्न परेपछि त पहिलो कुरा प्रधानमन्त्रीको चाहिँ यो एटिट्युडमै प्रश्न चिन्ह उठ्यो कुनै पनि प्रधानमन्त्रीलाई आज भने पहिलोचोटि एक्चुली प्रश्न हुँदैछन् त्यो पनि रुलिङबाट कान नाकमा नत्ति लगाए चाहिँ आइज खबर बताइदिए यहाँ सांसदको धेरैजना आवाज आइसक्यो उपस्थित हो भनेर त्यतिसम्म रुलिङ दिन परेपछि त प्रधानमन्त्रीले एक प्रकार नि यो माने यो त रवैया ठिक भएन भए यो त कुनै नर्मल डेमोक्रेसीमा त प्रधानमन्त्री आफै आए चाहिँ स्पष्टीकरण दिन्छन् के यहाँ त कान नाकमा नत्ति लगाए चाहिँ तान्न पर्यो सभामुखले चाहिँ आउनुहोस् तपाईँ दिनै पर्यो जवाब भन्दाखेरि त्यो चाहिँ राम्रो देखिएन कि एकदम राम्रो देखिएन
0: तर अहिलेको अवस्थामा चाहिँ अब सभामुखले यो पहिलो पटकै यसरी रुलिङ गरे होला होइन नेपालको राजनीतिक इतिहासमा
1: पहिले नै रुलिङ गर्न पर्थ्यो जब चाहिँ तीन महिना भइसक्यो त्यत्रो हङ्गामा हुन्छ संसदमा एभ्री डे संसदमा चाहिँ तिमीले उठेर मञ्चबाट चाहिँ हामीले भारतको भूमि चाहिँ मिच्या भन्ने हो के प्रमाण छ कुन भूमि हामीले भारतलाई फर्काउनु पर्ने हो बताऊ भनेर तीन महिना भइसक्यो बोलेको छ नि झन्डै अब यहाँ चाहिँ जवाफै छैन त्यही बेलामा सुरुमै चाहिँ यति ठूलो महत्वपूर्ण कुरा परेपछि त्यो बेलामा अरिजालजीले त्यो सभामुखले रुलिङ गर्नु पर्थ्यो यहाँ उहाँले आऊ भन्नु पर्थ्यो अब त्यो चाहिँ गर्नु भएन त्यो कमजोरी पनि देखाउनु हो अब अहिले चाहिँ नि ज्यादै वर्षा भयो संसद नै नचल्ने अवस्था पुगिरहेको छ भनेदेखि अनि रुलिङ चाहिँ गर्नु पर्यो अब रुलिङ गर्नु सभामुखको अहिलेको त ठिक भयो तर सुरुमा चाहिँ कमजोरी देखाउनु भयो त्यो बालन शाहकोलाई प्रधानमन्त्रीलाई हिसाब भनेदेखि साह्रै माने यो चाहिँ डेमोक्रेसी कमजोरी पार्ने कुरा चाहिँ हो किनभने रुलिङ गरेर नाकमा नथ्याएर चाहिँ पार्लियामेन्ट जवाब दे भन्ने अवस्था आउनु नहुने थियो त्यो भर्खरको शुरूआतको अहिलेको प्रधानमन्त्री कालमा भयो त्यो राम्रो भएन
0: अब एउटा कुरा डाक्टर साहब यो जस्तो रवि लामिछाने र बालेन शाहको सम्बन्धको विषय किनभने अब ठूलो दल हो अहिले किनभने नेपालको पहिलो दल हो राष्ट्रिय स्वतन्त्र पार्टी होइन उहाँहरूको बीचको सम्बन्धका कुरालाई कसरी हेर्न सकिन्छ अहिले विश्लेषण गर्न
1: छैन अहिले राष्ट्रिय स्वतन्त्र पार्टी माने अवस्था दयनीय छ रवि लामिछानेको अवस्था खत्तम नै छ किनभनेदेखि रवि लामिछानेले अब सुरुमै चाहिँ नि उनले अनडेमोक्रेटिक हिसाबले चाहिँ नि बालन शाहलाई त प्रधानमन्त्री होस् हुन्छ भनेर भनिदियो हेर्नुहोस् अब त्यो त नर्मल डेमोक्रेसीमा त मान्छे चुनिएर आउँछ पहिले संसदले दल बस्छ उनीहरूले इलेक्सन गर्छन् अनि के चाहिँ प्रधानमन्त्री चुनिन्छ नि यहाँ त जङ्गबहादुर शैलीमा चाहिँ नि तँलाई वीरता दिएँ मैले दिदियो अब कुरा आयो के भनेदेखि रवि लामिछानेले कन्ट्रोल गर्न सकेन मुख्य किन सकेन भनेदेखि उनीमाथि यसै पनि मुद्दा छ दुईटा सहकारीको र मनी लन्ड्रिङको त्यही दुईटा मुद्दा पाएर ओलीले यति वर्ष जाके जाके गरे जेलमा अब बालन शाहले त हातमा अर्को ठूलो हतियार आधिकारिक हतियार पाएछन् राष्ट्रिय मानवाधिकार आयोगले चाहिँ नि रवि लामिछानेमाथि फौजदारी मुद्दा लगाऊ भनेर भनिदिएको छ हेर्नुहोस् निर्देशै त्यस्तोहरू लाग्नु छ भनेपछि त भानुको हातमा ठूलो हतियारको रवि गरेको छ अब रवि चुक्क बोलोस् यहाँ अलिकति प्रधानमन्त्रीको कुर्सीतिर ताक्यो भनेदेखि बालनले एक रातमा ठोक्ने
0: तर रविको हातमा पावर छ नि त नक्सा अहिले त पार्टी त रविकै कब्जामा छ नि त अहिले
1: के पनि छैन रविको हातमा अहिले हेऱ्यो भनेदेखि अध्यक्ष हुन् पार्टीभित्र यताउति गर्न सक्लान् तर यतिसम्म चाहिँ उनले अस्ति आफ्नै पार्टीभित्र महामन्त्री तोक्न सकेनन् उपसभा सभापति तोक्न सकेनन् किन बालन शाह चाहिँ भागिदियो मुस्ताङतिर गइदिए भनेदेखि रवि रामचन्द्रको हेर्नु त हालत खराब छ त्यसरी राष्ट्रिय स्वतन्त्र पार्टी अलिक कमजोर अवस्थामा हामी 181 नबाट जानुहोस् पार्टी बलियो हुन्छ तब नै सरकार बलियो हुन्छ, उसको सरकार बलियो हुन्छ। यो त एकल सरकार पर्यो, मिलिजुली सरकारमा त पार्टीहरू बलियो हुनुपर्छ, एकल सरकारमा पार्टी बलियो नभइकन सरकार बलियो हुन सक्दैन, एक दिशामा जान सक्दैन, प्रोग्राम एउटा प्लान एउटा जान सक्दैन, मुलुकलाई फड्को मानिसहरू जान सक्दैन। यहाँ त के भइदियो भनेदेखि पार्टी यति कमजोर भइदियो, कहाँको फड्को मार्ने, यहाँ त आफ्नै रणभुल्लेमा परेका छन् आफ्नो पार्टीभित्र। महामन्त्री तोक्न सकेनन् बाबत त्यत्रो भेला गरेर, उपसभा सभापति तोक्न सकेनन् भनेदेखि कहाँ पुग्यो यिनीहरू भन्नुहोस् मलाई, त्यो बस्नै पर्थ्यो बालनसाले, ऊ त सुप्रिमा उसलाई वरिष्ठ नेता भनेर बस्नै पर्छ, वरिष्ठ नेताको हिसाबबाट उसले प्रधानमन्त्री पद चाहिँ खायो
0: होइन, किन बहिष्कार गर्दैछन् बालनले पटक पटक यस्ता केन्द्रीय समिति बैठकहरू, मतलब छैन त्यो सबै पार्टीको चाहिँ।
1: बालनसाले बताउनुहोस् मलाई, तपाईँ कुनै घर बनाउनुमा तपाईँको हातै छैन, तर पछिबाट चाहिँ कुनजनाले चट भन्ने निन्दा गरेर आउनु त्यो घरमा बस्नुहोस् भनेर भनेपछि त्यो घरको माया तपाईँलाई हुन्छ कि त्यो घर बनाउने मान्छेलाई माया हुन्छ? आज राष्ट्र स्वतन्त्र पार्टी जिरो अवस्थाबाट बालन रवि रामसाईले बनाए, उनीहरू उनलाई केही सहयोगीले कसैले नचिनेको बेलामा आफ्नो पैसा आफ्नो प्रोफेसनल सबै लियाकत हालेर उनले गरे, 21 सिट ल्याए, त्यो क्रिएसन गरेको यिनीहरूले, यिनलाई माया हुन्छ पार्टीको, पार्टी डुब्यो भनेदेखि उनलाई चाहिँ धक्का पर्छ। बालन शाह खुत्रोको पछिबाट न यो पार्टीमा कुनै देन छ, न कुनै उनको चाहिँ कुनै उपस्थिति छ, चट्ट रवि लामिछानेको के मूर्खतापूर्ण कुराले ठ्याक्कै चाहिँ उनलाई प्रधानमन्त्री पद दिइदियो। अब अहिले बालन शाहले यो पार्टीको माया नै छैन, उनले पार्टीबाट पद पाइहाले, उनलाई चाहिँ सबै माने रवाफ पाइहाले, उनलाई के मतलब पार्टी छ, उसले हिँड्दे मुस्ताङतिर यत्रो चाहिँ अधिवेशनमा उनले मुस्ताङ हिँडे, रिजल्ट के भयो, पार्टी अपूर्ण भएको छ, अपूर्ण पार्टीले कहिले पनि अगाडि बढ्न सक्दैन। यसको मतलब बालन शाह र रविको
0: भित्र आन्तरिक रूपमा चाहिँ अढाई वर्ष सहमति भएको छ भन्ने कुरा पनि आएको छ डाक्टर साहब, दुईजना बीचको कसैले थाहा छैन त्यो कुरा चाहिँ,
1: कुनै सहमति चाहिँ मञ्चबाट फुटबल यहाँ त्यहाँ हान्छु भन्दै पनि हुन्छ, देखिसक्यो। अगर त्यो त्यस्तो सहमति भयो भनेदेखि अहिले चाहिँ त्यस्तो अधिवेशनमा चाहिँ त्यो पदाधिकारी पार्टीको टोक्नु छ बाबा महामन्त्रीसम्म भन्दाखेरि त्यहाँ बालन शाह उपस्थित नभए चट्ट जान्छ, त्यो पनि कुनै आधिकारिक कुरामा होइन, उनको छुट्टीमा गएको रहेछ भन्नुहोस् मलाई, त्यो कुनै एकदम इमर्जेन्सी कुरा परेर देशमा कहीँ भैँचालो आएको भए आपद विपद परायो भए त्यहाँ प्रधानमन्त्री जानै पर्यो भने भिन्दै कुरा हुन्छ, यहाँ त उनी चाहिँ छुट्टीमा गएर हेर्नु त मौज मजाक पोखरा त्यहाँबाट गए मुस्ताङ मजासँग गए, यहाँ चाहिँ पार्टी चाहिँ हावा खाएर बस्यो किनभनेदेखि मेन पदाधिकारी तोक्न सकेन।
0: होइन मुस्ताङ जाने कुरालाई पनि धेरै रूपमा विवादित पनि हुन्छ मुस्ताङ जाने विषय, यो पाला उनको के भयो मुस्ताङको विषय के हुन सक्छ?
1: हेर्नुहोस् मैले सुने चाहिँ कुरा छ, पहिलाको त मैले सुने एडमिनिस्ट्रेसनलाई प्रशासनलाई थाहा थिएन, यिनी सबै आर्मीको कन्ट्रोलमा गाडे, आर्मीलाई मिलाएर गाडे, आर्मीसँग गोपनीयता हुन्थ्यो, हेर्नुहोस् यो प्रशासन या पुलिसमा यिनीहरू गोपनीयता हुँदैन, त्यसै बालन शाह त्यहाँ गएको प्योर छुट्टी बनाउनु हो कि या अरू नै कुनै उद्देश्य, आर्मीलाई मात्रै भनेर किन जान्छ? हामीले सुने चाहिँ पुलिसलाई पनि प्रशासनलाई पनि खासै खबर छैन, त्यो उनीहरूको जाने प्लान पछि उनीहरू गएपछि त पुलिसलाई चाहिँ खटायो होला नि, तर छैन अरे प्लान, उनी सच्च त्यहाँ पुग्छन्। अब हामीले सुने अनुसार चाहिँ कति ठिक हो, त्यहाँ चाहिँ कतै विदेशीको चलचित्र पो छ कि, कसैलाई भेट्न पो त्यहाँ गएको हो कि, हामी सुन्छौँ कुनै एम्बेसीको मान्छे त्यहाँ पहिले हालसालै पुगेका थिए अरे, त्योमा त्यो एम्बेसीमा फर्के पनि आइसके अरे। अब यो सब बाहिर उड्दो कुरा चाहिँ हो हेर्नुहोस्, तर उड्दो कुरामा बालनको यो सदन जानुपर्ने, पार्टीको त्यत्रो प्रोग्राम भइरहेको छ, जानुपर्ने सडनली भनेपछि कहीँ त केही त शङ्कास्पद कुरा त भयो भयो कुरा, त्यो किन अहिले अचानक छुट्टी मनाउनु पर्थ्यो? अस्ति मात्रै महाधिवेशमा त उनी गएर सौरामा त छुट्टी मनाइसकेका छ, फेरि हाम्रो सुने त बालन शाह यति काम गर्नुपर्छ, उनी एक मिनट छोड्न सक्दैनन्, त्यत्रो मधेसको आन्दोलन भयो, अहिले हालचाल भइरहेको छ, हिन्दू मुसलमान दङ्गा भयो, बालन शाह एक अनुहार पनि देखाउन पुगेन, मधेसको मुल्क भएका पनि दुई ठाउँ मात्रै गइरहे पनि हुन्थ्यो, बरु रवि रामसेन गए, सुदन गुरुङ गए, उनी जानु पर्ने, ऊ म त सधैँ काम गर्नु पर्ने, तर त्यो सबै सर्नी चट्ट छोडेर नि मस्ताङ घुम्न गएछन् भा, यो अचम्म कुरा भइरहेको छ, त्यही नै सन्तासबाट धेरै कुरा छ।
0: अब दर्शक एउटा कुरा जस्तो हुन त अब हरेक पार्टीको त्यस्तै त्यस्तै स्थिति छ, सरकारमा भएर राष्ट्रसभाको अलिक बढी कुराहरू आउँछन्, तर नेपाली कंग्रेसको स्थिति हेर्नुहोस् त, अब वार पारको लडाईँमा लोकतान्त्रिक पार्टी अब अदालतको शरणमा गएको छ, फेरि रिट दर्ता भएछ देउबाको र पूर्णबहादुरको हिजोमा,
1: तपाईँले के भन्छ कंग्रेस पार्टी भनिदिनु भने त्यो अलिक गलत हो, कंग्रेस पार्टी भने गगन थापाको पार्टी हो अहिले, अधिकार प्राप्त गरिसक्यो। अब हामी सुप्रिम कोर्टमै नमान्दा हामी होइन होला नि, हामी इलेक्सन कमिसन नमान हामी त होइन होला नि, कंग्रेस इतर पक्षलाई नमान्लान् त तपाईँ मैले त मान्न पर्छ नि। सो अहिले अधिकारी रूपमा कंग्रेस भनेपछि गगन थापा उठेर हामीले कंग्रेस यस्तो भए भन्नु इतरका गैर सिद्धान्तवादी बीपी कोइरालाको सिद्धान्तलाई लप्त्याएर गणेशमान र भट्टराईजीहरूको सुवर्ण समूहको सिद्धान्तलाई लप्त्याएर संस्थापकहरूको सिद्धान्त लप्त्याएर भाइ कम्युनिस्ट भएको त्यो समूह चाहिँ नि अहिले उहाँ गएको छ कोर्टमा गएको छ। त्यो पनि लोभ त्यो देउवा जो गोदाई खाएर भागेर चाहिँ नि पाँचचोटि प्रधानमन्त्री भएको मान्छे पाँच पाँच महिना लुकेर हङकङमा बस्छ, ऊ आएर सडनली यो गर्छ भनेदेखि लोभ र पाप कति फैलायो भने त्यो त्यो इतरमा त्यसमा देख्छु म जसले साथ दिइरहेका छन् उनीहरूको विश्लेषण आफ्नो मनमा गरून् यो हामी के गर्दैछौँ भनेर विचार गरौँ न। युवाहरूले क्रिएट गरिसके कंग्रेसलाई चाहिँ बीपीको सिद्धान्त फर्काइसके। यहाँ यो ग्रुप जसले बीपीलाई लत्याएर भाइ कम्युनिस्ट भएको थियो दाइ कम्युनिस्ट भएको थियो आज त्यो ग्रुप फेरि फस्टाउनु खोजेछ उनी पुग्या हुन् कोर्टमा। अब फेरि कोर्टले के डिसिसन गर्छ तर मलाई शङ्का चाहिँ जसरी कोर्टले चाहिँ फेरि मुद्दा चाहिँ यो हेर्न पर्यो जुन फैसला फेरि हेर भनेको छ नि त्यहाँ चाहिँ अब यो अहिलेको जुन अर्को रिट हालेछ त्यहाँ कतै कोर्टले त्यस्तै गर्ला कि मलाई शङ्का कोर्टमा पनि अलिकति शङ्का त लाग्नु थाल्यो भयो। अब सुप्रिम कोर्टको पनि आखिर त्यहाँ पनि त आखिर चिफ जस्टिस त तिनजनालाई नागेर गएका छन् बालन शाहकै क्यान्डिडेट भने पनि हुन्छ त्यहाँ पनि चलखेल पो हुन थाल्यो कि भने शङ्का लाग्छ मलाई। किन अहिले मिलोमिटोतिर धेरै गएका छन् पार्टीहरू र राष्ट्रपाल पनि को पनि यसरी उसले हेर्दाखेरि कुनै बेला फुट्यो भने त अरू दल त चाहिन्छ उसलाई हेर्नु उसले भारण उसले चाहिँ प्रचण्ड पनि चाहिन्छ ओली पनि चाहिन्छ देउवा पनि चाहिन्छ त्यो हिजामा त पार्टी फुट्ने अवस्था पुगिसकेको छ अब त्यो बेलामा त चाहियो भए अरू दल पनि त्यसैले अहिले कता कता चाहिँ नि सुप्रिम कोर्टसम्म पनि यो त्यो चलखेल चले त पुगेको त छैन भने
0: कसले चलखेल गर्दैछ
1: चलखेल त अहिले यसो नि राष्ट्र स्वतन्त्र पार्टीभित्र उनीहरूले थाहा पाइसकेका छ कि फुक त धेरै भइसकेको छ त्यहाँभित्र फ्याँकै भइसकेको छ ओके खालि बाहिर बाहिर अफिसियल डिक्लेयर गर्न सकेका छैनन्। नाउ यी गिद्धे दलहरू जुन छ बाहिर कम्युनिस्ट कंग्रेस जुन छन् या इतरका कंग्रेसहरू यिनले राम्रो यी त सबै यसमा चलखेलमा त माहिर छन् हेर्नुहोस् सधैँ 20 वर्ष त पुरा मिलिजुल सरकार बनाएर तै बिचु मै बिचु मै खाउँ तै खाउँ भनेर बसेका हुन् यिनलाई थाहा पाइसके यिनले चाहिँ यो राष्ट्र स्वतन्त्र पार्टी फुट्दैछ अथवा हामीले पनि यसलाई सहयोग गर्न सक्छौँ भन्ने परिसकेका छ यिनीहरूलाई। त्यसैले अहिले चाहिँ दलहरू पनि यसमा अब यही हिसाबले अगाडि बढ मिलिजुलियो सरकार आउँछ आउँछ कहिले आउँछ भन्ने मात्र कुरा छ। राष्ट्र स्वतन्त्रताभित्र पनि मेरो विचारमा त्यहाँका चिफहरू यताका पनि उताका पनि परिसकेका छ कि कुन बेला चाहिँ हामीले चाहिँ यिनको सहयोग लिनुपर्छ त्यही हिसाबले त्यो मिलोमिलो गइसक्यो। नत्र देउवालाई हामीले सुनेको थियौँ कि एयरपोर्टमा आउने बित्तिकै समाज त बनाएको थियौँ समाजले त परे जाओस् पुलिसले त एस्कर्ट गरेर मजा आएको छ भनेर उनले घरमा पो पुर्याएछ। यसको मतलब देउवालाई कुनै आश्वासन कतै क्षेत्रबाट अहिलेको सरकारले नदिकन त्यस्तो हुन सक्ला जो देउवा लुकेर बसेका थियो
0: भने प्रोटेक्सन गरेर नेपाल
1: ल्यायो भने देउवालाई कुनै किसिम गरेर उसलाई चाहिँ आश्वासन नपाइकन देउवा आएर त्यत्रो पुलिसको एस्कर्ट समाजमा गए होइन पुलिस उसले एस्कर्ट गरेर भन्दाखेरि प्रोटेक्सनलाई भने तर घरसम्म एस्कर्ट गरेर लगेका छन् त्यत्रो भव्य इज्जत दिएको छ सरकारले भनेदेखि त सरकारबाट त भालन शाह नै हो भनेदेखि कतै कतै भालन शाहको र देउवाको साँठगाँठ त भएको छैन यहाँ बुझौँ न हेर्नुहोस् पोलिटिक्स भनेको डर्टी खेल हो एकदम फोहोर राजनीति हो नेपालमा झनै फोहोर राजनीति भएको छ र यो अहिले यहाँ 20 वर्ष यता खालि मिलिजुली मात्र सरकारको भोगिराख्ने ठाउँमा अहिले पनि हामी त्यतैतिर गए जस्तो मलाई लाग्छ। त्यसैले अहिले बालन शाहलाई भनौँ यो अब राष्ट्रपतिको अर्को फ्याक्ट भनौँ यिनलाई देखि देखिसके कुनै बेला हामीलाई सबै दलका नेता छैन त्यसैले कसैको पनि फाइल खोलेको छैन न प्रचण्डको न ओलीको न देउवाको उनको हाँसे पासी खोल्लान् यिनको त अहिलेसम्म यति महिना भइसक्यो सीबीआईले चाहिँ अख्तियारमा चाङका चाङ फाइल रहेछ व्हाइट बडी छ सुन काण्ड छ भुटानी प्रकरण छ कमै जनमुक्ति सेना छ गिरिबन्धु छ कम्बोडिया छ कति छ कति एउटा पनि फाइल खोल्दैन नि किन त कुरा त्यो आउँछ नि धेरै शङ्का धेरै सानो हामी त ब्याक टु मंगलबार पो जाँदैछौँ साथमा।
0: हस् डाक्टर साहब यहाँको महत्वपूर्ण समय र शुभ सुझावका लागि धेरै धेरै धन्यवाद नमस्कार
1: थ्याङ्क यू
0: उहाँ हुनुहुन्थ्यो डाक्टर सुन्दरमणि दीक्षित नागरिक क्षेत्रका अगुवा आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी साडी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन?

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: ए भतिज, त एकाएक शाकाहारी भइसे, कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो नेपाली रेडियो नेपाल,
7: हर विषयमा सारो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल फाइनेंस बैंक, सबैका लागि बैंक,
8: पीस होम इन्टरनेट।
9: यतिखेरको बेसमा नेकपाका नेता राजन दाहाल हुनुहुन्छ दाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: नमस्कार, हार्दिक धन्यवाद।
9: होइन दाजी, यतिखेर सुप्रिमो लगायतका पूर्व प्रधानमन्त्रीको सम्पत्ति छानबिन हुँदैछ, त्यो मध्येमा स्वकीय सचिवहरूका सम्पत्ति पनि छानबिनको दायरामा आएका छन्। तपाईँलाई एनी आइडिया यो कता लुकाएका हुन्छन् सम्पत्तिहरू, कसरी लुकाएका हुन्छन् प्रधानमन्त्री मन्त्रीहरूले?
10: पहिलो कुरा त सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित विषयमा हाम्रो पार्टी सदस्य प्रचण्ड र उहाँको सचिवालयको औपचारिक छान्ने प्रक्रिया सुरु भएको छ भने जो बाहिर आइरहेको छ त्यो हाम्रो जानकारीमा छैन, किनकि सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित मुद्दा अख्तियारले हेर्छ र अख्तियारमा अध्यक्ष प्रचण्ड र प्रचण्डको सचिवालयसँग सम्बन्धित मुद्दा परेकै छैन। मुद्दा नपरिकन छानबिन हुने कुरा पनि भएन, होइन सरकारले गर्छ भन्नु मिलेन नि त, सरकार मातहतको होइन संवैधानिक आयोगहरू होइन, सम्पत्ति शुद्धिकरण अख्तियार अनुसन्धान लगायतका आयोग यो राज्य मातहतका संवैधानिक आयोग हुन् जसले सरकारको पनि अनुसन्धान गर्न सक्छ, बारेनको पनि अनुसन्धान गर्ने अधिकार सहितको आयोग हुन्छन्। सम्पत्ति शुद्धिकरण चाहिँ विभागले होइन अनुसन्धान गर्न सक्छ, अनुसन्धान गर्नको निम्ति मुद्दा पर्नुपर्ने हुन्छ। तर पछिल्लो समय अरू पूर्व प्रधानमन्त्री पूर्व प्रधानमन्त्रीका सचिवालयहरू उहाँ त गिरफ्तार नै पर्नुभयो, अनुसन्धान प्रक्रियामा जानुभयो, तर पूर्व प्रधानमन्त्रीकै हैसियतमा अध्यक्ष प्रचण्डको र प्रचण्डको सचिवालयको औपचारिक अनुसन्धान प्रक्रिया शुरू भएको हामीले जानकारी यहाँ पाएको छैनौ। तर यदि कानून सम्मत निष्पक्षता र तटस्थको जगमा उभिएर अनुसन्धान प्रक्रिया अगाडि बढाउँदा चाहिँ अब सार्वजनिक एउटा पदमा पूर्व प्रधानमन्त्री भइसकेपछि अनुसन्धान प्रक्रियामा जान, अनुसन्धान प्रक्रियालाई सहयोग गर्न हाम्रो पार्टी अध्यक्ष प्रचण्ड र हाम्रो पार्टी अध्यक्ष प्रचण्डका सचिवालयहरू जुन कुनै दिन तयार छन्, तर अहिलेसम्म बोलाइएको छैन।
9: तर सम्पत्ति त छोटो अवधिमा राम्रै कमाउनु भएको छ सुप्रिमोहरूले लगायतका नेताहरूले भन्ने छन् त, होइन? बजारमा
10: त्यस्तो छ, बजारमा के हल्ला चलेको छ भन्दा पनि सत्य के हो त, सत्य के हो अनुसन्धान प्रक्रियाबाट प्रमाणित हुन्छ, यदि कमजोरी छ भने दण्डित हुन्छन्, कमजोरी छैन भने सफाई पाउँछन्। त्यो अनुसन्धान सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाउन मेरो त आग्रह छ, किनकि अनुसन्धान गरिसकेपछि थाहा हुन्छ नि सत्य के होइन, बदमासी गरिया छ कि छैन, बेइमानी गरिया छ कि छैन। तर हामीलाई विश्वास छ हामी निश्चित उद्देश्य सहित राजनीतिमा आएको त्यो पनि सिङ्गो एकात्मक र केन्द्रीय शासन व्यवस्था राज संस्थाको समूल नष्ट गरेर संयुक्त क्रान्ति गणतन्त्र ल्याउने प्रक्रियाको मुख्य नेतृत्वकर्ताबाट होइन गैर कानूनी गतिविधि हुँदैन र चाहिँ अब निजी सम्पत्ति आर्जन गर्ने विषय त कल्पना पनि गर्न सकिन्न, मलाई विश्वास छ त्यो चाहिँ कहीँ पनि भेटिँदैन पनि गरिएको पनि छैन भन्ने कुरा म विश्वास।
9: अनि एउटा कुरा चाहिँ जस्तो अब के छ भने भ्रष्टाचार त व्यापक छ नि त, होइन यो देशमा भ्रष्टाचार व्याप्त बढ्यो, त्यतिखेर चाहिँ अराजकता भयो, कुशासन भयो भनेर त जेएनजी विद्रोह पनि त भयो नि त, होइन? यसको वितृष्णाका स्वरूप त नेपालमा
10: पहिलो कुरो त जेएनजी विद्रोह हो या होइन यसको पनि समीक्षा गर्न आवश्यक छ, किन भाद्र 23-24 नजिक आइसकेको छ, करिब भाद्र 23-24 पछिको घटनाक्रमलाई तपाईँले लिनुहोस् र आजसम्म आउँदा एक वर्षको अन्तरालमा होइन यो मुलुक कहाँ पुगेको छ, झन कुशासनको दुष्चक्रमा मुलुक पुगेको छ, हत्या हिंसा लुटपाट बालिका बलात्कार अपहरण जस्ता जघन्य अपराधहरू बढेका छन्, दिन राडै महिला सुरक्षाकर्मी त्यो पनि मध्य बानेश्वरमा राजधानीको मुटुमै कुटिएको तपाईँले हिजो मात्र देख्नु भएको छ,
9: एकदम विडम्बना छ।
10: अब तपाईँले यो एक वर्षको अन्तरालमा चाहिँ महँगी कालाबजारी तस्करी अझ बढी भ्रष्टाचार अझ बढी कमिसन करको दर बढाइएको छ, कमिसनको पनि दर बढाइएको छ, करको दर मात्र बढाइएको छैन, तपाईँले कुनै सरकारी निकायमा सरकारी कार्यमा राखिन्थ्यो, नियुक्तिमा जाँदा कमिसनको दर हिजोको भन्दा बढाइया छ। हिजो खराब भयो, संस्थागत भ्रष्टाचार भयो भने हामीले निरन्तर लड्यौं। संस्थागत भ्रष्टाचारका फाइल एउटा पनि खोलिया छैन। न्यायालयले संस्थागत भ्रष्टाचारका फाइल अख्तियार दुर्पयोग अनुसन्धान आयोगमा झन्डै 39 फाइल, जहाँ तत्कालीन चार लेखा समितिबाट हामीले कार्यवाही प्रक्रिया अगाडि बढाउन भन्दा फाइल खोलिया, ती कुनै पनि खोलिया छैन। होइन, नकली भुटान सरकारको प्रकरणको बाँकी किनारादेखि लिएर गिरिबन्धु टी स्टेट कमोडिया कहाँ हजारौं छन् त्यहाँ त मुद्दाहरू, भनेपछि सरकार कहाँ छ त एक वर्षमा। अर्को कुरो, जेएनजी विद्रोह सब मानव स्वतस्फूर्त थियो भने भारत 23 तत्कालीन ओली सरकारले लगाएको सामाजिक सञ्जालमा थियो प्रतिबन्ध, फुकुवा गरे मार्क्सहित युवा विद्यार्थीहरू सडकमा निस्किएका थिए, त्यो युवा विद्यार्थी निस्केको जुलुसमा कसरी अमेरिकी युथ काउन्सिल पुगो, कसरी बार बार फाउन्डेसन पुगो, कसरी टिओबी पुगो, भोलिपल्ट 24 चाहिँ हत्या हिंसा लुटपाट आतंक सिंहदरबार जलाउने सर्वोच्च अदालत जलाउने हत्यालाई देशभरिका 26 संरचना जलाउने प्रक्रिया मुख्य नेतृत्वकर्ता सुदन गुरुङ कसरी टिओबी प्रमुख कसरी सिंहदरबार जलाउन पुगो, यसो खै समीक्षा सत्य बाहिर आउनु पर्दैन। जेएनजी विद्रोह किन भएको थियो र अहिले यहाँ अन्तिम
9: जेएनजी विद्रोह त हिजोको अराजकता, कुशासन, भ्रष्टाचार 35 वर्षदेखिको रजगजका कारण भएको थियो भन्ने छ नि त, होइन समीक्षामा?
10: होइन, त्यो जेएनजी विद्रोहमा यो मैले अघि नै भनेका संस्था अथवा नियोजित थियो या घुसपेट हो, त्यसको समीक्षा गर्नु पर्दैन, राष्ट्रिय बहस गर्नु पर्दैन। यो सत्य त के, सत्य त एउटै हुन्छ नि, हजार तर्क हुन्छन् तर सत्य एउटै हुन्छ कि जेएनजी विद्रोह पछि यहाँसम्म आउँदा जुन पात्रहरूको हातमा कि त जेएनजी विद्रोह अपहरित भयो हो, सेभोटेज भयो, त्यसपछि जसले जस जो जोबाट सुरक्षा चुनौती छ तिनै अहिले के छन् सुरक्षा प्रमुख छन् हो, जसले अनुसन्धानको दायरामा ल्याउनु पर्यो तिनै के छन् अहिले सरकार प्रमुख छन्। सिंहदरबार जलाउन आदेश दिने बाबु सरकार प्रमुख छन्, सिंहदरबार जलाउने प्रक्रिया नेतृत्व गर्ने सुदन गुरुङ गृहमन्त्री छन्। 14,000 कैदीहरू फरार भएका थिए, ती 14,000 कैदी अहिले कहाँ छन्? अहिले देखिएको जो हत्या हिंसा लुटपाट आतंक बलात्कार घटनामा तिनै जघन्य अपराधमा त तिनै अपराध जोडिएका छन् हो। 14,000 कैदी मात्र भागेनन्, 23 हतियार लुटेको हतियार फिर्ता भएको छैनन्। लुटेको हतियार कहाँ छन् खोज्नु पर्दैन? झन्नै 4 बराबरको भौतिक क्षति, अपूर्णीय अकल्पनीय क्षति भयो, 76 बलिदान भयो, त्यो 4 क्षति भएको संरचनाहरू फेरि पुनर्निर्माण प्रक्रिया शुरू गर्नु पर्दैन? अनि एक वर्षको समीक्षा पनि कसले गर्ने?
9: सबै कुरा चाहिँ एकैपटक वर्ष त पुगेकै छैन नि,
10: 4-5 महिनामा कसले समीक्षा कसले गर्ने मलाई भन्नुहुन्छ त प्लिज?
9: तपाईँहरू सरकार त सुशासन तर्फ छ नि त अहिले,
10: होइन सुजन गुरुङले गर्ने सुशासन भनेको के हो? कुशासनको दुष्चक्रमा होइन, मुलुक इतिहासमै सर्वाधिक राष्ट्रियता संकटमा छ, सुगौली सन्धि पछिको सबभन्दा बढी सर्वाधिक संकटमा गइन्छ भने मुलुकको राष्ट्रियता संकटमा छ हो। मुलुकको चाहिँ राष्ट्रियता जनतन्त्र जनविकास सभामा यो सरकार त सरकारै छैन, सरकार कहाँ छ मलाई देखाइदिन्छु। मैले नीति निर्माणको तहमा सरकार छैन हो, सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने, जवाफदेही हुनुपर्ने, सरकार संसदप्रति उत्तरदायी छैन, जवाफदेही छैन।
9: आज प्रधानमन्त्री संसदमा जाँदै हुनुहुन्छ त, कालो चस्मा लगाएर फेरि
10: प्रधानमन्त्री जान्छन् जाने के थाहा, मन लागे जान्छन् मन नलाए जान्छ,
9: 11 प्रश्नहरू छन्, हुन त अब जाने नजाने टुङ्गो त छैन, तै पनि रुलिङ त भएको छ नि त सभामा
10: लाग्नु पर्यो। अहिले बालेनजीले तपाईँलाई मैले भनौँ, संवैधानिक दृष्टिकोणबाट बालेनजी निरक्षर हुनुहुन्छ हो, कहाँ संवैधानिक दृष्टिकोणबाट हेर्ने, राजनीतिक दृष्टिकोणबाट निरक्षर हुनुहुन्छ, अनि संवैधानिक दृष्टिकोण निरक्षर, राजनीतिक दृष्टिकोण निरक्षर, सामाजिक दृष्टिकोण निरक्षर व्यक्ति प्रधानमन्त्री भएपछि मन लागे जान्छन् मन लागे जाँदैन, उनको असंवैधानिक यो त इतिहासमा सबभन्दा बढी लाज लाग्ने विषय हो यो हो। हाम्रो प्रतिनिधि सभा नियमावलीमै प्रष्ट व्यवस्था छ कि प्रत्येक महिनाको पहिलो हप्ता होइन प्रधानमन्त्री संसदमा गएर जवाफ दिनुपर्ने, प्रश्नोत्तर कार्यक्रम राख्ने, 15 मान्यजीवहरूले प्रश्न सोध्न पाइने, हाम्रो प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्था हो। कोही रुलिङ गर्नुपर्छ, त्यो पनि रुलिङ मिति नै तोकेर 10 भाद्र 10 उपस्थित भएर जवाफ दिने भएर मिति तोकिया छ। जेठ 17 अचानक संसदभित्र पसेर होइन हात उठाएर सभामुखलाई चाहिँ समाजमा समय मागेर नेपालले भारतीय भूमि मिचेको छ भनेर राष्ट्रघाती अभिव्यक्ति दिएर निस्किएको चाहिँ सरकार प्रमुख, फेरि अस्ति भर्खरै मुस्ताङ पुगेर, यहाँलाई मैले त्यो पनि भन्नै पर्छ, मुस्ताङ पुगेर मुस्ताङमा अमेरिकी सार्वजनिक मामिला प्रमुख माइक हार्करसँग भेटेर गोप्य भेटघाट गरेर युरेनियम र अमेरिकी बेस क्याम्पसँग सम्बन्धित गम्भीर विषय छलफल गरेर फर्केका बालेन आज संसद जान्छन्
9: मुस्ताङमा उहाँले अमेरिकी मालिका प्रमुख मामिला प्रमुख
10: होइन हो होइन मुस्ताङमा अमेरिकी सार्वजनिक मामिला प्रमुख माइक हार्करसँग उनको गोप्य भेटघाट भएको छ।
9: यो प्रमाणित कुरा हो,
10: जो प्रमाणित कुरा हो त नि, जो त्यो हुँदैनथ्यो भने तपाईँले यदि हुँदैनथ्यो भने प्रधानमन्त्री त सार्वजनिक हुनुपर्ने भारतीय सिंह हुनुपर्दैन, यहाँ त सशस्त्र जनपदका पियस हो, ठाउँका ठाउँ छोडेर सेना मात्र लिएर अनि किन गाह्रोस् त हामीले धामै छापाउनु पर्दैन हाम्रो सरकार किन जाँदैछन् के काम गर्दैछन् बिहानदेखि बेलुकासम्म छापाउनु पर्दैन जनताले यो बालेन मात्र होइन नि त अहिले त प्रधानमन्त्री बालेन हो नि त हो उनको हो अहिले जसरी हुन्छ नेपाललाई चाहिँ सैन्य अब अमेरिकी सैन्य बेस क्याम्प खडा गर्ने नेपालमा र मुख्य त अमेरिकाको चासो युरेनियम हो त्यो पनि मुस्ताङ केन्द्रित होइन तपाईँले हेर्नु होला युएसएमएसीमा गएर यसो अहिले एक दुई दिनका फेसबुक पनि हेर्न सक्नुहुन्छ के भन्छ हेर्दा तपाईँले देख्न सक्नुहुन्छ भनेपछि यसरी पछिल्लो समय यदि चिनिया दबाव हुँदैन्थ्यो भने मैले कुटनैतिक असफलता विषय भने कुटनैतिक नियोग आयोग कुटनैतिक नियोग प्रमुखहरूलाई त सिंहदरबारमै ल्याएर चाहिँ धम्क्याउने थर्काउने हुर्मत लिने झरुन दाजुलाई देखिहाल्नु भएको छ हो त्यसपछि गएर सुकी आतंक छ त्यो कमिसनको आतंक पनि छ र व्यक्तित्व अराजकता अनियमितताको आशंका आतंक
9: भनेपछि युरेनियम उत्खननमा चाहिँ अमेरिकाको चासो मुस्ताङमा चाहिँ अब अमेरिका गएर युरेनियम उत्खनन गर्ने अनि चिनले हेरा हेरे हुन्छ त्यसो भए
10: हो त्यसको त्यसै कारणले हामीले भन्छौँ कि यो बालेनजी त मुलुकलाई पनि गाह्रो हुनुभयो मुलुकलाई मात्र होइन राष्ट्रपतिलाई नै गाह्रो भएको छ संसद दलको बैठकमा संसद दलको नेता जाँदैन तपाईँले गाह्रो देख्नु भएको छ प्रधानमन्त्री संसदमा जाँदैन नीति निर्माण नीति योजना कार्यक्रम मात्र होइन बजेटको छलफल बजेट पास गर्दा पनि पीएम प्रधानमन्त्री बिनाको बजेट पास भयो भने बालेनजीले संसदलाई पनि हुर्मत लिनुभएको छ राष्ट्रपतिलाई पनि हुर्मत लिनुभएको छ मुलुकको पनि हुर्मत लिनुभएको छ अब यो बालेनजी त मुलुक र राष्ट्रपतिको लागि पनि गाह्रो भइसकेको मैले पछिल्ला घटनाक्रमबाट उहाँले गएको देखिन्छ र अझ भनौँ यो टिओबी गतिविधि त उहाँले दलाई लामाको जन्मोत्सव मनाउने अनुमति दिनुभयो त्यसपछि गएर दलाई लामासँग सम्बन्धित समर्थित त्यो टिओबीको यहीँ सम्मेलनै गर्ने अनुमति दिएका थिए तैपनि चिनिया दबावको कारणले त्यो सम्मेलन स्थगित भयो भनेपछि कसरी हुन्छ यो एउटा अस्थिरता अराजकता निम्त्याउने र मूलत होइन वैदेशिक शक्ति केन्द्रहरूको यहाँ चाहिँ के भन्छ सैन्य अखडा कायम गर्ने प्रक्रियामा बालेन सरकार उद्धत छ र त्यो मुस्ताङ भ्रमण पनि त्योसँग सम्बन्धित छ भनेर हामीले अनुमान गर्न सक्छौ
9: त एउटा कुरा चाहिँ अब जनताले जुन किसिमको विश्वास गरेका छन् राजन दाहालजी किनभने देश बन्नुपर्छ भन्ने कुरा महत्वपूर्ण कुरा हो होइन हामीले चाहिँ आरोप प्रत्यारोप भन्दा पनि तर मुलुकमा फेरि अर्को खालको द्वन्द निम्त्याउने खतरा छ त्यसो भए
10: त्यो सरकार आफ्नै संलग्न छ तपाईँले सुकुम्बासी बस्तीमा डोजर लगाएदेखि आजको दिनसम्म जो होल्डिङ सेक्टर नाममा हिरासतमा बसेर सुकुम्बासी 17 जनाको मृत्यु भएको छ जबरजस्ती सुकुम्बासी बस्तीमा डोजर लगाइएर उजाड बनाएको बस्ती अहिले कस्ता छन् तिनलाई त कमसेकम वैकल्पिक व्यवस्था सहित सायद बस्ती स्थानान्तरण गरिन्थ्यो भने 17 जनाले आत्महत्या गरिदिन्थे त्यो आत्महत्या दुर्सन मुद्दा बालन सरकार लाग्नुपर्छ सुकुम्बासी बस्तीमाथि डोजर आतंकबाट सुरु भएको बजेटमा शिक्षा स्वास्थ्यमा कर अहिले पनि कर लागेको छ र उहाँ फेसबुकबाट फिर्ता लिनुभयो तर राजपत्रमा निस्केको त के छ कर लगाएर निस्किएको छ त्यो राजपत्र नबदलिएपछि लगातार कर लिएको छ विद्युतको कर छ हो करको दर हेराफेरी छ करको दर अग्रिम चुहावट छ बजेटमा कहीँ जनता छैन विकासमा ठप्प छ राष्ट्रिय गरको आयोजनाहरूमा एउटा पनि काम भएको छैन एउटा पनि ठेक्का चाहिँ अब प्रक्रिया अगाडि बढाएको छैन बजेट पनि छ बजेटको हिसाबले विकासको हिसाबले सरकार असफल अथवा सरकारै छैन भनौँ सार्वजनिक सेवा प्रवाहमा सरकार छैन विपदमा सरकार छैन विपद यति धेरै आइलागेको छ होइन तर के हुन्छ रुवा खोकी लाग्दा मन्त्री हेलिकप्टर चढेर बजाङबाट आउँछन् त्यही जाँदाको रोल्पामा भएको पहिरोबाट चाहिँ उद्धार गर्न हेलिकप्टर पठाउँदैन यसरी अख्तियार असरको चरम दुरुपयोग गरिएको जुन देखिन्छ होइन मैले अघि नै भने कि कुनै पनि हालतमा अब यो सरकारलाई अल्गोरिदमको दुरुपयोग गरेर शासन सत्तामा पुग्न फेसबुक काम लाग्यो अब फेसबुकबाट सरकार चल्दैन सरकार प्रमुख आफैले होइन सम्बोधन फेसबुक आफ्नो फेसबुक लाइभ गर्छन् नेपाल टेलिभिजन लगायतका
9: होइन फेसबुकबाट पैसा आउँछ नि त अनि मोनिटाइज भएको पैसा राम्रो डलर आउँछ नि त फेसबुकबाट तपाईँलाई थाहा छैन यतिखेर
10: ओ त्यसले के गर्छ बालेनजीको सम्बोधन आफ्नै फेसबुक वालबाट गरेकोबाट के पुष्टि हुन्छ भनेदेखि उनको चिन्तन र दृष्टिकोण त्यहाँ झल्किन्छ क्या कति संकीर्ण चिन्तन रहेछ दृष्टिकोण रहेछ
9: मैले तपाईँहरूले के गर्नुभयो भने क्या 20 वर्षसम्म तपाईँहरूले के गर्नुभयो देशलाई खाल्नुमा त पार्नुभयो नि भुमरीमा त पार्नुभयो नि त तपाईँहरूले पनि तपाईँहरूको के राम्रो रहेर काम
10: होइन नराम्रो के रह
9: होइन देशमा बेरोजगारी समस्या त्यस्तै गराउनु भ्रष्टाचार त्यस्तै भयो प्रशासन त्यस्तै भयो नागरिकहरू पीडामा भए त्यतिखेर पनि होइन
10: जनता यस्तो छ मैले भन्नै खोजेँ कुरा हामी त तत्कालीन माओवादी केन्द्र हामी 63 पछि आएको शान्ति प्रक्रियामा आइसकेपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर जनतालाई अधिकार सम्पन्न बनाएर दलित महिला जनजाति मधेसमुसी उपेक्षी उत्पीडित अधिकारीहरू संविधान संस्थापित गरेर संविधानको सफल कार्यान्वयन प्रक्रियामा आएको हामी अलग पार्टी हो तपाईँलाई पुराना पार्टी काङ्ग्रेस एमाले माओवादीले एउटै डोलामा जो डालोमा हालिराखिया छ त्यो पनि गलत छ ठिक छ हाम्रा कमजोरी कति हुन् अरू पार्टीका कमजोरी कति हुन् सरकार सञ्चालनमा पनि अथवा जनताका अधिकारसँग सम्बन्धित प्रश्नमा पनि त्यसको अलग व्याख्या गर्नुपर्ने हुन्छ र हामीले सकेको राम्रो गर्यो नसकेको नराम्रो गरिएन तपाईँले यति भन्नुपर्छ, संस्था भ्रष्टा विरोधी अभियान हामीले चलायो, अध्यक्षमा प्रचण्ड प्रधानमन्त्री उहाँ चलायो, त्यो अभियान चलाएकै कारणले सरकार ढलो, 18 महिना सरकार ढलो, कङ्ग्रेस एमालेको समिति सरकार बनो, त्यो वस्तुगत सच्चाइले आत्मसात गर्नु परिन्छ। ठिक छ, हामीले गर्न सकेका काम त अहिलेकाले गर्नु पर्यो, यति सर्वाधिक सुवर्ण अवसर छ कि झन्नै दुई तिहाई नजिकको एकल पार्टीको सरकार छ, उहाँलाई राम्रो काम गर्न कसले रोकेका छ, उहाँलाई जनचुनावलाई जवाफदेही हुन कसले रोकेका छ, उहाँलाई सुशासन संवैधानिक सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गर्न कसले रोकेका छ, उहाँलाई संस्था भ्रष्टाचार फाइलहरू खोल्न कसले रोकेका छ, अन्तर्राष्ट्रिय स्तरमा बदनाम हुने गरी ती तीन पटक तपाईँले सोधिदिनु होला यो बालनजी र बालनजीको मन्त्री परिषद र राष्ट्रपतिका नेतालाई ती तीन पटक होइन रेड कलर नोटिस जारी गर्न इन्टरपोललाई सिफारिस गरेका व्यक्ति शेरबहादुर देउवालाई फेरि रेड कार्पेट किन भिच्छ्या लाभ लाग्दैन, नोटिसलाई राजीनामा दिनु पर्दैन हो, जसलाई ती तीन पटक एकपटक होइन इन्टरपोललाई रेड कलर नोटिस पक्राउ पुजी जारी गरेर इन्टरपोललाई तिथिन पटक रेड कलर नोटिस जारी गर्न सिफारिस गरेको व्यक्तिलाई एयरपोर्टमा के गरिएको छ, सुरक्षा प्रदान गरेको छ, रेड कार्पेट बिछाइएको छ, सलाम गरेर चाहिँ लगाएर घर राखिया छ, लाज हुँदैन, कि त हिजो गलत गरिया थियो राजीनामा दिनु पर्यो, पक्राउ नै गर्नुपर्ने मान्छेलाई किन पक्राउ पुजी जारी गरे, पक्राउ नै गर्नुपर्ने मान्छेलाई किन रेड कलर नोटिस जारी गरे, के भन्छ अन्तर्राष्ट्रिय जगतमा, लाज लाग्दैन, शरम लाग्दैन, अझै सरकारको प्रमुख हैसियत बस्न मिल्छ, सरकार भन्न मिल्छ बालन सरकारलाई, हरेक दिन अनैतिकताको प्रकाष्ठमा के देखिन्छ यो सरकार गतिविधि, मैले कहीँ हजुरलाई आलोचना गर्न खोजे होइन, नियत भन्दा पनि परिणाममा हेर्ने, हामीले परिणाममा हेर्दा नीतिमा हेर्ने, बजेटमा हेर्ने, कारणमा हेर्ने, सार्वजनिक सेवा प्रवाहमा हेर्ने, प्रशासनिक दक्षतामा हेर्ने, होइन नेतृत्व क्षमता निर्णय, कुनै निर्णय यस्ता छन् बालनका 6 महिनाका निर्णय जो कि फिर्ता लिन नपर्ने, कुनै निर्णय यस्ता छन् जो कि सम्मानित अदालतले बदल गर्न नपर्ने, एउटा निर्णय मलाई सुनाइदिनुहोस् त, कुनै यस्तो कुनै राम्रो काम छ, नराम्रो काम त हजार छन् यहाँ, राम्रो काम एउटा 6 महिनामा एउटा यो चाहिँ राम्रो काम गराएछ बालनले भनेर मलाई एउटा कामको चाहिँ फेरित यदि उहाँले बताइदिनु भयो भनेदेखि म पनि सुस्थिति हुन्थे भन्ने लाग्छ। अहिले मिडियाकर्ममाथि मैले मिडियाकर्ममाथि यसरी आक्रमण गरिरहेको छ, बोल्दै नहुने, प्रश्न गर्दै नहुने, यो मुद्दा होइन प्रश्न गर्दै नहुने, हिजो मात्र हाम्रो यहीँ प्रेस संगठन नेपालका बागमती प्रेस महासचिवले फेसबुकमा सांसदको आलोचना गर्नुभयो, मानहानीको मुद्दा चाहिँ दर्ता गरेर तुरन्त गिरफ्तार गरियो, फेसबुकबाट बनेको सरकार, फेसबुकबाट उदाएका पात्रहरू, फेसबुकबाट बनेको पार्टी, फेसबुकबाट जितेका सांसद अहिले फेसबुकमा आलोचना गर्ने चाहिँ गिरफ्तार गर्नुपर्ने, मिडियाकर्मीको चाहिँ अब गेटमा गाडी तेर्स्याउने, तराईमा पुरै साम्प्रदायिक दङ्गा धार्मिक उपद्रवको नेतृत्व स्वयं सरकारले गर्ने, ती चारजनाको हत्या किन गरे, हत्या गर्नुपर्ने कारण थियो सामाजिक सद्भाव भड्कुसँग गरे हो नि त, सामाजिक सद्भाव भड्काउन, प्रेस स्वतन्त्रता हनन गर्न सरकारको प्रत्यक्ष नेतृत्व गुण्डागर्दी देखिन्छ, अनि सरकार भन्ने कि गुण्डागर्दीको चाहिँ नेतृत्व बालनले गरेछ भन्ने हामी चाहिँ भन्न नसक्ने हो, यो प्रश्न छ नि त, तपाईँले यहीँबाट भन्नु पर्यो कि राम्रा काम केही छैन भने हामी खुलेर समर्थन गर्छौँ।
9: राजनजी यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। नेकपाका नेता राजन दाहाल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
5: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं, न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ काठमाडौं।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस हो
1: डिस हो खुशीको कनेक्सन
2: यो हो नेपाली रेडियो नेपाल
0: हर विषयमा चारो बहस नेपाली बहस
3: यस नेपाली बहसका साथमा
4: प्रीति तयारी चौचौ
5: ग्लोबल आईएमई ब्याङ्क सबैका लागि ब्याङ्क
6: यतिको हाम्रो बीचमा नेपाली कंग्रेसका युवा नेता जनक चटौत हुनुहुन्छ। जनकजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: गुड मर्निङ, धन्यवाद खेनजी।
6: जनकजी, अब नेपाली कंग्रेसलाई तपाईँहरू किन विभाजन गर्न चाहिरहनु भएको छ? कंग्रेस विभाजन हुँदा त तपाईँहरू भविष्य देखेका युवाहरूको गति त विगत त निकै नाजुक नै देखियो नि त।
7: अहिले यो हामीले विभाजनमा लिन खोजेको होइन, विशिष्ट परिस्थितिमा भएको कंग्रेसको विशेष महाधिवेशन पश्चात पार्टीका त्रिदेश सभापतिले त्यस पश्चातको इलेक्सन जुन भयो फागुन 21 गते, त्यसमै राजनीतिक निरूपण यसको होस् भन्ने हेतुले उहाँहरूले भने बमोजिम उहाँहरूको मानिसलाई टिकट दिएर चुनावमा पठाइसकेको हो। यो राजनीतिक एउटा एकताको सन्देश त्यही थियो होइन? र त्यस पछाडि पनि अदालतको एउटा फैसला, निर्वाचन आयोगको फैसला, यी सबै कुरालाई हेर्ने हो भने कंग्रेस एउटा सामाजिकतामा फर्किरहेको बेलामा, कंग्रेस एउटा नयाँ कंग्रेस, एउटा नवीन एजेण्डा सहितको कंग्रेस बनिरहेको बेलामा यो केही राजनीतिक धन्दुकारीहरूको चंगुलमा नेपाली कंग्रेस अहिले फसेको छ र यहाँ फसिसके पछाडि कंग्रेसलाई त्यहाँबाट उठाउने सामर्थ्य पनि अहिले हामी राख्छौँ।
6: तर नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा स्वदेश हुनुहुन्छ होइन, उहाँलाई इन्टरपोल लगाइयो दुई दुई पटक, अहिले उहाँ चाहिँ चुनदेवीमा सभापतिकै नेमप्लेट राखेर बस्नु भएको छ, उहाँसँग गगन थापाजीको भेटघाट पनि छैन। यो यसरी कंग्रेस एकता हुन्छ त, एकदिक्का हुन्छ त?
7: अहिले यो दुःखद विषय हो। यो तपाईँले उल्लेख गरे बमोजिम नै कुनै व्यक्ति स्वदेश आउनु, विदेश जानु व्यक्तिको व्यक्तिगत विषय हो, तर कंग्रेसको एउटा सभापति भइसकेको व्यक्ति, 5 times प्राइम मिनिस्टर भइसकेको व्यक्ति, एउटा कुनै सम्पर्क कार्यालयको टेबुलमा कसै व्यक्तिले, गिरोहको कुनै एउटा सदस्यले सभापति लेखिदिएको नेम प्लेटमा बस्नु यो निकै दुःखद हो। यद्यपि पार्टी सभापति गगन थापाले प्रयास गरिरहनु भएको छ संवादको, र यसका निमित्त उहाँले 2-3 चोटि फोन गर्नुभएको हाम्रो जानकारीमा छ, र समय मिलाएपछि भेटघाटको समय हामी तय गर्छौं भनिसकेकाले पार्टी सभापति त्यसको वेटिङमा हुनुहुन्छ, कुन बेला फोन आउँछ र संवाद गरौंला भन्ने कुराको उहाँ वेटिङमा हुनुहुन्छ।
6: होइन, अहिले चाहिँ अब तपाईँ नेपाली कंग्रेसलाई विभाजन गर्नका निम्ति अर्थात नेपाली कंग्रेसलाई कमजोर बनाउनका निम्ति आन्तरिक वा बाह्य खेल यो कहाँबाट शुरू भएको छ?
7: होइन, नेपाली कंग्रेस पार्टीलाई यो विभाजन भन्ने कुरा होइन। नेपाली कंग्रेस पार्टी विभाजन हुनका लागि यसको राजनीतिक कुराहरू, यसको कानूनी कुराहरू रहन्छ। नेपाली कंग्रेस पार्टी विभाजन होइन, केही व्यक्तिहरू बाहिरिने चोटिने विषय हो, र यसमा कुनै यो विशेषतया यो कारोबारी गिरोह जुन हुन्छ पार्टीभित्र र बाहिरको, कारोबारी गिरोहको एउटा चंगुल, एउटा जालो जस्तै हामीले देखिरहेका छौँ। त्यसको भरपूर यथेष्ट प्रमाणहरू, भरपूर यथेष्ट सूचनाहरू हामीसँग छ, तथापि मैले अघि भनिसके यसलाई निश्चित गर्ने शक्ति
6: तपाईँसँग कसले के गर्न खोजिरहेको छ पार्टीभित्रैबाट, पार्टीकै नेताले त्यो काम गर्दैछन् भने भन्नुहोस् न आज जनतालाई, नेता
7: कार्यकर्ता। यसमा स्पष्ट छ, जुन चुनदेवीमा बस्नुभएको साथीहरू हुनुहुन्छ र त्यसमा त्यसलाई इतर पक्ष जुन भनिएको छ अहिले नेपालको राजनीतिक परिदृश्यमा, त्यो भित्र केही सदस्यहरू, 2-3 जना यो एउटा कारोबारी एउटा एउटा राजनीतिक कारोबारी गिरोही जस्तो त्यहाँ देखिन्छ। तपाईँले त्यसलाई मबाटै नाम किन बनाउनुहुन्छ?
6: जनतालाई के थाहा हुन्छ काठमाडौँमा चुनदेवीमा भएको कुरा बताउनुहोस् न आज।
7: होइन, यो छातकाती विषय छ। पार्टीको पूर्व मन्त्री भइसक्नु भएको, पार्टीको केन्द्रीय सदस्य भइसक्नु भएको, पूर्व राज्य मन्त्री भइसक्नु भएको एउटा एउटा एउटा गिरोह जस्तै, त्यो कारोबारी गिरोह भन्छु म त्यसलाई, त्यो कारोबारी गिरोह एकदम एक्टिभ भएको छ। र तपाईँले अलिक पछाडि जानुभयो भने 2074 साल को एउटा नियुक्तिलाई लिएर यसलाई जोड्नुहुन्छ भने, चलचित्र विकास बोर्डको अध्यक्षमा तत्कालीन समयमा निकिता पौडेल, जो अहिले सत्तारूढ दल रासोपाको सभापतिको धर्मपत्नी हुनुहुन्छ, निकिता पौडेलको चलचित्र विकास बोर्डको अध्यक्षमा एउटा विवादास्पद नियुक्ति भएको थियो, तपाईँ त्यहाँ हेर्न सक्नुहुन्छ। त्यो बेला तत्कालीन संचार मन्त्री मोहन बहादुर बस्नेत हुनुहुन्थ्यो, र मोहन बहादुर बस्नेतले बलजबस्ती मन्त्री परिषदमा यो प्रस्ताव लानुभएको थियो, पछि त्यो मन्त्री परिषदबाट पारित भयो। त्यो कुन अवस्थामा भएको थियो भने, त्यो बेला 2074 साल मक्सिरको 21 गते निर्वाचन सम्पन्न भएको थियो 74 सालको, त्यो निर्वाचन सम्पन्न भएको 4 दिन पछाडि जब नतिजा आउन थालिसकेको थियो, त्यो बेला यो विवादास्पद नियुक्ति भएको थियो र

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा समीक्षा मोतेको नमस्कार। नेपाली कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतमा निवेदन दर्ता हुँदैमा पार्टीको 15 महाधिवेशन रोक्न अन्तरिम आदेश आउने सम्भावना नरहेको स्पष्ट पार्नु भएको छ। आज भिडियो सन्देश जारी गर्दै शर्माले 4 आधार प्रस्तुत गर्नुभएको छ। महाधिवेशनको मिति पहिले नै तय भइसकेको, निवेदन पर्नु र आदेश आउनु फरक विषय भएको, सहमतिका लागि वडा अधिवेशन 22 दिन पछाडि सारिएको र बीचमा चाडपर्व तथा अदालत विदा पर्ने भएकाले रोक लगाउनु नपर्ने उहाँको यसै गरी आगामी मंगसिर मशान्तमा कंग्रेसको केन्द्रीय समिति र सबै तहको 5 वर्षीय समयावधि सकिने भएकाले विधान र संविधान अनुसार थप समय लिन नमिल्ने उहाँले स्पष्ट पार्नु भएको छ। उपसभापति शर्माले घमण्ड त्यागेर अदालतको ढोका ढकुट्याउनुको साटो पार्टी कार्यालयमै बसेर संवाद मार्फत समाधान खोज्न असन्तुष्ट पक्षलाई आग्रह गर्नुभएको छ। चीनको तिब्बत क्षेत्रबाट लेदो सहितको ठूलो बाढ़ी आएपछि रसुआ स्थित भोटे कोसे नदीमा पानीको बहाव अत्याधिक बढ़ेको छ। बाढ़ीका कारण जोखिम बढ़ेपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्रिशुली नदी र त्यसका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय रसुआले पनि सचेत गराएको छ। बाढ़ीको असर पर्न सक्ने रसुआ, नुवाकोट, धादिङ, गोर्खा र चितवन जिल्लाका नदी किनार आसपासका बासिन्दाहरूलाई विशेष सजगता अपनाउन भनिएको छ। आज इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मदको 1501 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइरहेछ। यस अवसरमा मुस्लिम समुदायले प्रभात फेरी, र्याली तथा विभिन्न धार्मिक कार्यक्रम आयोजना गरिरहेका छन्। मोहम्मदको उपदेश र योगदानको स्मरण गर्दै काठमाडौँका नेपाली जामे मस्जिद र काश्मीरी जामे मस्जिद लगायत देशभरका मस्जिदहरूमा विशेष पाठ पूजा, कुरान पाठ र शुभकामना साथ प्रसाद भइरहेको छ। मोहम्मद जयन्तीका अवसरमा सरकारले देशभरका नेपाली मुस्लिम समुदाय मुस्लिम धर्मावलम्बीहरूका लागि विदा दिएको छ भने मध्य प्रदेश सरकार र विभिन्न स्थानीय तहले पनि आज सार्वजनिक विदा दिएका छन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: IME गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर, सरकारले नेपाल प्रशासन सेवाका 51 जना नायब सुब्बाको एकै पटक सरुवा तथा कामकाजका लागि नयाँ जिम्मेवारी तोकेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा कर्मचारीहरूको सरुवा गरेको हो। मन्त्रालयका अनुसार रिक्त रहेका स्थानहरूमा कर्मचारी मिलाउन यो निर्णय गरिएको हो। सरुवा भएका कर्मचारीहरूलाई विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय मार्फत र स्थानीय तहहरूमा खटाइएको छ। र कञ्चनपुरको गड्डा चौकी नाका भएर नेपाल भित्रिने विदेशी पर्यटकको संख्यामा लगातार वृद्धि हुँदै गएको छ। अध्यागमन कार्यालय गड्डा चौकीका अनुसार गत आर्थिक वर्षमा मात्रै 1,753 जना विदेशी पर्यटक यो नाका हुँदै भित्रिएका छन्, जसबाट 1,05,00,000 रूपियाँ भन्दा बढ़ी राजस्व संकलन भएको छ। तर सुदूरपश्चिममा खप्तड, बढ़ी मालिका र शुक्ला फाँटा जस्ता प्रसुर सम्भावना बोकेका गन्तव्य भए पनि पूर्वाधार र प्रसारको कमीका कारण पर्यटकहरू सिधे काठमाण्डु र पोखरातर्फ लाग्ने गरेका छन्। पर्यटकलाई प्रदेशमै अड्याउनका लागि सीमा नाकामै सूचना डेस्क स्थापना गर्न र पर्यटकको सुविधा विस्तार गर्न स्थानीय व्यवसायीहरूले सरकारसँग माग गरेका छन्। अवस्था नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: web surfer, abakarkana fast internet.
1: NBL auto loan.
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: रेडियो एनआरएन 99.1।

0: तपाईँ च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
1: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
0: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
4: हरि शरण, म लक्ष्मी भुषाल सुनिरहेछु रेडियो एनआरएन 99.1।

0: पूजा तैले मर्ला चाहिँ मर्दा
1: गृह मन्त्रालयको सूचना भोटेकोशी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढ़ी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्र मुगलिनसम्म उच्च सतर्कता सहित उच्च जोखिममा रहेका रसुवा धादिङ गोरखा चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता लिनुपर्ने अवस्था देखिएमा टोल फ्री नम्बर 1234 तुरन्त कल गर्नुहुन अनुरोध छ। साथै पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याफ्रुबेसी सड़क मुगलिन नारायणगढ़ सड़कमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवत जावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ।

Radio NRN 99.1 समयको ख्याल राखौ। 11 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। चीनको तिब्बत तर्फबाट आएको लेदो सहितको ठूलो बाढ़ीले रसुवाका स्याफ्रोवेसी टिम्बुरे बजार बस्ती र तीनवटा प्रहरी कार्यालयमा क्षति पुर्याएपछि तल्लो तटीय क्षेत्रमा उच्च जोखिम बढ़ेको छ। बाढ़ी रसुवाबाट नुवाकोट, धादिङ, गोर्खा र चितवनतिर बढ़ेकाले सरकारले भोटेकोशी र त्रिशुली नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित ठाउँमा जान आग्रह गरेको छ। तटीय क्षेत्रका सर्वसाधारणलाई मोबाइलमा एसएमएस र फोन मार्फत सचेत गराइएको छ। बाढ़ीकै कारण पृथ्वी राजमार्ग र गलछिन्दवाको ट्रसुवा सड़कमा गाड़ी चलाउन रोक लगाइएको छ भने काठमाण्डुबाट छुट्ने सवारी साधन उपत्यकाभित्रै थामिएका छन्। खोज उद्धार र राहतका लागि सेना, सशस्त्र र नेपाल प्रहरीसँगै थप सुरक्षाकर्मी र एम्बुलेन्स प्रभावित क्षेत्रमा पठाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी तथा निजी सबै हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले बाढ़ीबाट सुरक्षित रहन सबैमा अपील पनि गर्नुभएको छ। प्रधानमन्त्री शाहले सुरक्षा विपद परिषदको आपतकालीन बैठक समेत बोलाउनु भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार बैठक केही बेरमा बस्नेछ। यस्तै प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। विपद व्यवस्थापन प्राधिकरणले स्काउट, रेडक्रस र स्वास्थ्य टोलीसँग मिलेर काम शुरू गरिसकेको जनाएको छ भने गृहमन्त्री श्रीधर गुरूङको उपस्थितिमा मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक बसिरहेको छ। संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले हल्लाको पछि नलागी आधिकारिक सूचना मात्र मान्न अपील समेत गर्नुभएको छ। उद्धार वा सहयोग चाहिएमा टोल फ्री नम्बर 1234 सम्पर्क गर्न गृह मन्त्रालयले अनुरोध गरेको छ। नेपाली कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतमा निवेदन दर्ता हुँदैमा पार्टीको 15 महाधिवेशन रोक्न अन्तरिम आदेश आउने सम्भावना नरहेको स्पष्ट पार्नु भएको छ। आज भिडियो सन्देश जारी गर्दै शर्माले चारवटा आधार प्रस्तुत गर्नुभएको छ। महाधिवेशनको मिति पहिले नै तय भइसकेको, निवेदन पर्न वा आदेश आउनु फरक फरक विषय भएको, सहमतिका लागि वडा अधिवेशन 22 दिन पछाडि सारिएको र बीचमा चाडपर्व तथा अदालत विदा पर्ने भएकाले रोक लगाउनु नपर्ने उहाँको भनाइ छ। गरी आगामी मंगसिर मशान्तसम्ममा कंग्रेसको केन्द्रीय समिति र सबै तहको 5 वर्ष समयावधि सकिने भएकाले विधान र संविधान अनुसार थप समय लिन नमिल्ने उहाँले स्पष्ट पार्नु भएको छ। शर्माले घमण्ड त्यागेर अदालतको ढोका ढकढक्याउनुको साटो पार्टी कार्यालयमा बसेर संवाद मार्फत समाधान खोज्न असन्तुष्ट पक्षलाई आग्रह गर्नु भएको छ। संघीय संसद अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दैछ। विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो। दिउँसो 1 बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 विज्ञ तथा सरकारवालाहरूसँग छलफल हुनेछ। यसै गरी बिहान 11:30 बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुस्तकालय नीतिको मस्यौदाका सम्बन्धमा छलफल हुने कार्यसूची सो बैठकका लागि पुस्तकालयका प्रमुख तथा प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। गृह मन्त्रालयको सूचना, भोटेकोशी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढ़ी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्र मुगलिनसम्म उच्च सतर्कता सहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा रहनुहुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता लिनुपर्ने अवस्था देखिएमा टोल फ्री नम्बर 1234 तुरन्त कल गर्नुहुन अनुरोध छ। साथै पृथ्वी राजमार्ग, गल्छी नुवाकोट, रसुवा स्याफ्रोवेसी सड़क, मुगलिन नारायणगढ़ सड़कमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवत जावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने भएको छ। मन्त्रीहरूलाई फिर्ता बोलाउने संसदीय बोर्डको हिजोको निर्णयलाई अनुमोदन गर्न एमाले संसदीय दलको बैठक बस्दैछ। निर्णय अनुमोदन भएपछि एमालेका तर्फबाट सरकारमा सहभागी भौतिक पूर्वाधार मन्त्री गोविन्द नेपाली, भूमि व्यवस्था मन्त्री भीम कार्की, उद्योग मन्त्री यशोदा रिमाल र स्वास्थ्य मन्त्री लक्ष्मण पाण्डेले आज मुख्यमन्त्री सुरेन्द्रनाथ पाण्डेलाई राजीनामा बुझाउने तयारी गर्नु भएको छ। केन्द्रमा नयाँ राजनैतिक समीकरण बनेपछि एमाले गण्डकी सरकारबाट बाहिरिन लागेको हो। एमालेका 22 र नेकपाका 6 सांसद रहे पनि 60 सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन 30 सीट चाहिने भएकाले राप्रपाको समर्थन बिना नयाँ सरकार बन्ने सम्भावना देखिएको छैन। मन्त्री गोविन्द नेपाली, भूमि व्यवस्था मन्त्री भीम कार्की, उद्योग मन्त्री यशोदा रिमाल र स्वास्थ्य मन्त्री लक्ष्मण पाण्डेले आज मुख्यमन्त्री सुरेन्द्रनाथ पाण्डेलाई राजीनामा बुझाउने तयारी गर्नुभएको

पारिवारिक स्रोतका अनुसार अन्त्येष्टि समारोहमा परिवारका सदस्य र निकट आफन्त मात्र सहभागी हुनेछन्। सीमित क्षमता, सुरक्षा र गोपनीयतालाई ध्यानमा राख्दै परिवारले यसअघि नाम दर्ता गराएका व्यक्तिहरूलाई मात्र प्रवेशको अनुमति दिएको छ। निम्सका दाई कमल बहादुर पूर्जाका अनुसार अन्त्येष्टि सम्पन्न भएपछि शुभेच्छुक तथा पर्वतारोहण क्षेत्रका व्यक्तिहरूका लागि सार्वजनिक रूपमा श्रद्धाञ्जली अर्पण गर्न छुट्टै कार्यक्रम आयोजना गरिनेछ। अवस्था नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1।
1: गृह मन्त्रालयको सूचना, भोटे कोशी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढ़ी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटे कोशी र त्रिशुली नदीको तटीय क्षेत्र मुगलिनसम्म उच्च सतर्कता सहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता लिनुपर्ने अवस्था देखिएमा टोल फ्री नम्बर 1234 तुरन्त कल गर्नुहुन अनुरोध छ। साथै पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याफ्रोबेसी सड़क मुगलिन नारायणगढ सड़कमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवत जावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
0: रेडियो एनआरएन 99.1
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना।

0: मन्त्रालयको सूचना भोटेकोशी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढ़ी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्र मुगलिनसम्म उच्च सतर्कता सहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता लिनुपर्ने अवस्था देखिएमा टोल फ्री नम्बर 1234 तुरन्त कल गर्नुहुन अनुरोध छ। साथै पृथ्वी राजमार्ग, गल्छी नुवाकोट, रसुवा स्याफ्रुबेसी सड़क, मुगलिन नारायणगढ़ सड़कमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवत जावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ।
1: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना।

0: गृह मन्त्रालयको सूचना भोटे कोशी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढ़ी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटे कोशी र त्रिशुली नदीको तटीय क्षेत्र मुगलिनसम्म उच्च सतर्कता सहित उच्च जोखिममा रहेका रसुवा धादिङ गोरखा चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता लिनुपर्ने अवस्था देखिएमा टोल फ्री नम्बर 1234 तुरन्त कल गर्नुहुन अनुरोध छ। साथै पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याफ्रुबेसी सड़क मुगलिन नारायणगढ़ सड़कमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवत जावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ।
1: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना।

0: मन्त्रालयको सूचना भोटे कोशी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढ़ी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटे कोशी र त्रिशुली नदीको तटीय क्षेत्र मुगलिनसम्म उच्च सतर्कता सहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता लिनुपर्ने अवस्था देखिएमा टोल फ्री नम्बर 1234 तुरन्त कल गर्नु हुन अनुरोध छ। साथै पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याफ्रुबेसी सड़क मुगलिन नारायणगढ़ सड़कमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवत जावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ।
1: म लक्ष्मी भुसाल सुनिराछु रेडियो एनआरएन 99.1।
2: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी साडी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौं। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौं। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
5: रेडियो एनआरएन 99.1।

0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना।
1: गृह मन्त्रालयको सूचना, भोटेकोशी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढ़ी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्र मुगलिनसम्म उच्च सतर्कता सहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता लिनुपर्ने अवस्था देखिएमा टोल फ्री नम्बर 1234 तुरन्त कल गर्नु हुन अनुरोध छ। साथै पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याफ्रुबेसी सड़क मुगलिन नारायणगढ़ सड़कमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवत जावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ।
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना।

0: मन्त्रालयको सूचना भोटेकोशी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढ़ी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्र मुगलिनसम्म उच्च सतर्कता सहित उच्च जोखिममा रहेका रसुवा धादिङ गोरखा चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा रहनुहुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता लिनुपर्ने अवस्था देखिएमा टोल फ्री नम्बर 1234 तुरन्त कल गर्नुहुन अनुरोध छ। साथै पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याफ्रुवेसी सड़क मुगलिन नारायणगढ़ सड़कमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवत जावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ।
1: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना।

0: गृह मन्त्रालयको सूचना भोटेकोशी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढ़ी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्र मुगलिङसम्म उच्च सतर्कता सहित उच्च जोखिममा रहेका रसुवा धादिङ गोरखा चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता लिनुपर्ने अवस्था देखिएमा टोल फ्री नम्बर 1234 तुरन्त कल गर्नुहुन अनुरोध छ। साथै पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याफ्रुबेसी सड़क मुगलिन नारायणगढ़ सड़कमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवत जावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ।
1: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना।
2: तिमी के गर्यौ अनि ग्रेस तिमी र्‍याप मार्यौ।

0: रेडियो एनआरएन 99.1
1: गृह मन्त्रालयको सूचना भोटेकोशी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढ़ी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्र मुगलिनसम्म उच्च सतर्कता सहित उच्च जोखिममा रहेका रसुवा धादिङ गोरखा चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा रहनुहुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता लिनुपर्ने अवस्था देखिएमा टोल फ्री नम्बर 1234 तुरन्त कल गर्नुहुन अनुरोध छ। साथै पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याफ्रोबेसी सड़क मुगलिन नारायणगढ सड़कमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवत जावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो

0: account open. Activate any carobar. Sachile sanga. Busy life easy. Banau dai harek din. Global Smart Plus. Life ko pesma banking.
1: Hari sir. म लक्ष्मी भुसाल सुनिरहेको छु रेडियो एनआरएन 99.1
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना।

0: मन्त्रालयको सूचना भोटेकोशी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढ़ी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्र मुगलिनसम्म उच्च सतर्कता सहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता लिनुपर्ने अवस्था देखिएमा टोल फ्री नम्बर 1234 तुरन्त कल गर्नुहुन अनुरोध छ। साथै पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याफ्रुबेसी सड़क मुगलिन नारायणगढ़ सड़कमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवत जावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ।
1: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना।

0: आर्यन 99.1
1: गृह मन्त्रालयको सूचना भोटेकोशी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढ़ी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्र मुगलिङसम्म उच्च सतर्कता सहित उच्च जोखिममा रहेका रसुवा धादिङ गोरखा चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता लिनुपर्ने अवस्था देखिएमा टोल फ्री नम्बर 1234 तुरन्त कल गर्नुहुन अनुरोध छ। साथै पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याख्रुबेसी सड़क मुगलिन नारायणगढ़ सड़कमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवत जावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ।

0: नेपालको एकमात्र द्वितीय सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्सन।
2: तपाईँ च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
2: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन।

0: web surfer अब घर घरमा फास्ट इन्टरनेट भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव हुँदै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा महतेको नमस्कार। चीनको तिब्बतबाट आएको भीषण बाढ़ीले रसुवामा व्यापक क्षति, 50 पर्यटक र 9 सशस्त्र प्रहरी सम्पर्कविहीन। रसुवासँगै नुवाकोट, धादिङ, गोर्खा र चितवनका नदी तटीय क्षेत्रमा उच्च जोखिम। सिंहदरबारमा विपद व्यवस्थापनको आपतकालीन बैठक, उद्धारलाई प्राथमिकता दिन प्रधानमन्त्री शाहको निर्देशन। पृथ्वी राजमार्ग सहित प्रमुख सड़क खण्डहरूमा सवारी सञ्चालनमा पूर्ण रोक। प्रधानमन्त्री शाहको पहिलो संसदीय परीक्षा आज, 11 सांसदका प्रश्नको सामना गर्दै नेपाल भारत विद्युत व्यापार सम्झौता र मुस्लिम आयोगको प्रतिवेदन संसदमा पेश हुँदै। विश्वभरका सामुद्रिक नाकामा भएको आक्रमणले ढुवानी प्रभावित, सुरक्षित संयन्त्र बनाउन संयुक्त राष्ट्र संघको आह्वान। एलनिनोका कारण मध्य अमेरिकामा भीषण खडेरी, 3 देशमा आपतकालीन सतर्कता। र टप N20 सिरिजमा आज नेपाल र एसटी टोली मैदान उत्रदै नेपाल भलिबल लीगको ट्रफी वीरगंजमा प्रदर्शन, भोलि जनकपुर लगिने।

0: сама. Ту, аккаунт опан, активить они карабар. Садзиле санга. Бизи лайф изи, банал дай харадин. Global Smart Plus, лайф коптеш мабеки.
1: गृह मन्त्रालयको सूचना भोटेकोशी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्र मुगलिनसम्म उच्च सतर्कता सहित उच्च जोखिममा रहेका रसुवा धादिङ गोरखा चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता लिनुपर्ने अवस्था देखिएमा टोल फ्री नम्बर 1234 तुरन्त कल गर्नु हुन अनुरोध छ। साथै पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याफ्रुबेसी सड़क मुगलिन नारायणगढ सड़कमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवत जावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। तिब्बतबाट आएको बाढ़ी र क्षति सम्बन्धी खबरबाट चीनको तिब्बतबाट आएको लेदो सहितको भीषण बाढ़ीले रसुवाका स्याफ्रुबेसी टिमुरे बजार बस्ती तीनवटा प्रहरी कार्यालय सड़क पुल र रसुवा भन्सार कार्यालयमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण भन्सार कार्यालयसँग सम्पर्क विच्छेद भएको छ भने टिमुरे स्थित बीओपीमा खटिएका 9 जना सशस्त्र प्रहरी र कैलाश मानसरोवर जान हिँडेका 50 जना पर्यटक सम्पर्क विहीन भएका छन्। यस्तै बाढ़ीले रसुवागढ़ी सिलिमे त्रिशुली 3A त्रिशुली 3B सब स्टेशन त्रिशुली र देवीघाट जलविद्युत आयोजनाका पूर्वाधारमा क्षति पुर्याउँदा तटीय र आसपासका क्षेत्रमा विद्युत आपूर्ति पूर्ण रूपमा अवरूद्ध भएको छ। बाढ़ी रसुवाबाट नुवाकोट धादिङ गोर्खा र चितवनतर्फ बढ़ेकाले धादिङको गल्छीमा एउटा झोलुङ्गे पुल बगाइसकेको छ। मलेखु र गल्छी क्षेत्रका जोखिमयुक्त बस्तीहरू खाली गराई सुरक्षित स्थानमा सार्न थालिएको छ। पृथ्वी राजमार्ग र गल्छी नुवाकोट रसुवा सड़क खण्डमा यातायात रोक गरिएको छ भने काठमाण्डुबाट छुट्ने गाड़ी उपत्यकाभित्रै थामिएका छन्। बाढ़ीको जोखिम बढ़ेपछि सरकारले मोबाइलमा एसएमएस र फोन मार्फत तटीय क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान सूचित गरेको छ। बाढ़ीको असर पर्न सक्ने रसुवा नुवाकोट धादिङ गोर्खा र चितवन जिल्लाका नदी किनार आसपासका बासिन्दाहरूलाई विशेष सजगता अपनाउन भनिएको छ। बाढ़ीका कारण भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीका कारण स्थिति चिन्ताजनक बनेपछि सिंहदरबारमा अहिले प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको आपतकालीन बैठक शुरू भएको छ। बैठकमा नेपाली सेनाले बाढ़ीको वस्तुस्थिति र पुगेको क्षतिबारे ब्रिफिङ गरिरहेको छ। प्रधानमन्त्री शाहले तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उद्धारलाई पहिलो प्राथमिकता दिन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। नागरिकको उद्धारका लागि नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरीका साथै अतिरिक्त जनशक्ति स्काउट रेड क्रस र मेडिकल टोली परिचालन गरिएको छ। नेपाल वायु सेवा संचालक संघका 34 वटै र निजी कम्पनीका हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ। सरकारले तटीय क्षेत्रका बासिन्दालाई एसएमएस र फोन मार्फत सचेत गराउँदै सहयोगका लागि टोल फ्री नम्बर 1234 सम्पर्क गर्न आग्रह गरेको छ। बाढ़ी अहिले अगाडि बढ़ने क्रममा छ। धादिङका लक्ष्मी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले त्यहाँको अवस्थाबारे हामीलाई जानकारी गराउँदै हुनुहुन्छ।
3: खोला किनारको बस्तीहरू सबै सारेका छ, सबै टिम परिचालन छ,
4: हजुर,
3: सुरक्षाको टिम, स्थानीयहरू पनि सबै स्थानीय पालिकाहरू पनि परिचालन छ,
4: हजुर,
3: बस्ती सार्ने काम भइरहेछ हजुर। बाढी चाहिँ अहिले मलेखुबाट अगाडि
4: लागिसक्यो, मलेखुभन्दा अगाडि गइसक्यो,
3: अगाडि एकदम ठुलो छ, हामी यही तयारीमा छौँ अहिले राखेर है।
4: अनि हजुरले आह्वान के गर्नुहुन्छ सबैलाई, यहाँबाट आह्वान गरिदिनु न।
3: अहिलेसम्म मानवीय क्षति भएको छैन, अब अरू भौतिक क्षति चाहिँ अब धेरै नै भएको जस्तो छ। हजुर अझै पुरै डिटेल चाहिँ
4: हस् हुन्छ। अनि गाडीहरू चलेको छैनन् होला?
3: गाडी चले होइन, गाडी सबै होल्ड गराएको
4: छ। मुगलिन काठमाडौँ सडक मार्ग पुरै बन्द हो
3: हजुर? मुगलिनतिर पनि सबै होल्ड छ।
4: मुगलिन काठमाडौँ आउने गाडी पनि सबै बन्द छ?
3: सबै बन्द।
4: त्यहाँ भएकै गाडीहरूलाई कहाँ लगिएको छ?
3: गाडी सुरक्षित स्थानमा राखिएको छ।
4: अनि कुन कुन ठाउँमा यस्तो प्रभाव परेको छ अहिले?
3: अहिले प्रभाव गल्छी बैरनीमा पर्यो, अनि हजुरीको पनि केही ठाउँमा परेको छ होइन, अरू अरू ठाउँ चाहिँ डिटेल बाँकी नै छ हजुर इन्फर्मेसन लिन। अब हामी चाहिँ पहिला बस्ती सार्ने मान्छे सुरक्षित स्थानमा सार्नको लागि उ गरेर आफ्नो डिटेल
4: चाहिँ गाडीहरू चलेको छैन होला,
3: गाडी चले होइन गाडी सबै होल्ड गराएको
4: छ। मुगलिङ काठमाडौँ सडक मार्ग पुरै बन्द हो
3: हजुर, मुगलिङतिर पनि सबै होल्ड छ,
4: मुगलिङ काठमाडौँ अनि गाडी पनि

0: परेश अर्याललाई पनि सम्पर्क गरेका छौं।
1: होइन, यस्तो छ, उताबाट चाहिँ बाढी, ठुलो बाढी आइरहन्छ भन्ने कुरा सूचना हाम्रो चाहिँ छिमेकी जिल्ला र चाहिँ केन्द्रबाट नै हामीलाई प्राप्त भएको छ। त्यही किसिमले हामीले जोखिम स्थान खास गरी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा अवतरण गराइरहेछौँ, स्थानान्तरण गराइरहेछौँ र सवारी साधनको आवागमनलाई रोकेर सुरक्षित स्थानमा सवारी साधनहरू हामी एकत्रित गर्दैछौँ। केन्द्र हाम्रो सबै तहका सबै सुरक्षा निकायहरू र स्थानीय तह समितिको समन्वयमा सूचना सम्प्रेषण गर्ने, सुरक्षित स्थानमा स्थानान्तरण गर्ने लगायतका कुराहरू भइरहेछन्।
2: अनि यो काठमाडौँतर्फ आउने, मुगलिङबाट काठमाडौँतर्फ आउने बाटोमा नि अहिले बन्द गरिएको
1: हो, त्यो सड़क क्षेत्र तबाट आवागमनमा पनि सड़क भाँचिन सक्ने, सड़क भत्किन सक्ने सम्भावनालाई मध्यनजर गरेर हामीले चाहिँ सवारी साधनहरूलाई सुरक्षित स्थानमा हामीले कन्टेन गरेर राखेका छौँ। यो नदीको बहाव कसरी बढ्छ त्यो हेरेर त्यही किसिमले हामीले निर्णय गर्छौँ। हाम्रो तयारी, सूचना सम्प्रेषण लगायतका कुराहरू चाहिँ एकदमै आक्रामक हिसाबले अगाडि बढिरहेको
2: छ। छिमेक खोलाको छेउछाउमा भएका स्थानीय बासिन्दाहरूलाई अन्त सार्ने काम भइरहेछ अहिले।
1: मैले यहाँलाई निवेदन गरेँ नि, नदीको तटीय क्षेत्र खास गरी नदीको किनारकोमा रहेका बासिन्दाहरूलाई सूचना सम्प्रेषण गर्ने सुरक्षा कर्मीहरूको सहायतामा उहाँहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेछौँ हामीले।
2: अनि त्यो अब लामो समयसम्म बस्नु पर्ने हुन्छ, त्यसको लागि अरू खाद्यान्न बसोबासका लगायतका विषयको पनि तयारीहरू के छ?
1: त्यसको प्रबन्ध हुन्छ, त्यसको प्रबन्ध हामी गर्छौँ।
2: हस्, यहाँलाई जानकारीको लागि धन्यवाद छ।
0: हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार प्रमुख बनेको पाँच महिनापछि पहिलो पटक संसदमा उभिएर सांसदहरूका प्रश्नको जवाफ दिने हुनु भएको छ। आज दिउँसो 1 बजे बस्ने प्रतिनिधि सभा बैठकमा नियमानुसार उसपनबाट उहाँले सांसदहरूले दर्ता गराएका लिखित प्रश्नहरूको सामना गर्नुहुनेछ। संसद नियमावली अनुसार महिनाको पहिलो साता हुनुपर्ने प्रश्नोत्तर नगरेको भन्दै प्रतिपक्षको निरन्तर दबाव र सभामुख डोल प्रसाद अर्यालको रूलिङपछि प्रधानमन्त्री संसदमा उपस्थित हुन लाग्नु भएको हो। बैठकमा 11 जना सांसदले सीमा सुरक्षा, भू राजनीति, सुशासन र विकास निर्माणका विषयमा सोधेका प्रश्नको प्रधानमन्त्री शाहले उत्तर दिने कार्यसूची रहेको छ। प्रधानमन्त्री शाह संसदप्रति स्वतः स्फूर्त नभई सभामुखको रूलिङपछि मात्रै प्रश्नोत्तरमा सहभागी हुन लागेको भन्दै राजनैतिक वृत्तमा आलोचना भएको छ। नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम नेपाली बहसमा पत्रकार खेम बमसँग कुराकानी गर्दै विश्लेषक डाक्टर सुन्दर मणि दीक्षितले प्रधानमन्त्री लोकतान्त्रिक मूल्य मान्यता अनुसार आफै संसदमा उपस्थित हुनुपर्नेमा सभामुखले रूलिङ गर्नुपर्ने अवस्था आउनुले राम्रो सन्देश नगएको टिप्पणी गर्नुभएको छ। आजको बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको 7 वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। त्यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारत बीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता संसदमा प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ। नेपाली कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतमा निवेदन दर्ता हुँदैमा पार्टीको 15 महाधिवेशन रोक्न अन्तरिम आदेश आउने सम्भावना नरहेको स्पष्ट पार्नु भएको छ। आज भिडियो सन्देश जारी गर्दै शर्माले 4 आधार प्रस्तुत गर्नुभएको छ। महाधिवेशनको मिति पहिले नै तय भइसकेको, निवेदन पर्नु र आदेश आउनु फरक विषय भएको, सहमतिका लागि वडा अधिवेशन 22 दिन पछाडि सारिएको र बीचमा चाडपर्व तथा अदालत विदा पर्ने भएकाले रोक लगाउनु नपर्ने उहाँको भनाइ छ। यसै गरी आगामी मंगसिर शान्तमा कंग्रेसको केन्द्रीय समिति र सबै तहको 5 वर्षे समयावधि सकिने भएकाले विधान र संविधान

0: स्थान अनुसार थप समय लिन नमिल्ने उहाँले स्पष्ट पार्नु भएको छ। शर्माले घमण्ड त्यागेर अदालतको ढोका ढकढक्याउनुको साटो पार्टी कार्यालयमा बसेर संवाद मार्फत समाधान खोज्न असन्तुष्ट पक्षलाई आग्रह गर्नु भएको छ। गोर्खा कारागारका 30 जना कैदीबन्दीमा डेंगू तथा भाइरल ज्वरो संक्रमण पुष्टि भएको छ। ज्वरो आएका कैदीबन्दीको परीक्षण गर्दा 10 जनामा डेंगू र 20 जनामा भाइरल ज्वरो देखिएको हो। संक्रमित मध्ये 1 जनाको अस्पताल र बाँकी कैदीबन्दीको कारागारभित्रै उपचार भइरहेको छ। 35 जना क्षमताको पुरूष कक्षमा 101 जना कैदीबन्दी बस्नु परेकाले संक्रमितलाई छुट्टै राखेर उपचार गर्न समस्या भएको छ। ठाउँ अभावसँगै कारागारभित्र खानेपानी र शौचालयको समेत कठिनाई रहेको कैदीबन्दीले बताएका छन्। कर्मीको टोलीले कारागार पुगेर बिरामीको अवस्थाबारे जानकारी लिएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: एनबीएल अटो लोन,
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। विश्वभरका प्रमुख सामुद्रिक नाकाहरूमा भइरहेका आक्रमणका कारण इन्धन, खाद्यान्न र रासायनिक मलको ढुवानीमा गम्भीर असर परेको छ। हर्मुजल मार्ग र रातो सागरमा निरन्तर भइरहेका अवरोधका कारण र आधारभूत सामग्रीको आपूर्ति जोगाउन संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षित ढुवानी सुनिश्चित गर्ने विश्वास निर्माण संयन्त्र बनाउन आह्वान गरेका छन्। युक्रेन द्वन्दका कारण समेत सामुद्रिक व्यापार जोखिममा परेको भन्दै उनले यस्ता नाकाहरूको सुरक्षा अरबौं मानिसको खाद्यान्न र ऊर्जा आपूर्तिसँग जोड़िएको बताएका छन्। उता मध्य अमेरिकामा एल्निनो मौसमी प्रणालीका कारण भीषण खडेरी र खाद्य संकटको खतरा बढ़ेपछि पनामा, एल साल्भाडोर र होरुन्डुअर्सले आपतकालीन सतर्कता घोषणा गरेका छन्। वर्षा रोकिएर नदी र पोखरी सुकेपछि पनामा नहरमा जहाजको आवागमन प्रभावित बनेको छ भने बाली नाली नष्ट हुँदा ग्रामीण भेगमा पनि खालको चिन्ता बढ़ेको छ। अब खेलकुद। अस्ट्रेलियामा जारी टफ एण्ड टी20 सिरिज अन्तर्गत नेपाल ए टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसिटीसँग प्रतिस्पर्धा गर्दैछ। डार्विन स्थित मारारा क्रिकेट मैदानमा खेल दिउँसो 3:15 शुरू हुनेछ। सिरिजको सेमी फाइनल यात्रा कायम राख्न नेपाल आजको खेल जित्नै पर्ने दबाव छ। पछिल्लो खेलमा होवार्ड हरिकेन्सलाई 39 रनले हराएको नेपाली टोली आज दोस्रो जित दर्ता गर्ने सोचमा छ। यता लगातार 3 खेल हारे एसिटी भने पहिलो जितको खोजीमा छ। अंक तालिकामा नेपाल 2 अंक सहित 7 स्थानमा छ। र नेपालमै पहिलो पटक हुन लागेको पुरुष फ्रेन्चाइज लीग नेपाल भलिबल लीगको ट्रफी आज वीरगंजमा प्रदर्शन गरिँदैछ। काठमाडौँ उपत्यका बाहिर पहिलो पटक आयोजना गरिएको यो ट्रफी टुर मधेस प्रदेशको प्रतिनिधित्व गर्ने टोली मधेस वारियर्सको समन्वयमा हुन लागेको हो। यसअघि ललितपुर, भक्तपुर र काठमाडौँका ऐतिहासिक दरबार स्क्वायरहरूमा अनावरण गरिएको यो ट्रफी भोलि जनकपुरमा समेत प्रदर्शन नेपाल भलिबल संघले जनाएको छ। एनभीएलको पहिलो संस्करण आगामी भदौ 19-27 गतेसम्म त्रिपुरेश्वर स्थित राखेप कवर्ड हलमा सञ्चालन हुँदैछ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। चीनको तिब्बतबाट आएको भीषण बाढ़ीले रसुवामा व्यापक क्षति, 50 पर्यटक र 9 सशस्त्र प्रहरी सम्पर्कविहीन। रसुवासँगै नुवाकोट, धादिङ, गोर्खा र चितवनका नदी तटीय क्षेत्रमा उच्च जोखिम। सिंह दरबारमा विपद व्यवस्थापनको आपतकालीन बैठक, उद्धारलाई प्राथमिकता दिन प्रधानमन्त्री शाहको निर्देशन। पृथ्वी राजमार्ग सहित प्रमुख सड़क खण्डहरूमा सवारी सञ्चालनमा पूर्ण रोक। प्रधानमन्त्री शाहको पहिलो संसदीय परीक्षा आज, 11 सांसदका प्रश्नको सामना गर्दै नेपाल भारत विद्युत व्यापार सम्झौता र मुस्लिम आयोगको प्रतिवेदन संसदमा पेश हुँदै। विश्वभरका सामुद्रिक नाकामा भएको आक्रमणले ढुवानी प्रभावित सुरक्षित संयन्त्र बनाउन संयुक्त राष्ट्र संघको आह्वान। एल्निनोका कारण मध्य अमेरिकामा भीषण खडेरी, 3 देशमा आपतकालीन सतर्कता। र टफ एण्ड टी20 सिरिजमा आज नेपाल र एसटी टोली मैदान उत्रदै नेपाल भलिबल लीगको ट्रफी आज वीरगंजमा प्रदर्शन, भोलि जनकपुर लगिने। नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो एनआरएन 99.1
1: क्लासिक टेकको वाइफाई 6 राउटर नाभने शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो

0: नेपाल। सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
1: गृह मन्त्रालयको सूचना, भोटेकोशी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढ़ी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्र मुगलिनसम्म उच्च सतर्कता सहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता लिनुपर्ने अवस्था देखिएमा टोल फ्री नम्बर 1234 तुरन्त कल गर्नुहुन अनुरोध छ। साथै पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याफ्रुबेसी सड़क मुगलिन नारायणगढ़ सड़कमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवत जावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ।
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो म्युजिक मस्ती।

0: हरी सर, म लक्ष्मी भुसाल सुनिरहेको छु रेडियो एनआरएन 99.1।
1: गृह मन्त्रालयको सूचना, भोटेकोशी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढ़ी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्र मुगलिनसम्म उच्च सतर्कता सहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता लिनुपर्ने अवस्था देखिएमा टोल फ्री नम्बर 1234 तुरन्त कल गर्नुहुन अनुरोध छ। साथै पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याफ्रुबेसी सड़क मुगलिन नारायणगढ़ सड़कमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवत जावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामने शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: समयसँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: रेडियो एनआरएन 99.1
2: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो हो म्युजिक मस्ती।

शुभ प्रभात रेडियो मेगाहर्जमा 104 मेगाहर्जबाट र संसारभर रेडियो सुन्नका लागि पाखरीवास.fm.com/ तपाई हामी सँगै रहनुहोला। आजको कार्यक्रम शुरू भएको छ, दिनभर रेडियो सुनेर साथ दिनुहोला।

चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीखुम्का संखुवा सभा।

0: सूचना संचार र मनोरञ्जनका आवास यो एफएम पाखीवास 104 मेगाहर्ज खादबारी 3 शङ्खसभा।
1: श्रोताहरू, अब हामी प्रस्तुत गर्दैछौ विभिन्न बार अनुसारका देवी देवताका गीत संगीत तथा भजन कीर्तनहरू।
2: आज बिहिबार, अब हामी प्रस्तुत गर्दैछौ विष्णु भगवान तथा सरस्वती माता सम्बन्धीका भजन कीर्तन र गीत संगीतहरू।
3: सूचना संचार र मनोरञ्जनको आवाज यो एफएम पाखरीबास खादबारी 3 झरेथुमका शङ्खुवा सभा।

0: आज विक्रम सम्वत 2083 साल भदौ 11 गते बिहिबार साउन शुक्ल चतुर्दशी 27 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइराला सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: तिब्बतबाट आएको बाढ़ीले नेपालमा विध्वंस, 150 भन्दा बढ़ीको मृत्यु, सयौं बेपत्ता, हजारौं घरबार विहीन, खरबौंको क्षति लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको घाइतेको उपचार सरकारी अस्पतालमा शीर्षकको शुभ समाचारबाट।
0: भोटेकोशी बाढ़ी प्रभावितको उद्धार तथा उपचारका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आपतकालीन स्वास्थ्य संयन्त्र परिचालन गरेको छ। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकहरूको उपचार तथा उद्धारका लागि मन्त्रालयले आपतकालीन स्वास्थ्य संयन्त्र सक्रिय बनाउँदै प्रभावित क्षेत्रसम्म स्वास्थ्य सेवा व्यवस्थापनलाई तीव्रता दिएको जानकारी दिएको छ। मन्त्रालयले गम्भीर प्रकृतिका घाइतेको उपचारका लागि काठमाडौँका प्रमुख अस्पतालहरूलाई तयारी अवस्थामा राखेको छ भने प्रभावित क्षेत्रमै प्राथमिक उपचार उपलब्ध गराउन स्वास्थ्य कर्मी, औषधि तथा आवश्यक स्वास्थ्य सामग्री पठाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले राष्ट्रिय ट्रमा सेन्टर, त्रिवी शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र सिभिल अस्पताललाई आकस्मिक उपचार तथा शल्यक्रियाका लागि तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। सचिव डाक्टर देवकोटाले गोर्खापत्रसँग कुराकानी गर्दै ती अस्पतालमा आकस्मिक उपचार टोली परिचालन गर्नुका साथै आवश्यक परे तत्काल शल्यक्रिया गर्न सकिने व्यवस्था मिलाइएको जानकारी पनि दिनुभयो। ट्रमा सेन्टर, त्रिवी शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र सिभिल अस्पताललाई तयारी अवस्थामा राखेका छौं। डाक्टर देवकोटाले भन्नुभयो अस्पतालमा आकस्मिक टोलीदेखि अपरेशन गर्नेसम्मको व्यवस्था गरिएको छ। उहाँका अनुसार गम्भीर घाइतेलाई आवश्यकता अनुसार हेलिकप्टरबाट काठमाडौँ ल्याएर उपचार गर्ने र तुलनात्मक रूपमा सामान्य अवस्थाका घाइतेहरूलाई प्रभावित क्षेत्र नजिकैका अस्पतालहरूमा उपचार गर्ने व्यवस्था मिलाइएको छ। यसका लागि नुवाकोटको त्रिशुली अस्पताल, रसुवा अस्पताल लगायतका स्थानीय स्वास्थ्य संस्थाहरूलाई समेत सक्रिय बनाइएको छ। गम्भीर बिरामीलाई काठमाडौँ ल्याउने र बाँकीलाई त्रिशुली लगायतका नजिकका अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी दिँदै देवकोटाले स्वास्थ्य मन्त्रालयले आवश्यक पर्ने सबै संयन्त्र सक्रिय बनाएको जानकारी दिनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा उपचारका लागि औषधि, स्वास्थ्य सामग्री तथा आपतकालीन टेन्ट समेत पठाइएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुद्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबिल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिन, त एकाएक शाकाहारी भइसले कमजोर होला है, कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। आजका सबै राष्ट्रिय दैनिकहरूले तिब्बतबाट आएको बाढ़ी र त्यसले नेपालमा मच्चाएको वितण्डा सम्बन्धी खबर विभिन्न कोणबाट छापेका छन्। सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको खबर लिँदैछौ। भोटेकोशी बाढ़ीको विध्वंस, मृत्युको लेखाजोखा छैन, सयौं बेपत्ता, हजारौं घरबार विहीन शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। बुधबार बिहान पाउने 9 बजेतिर रसुवाको तिमुरे बजार सामान्य थियो। रसुवाको भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगानाले जमिन हल्लिएको महसुस गरे। उनलाई भुइँचालो आए जस्तो लाग्यो। हत्तपत्त उनी बाहिर निस्किए। बाहिर देखिएको दृश्य भुइँचालोको थिएन। माथिबाट धुवाको ठूलो मुस्लो सहित 100 मिटर उचाइको छाल जस्तो देखिने बाढ़ी तिमुरे बजारतिर बज्रिँदै थियो। त्यसले क्षणभरमै बजार बगायो। ढुंगाना र थुप्रै स्थानीय ज्यान जोगाउन जंगलतिर दौड़िए। नेपाल चीन सीमाको रसुवागढ़ी नाकाबाट शुरू भई तल्लो तटीय क्षेत्रसम्म पुगेको यही बाढ़ीले बुधबार रसुवा, नुवाकोट र धादिङमा ठूलो विनाश गर्यो। नेपाल प्रहरीले बुधबार राति 11:05 अध्यावधि गरेको विवरण अनुसार बाढ़ीमा परेका 157 जनाको शव फेला परेको छ। रसुवामा 3, नुवाकोटमा 13 र धादिङमा 27 शव फेला परेका छन्। यस्तै चितवनमा 64, गोर्खामा 19, तनहुमा 9 र नवलपरासी पूर्वमा 22 शव भेटिएका छन्। सयौं अझै सम्पर्कविहीन छन्। तिमुरे, स्याप्रु, बेसी, हाकु बेसी, मैलुङ लगायत रसुवाका 1 दर्जन भन्दा बढ़ी बस्ती ध्वस्त भएका छन्। नुवाकोट र धादिङका तटीय क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा कार्यरत नेपाली सेनाका 44, नेपाल प्रहरीका 28 र सशस्त्र प्रहरी बलका 13 जना सम्पर्कविहीन छन्। यस्तै 391 विदेशी र 93 स्वदेशी पर्यटक पनि बाढ़ीबाट सम्पर्कमा छैनन्। सुरक्षा निकाय र जलवायु विज्ञहरूले यो बाढ़ीलाई जनधनको क्षतिका हिसाबले देशको पछिल्लो समयको सबैभन्दा भयानक विपत्ति मध्ये एक मानेका छन्। 450 मेगावाट बिजुली उत्पादन बन्द, 400 मेगावाटका निर्माणाधीन आयोजनामा क्षति, सड़क संचार, बैंक तथा वित्तीय संस्थामा पनि धेरै नोक्सानी। रसुवागढ़ीदेखि गल्छी भन्दा तलसम्म 19 पक्की पुल र 5 बेली ब्रिज बगे। बेत्रावतीदेखि रसुवागढ़ी नाका जोड़ने 40 किलोमिटर सड़क क्षतिग्रस्त। नेपाल टेलिकमका 35 वटा बीएटीएस साइट अवरूद्ध। एनसेलका 27 टावर डाउन। विद्युत आपूर्ति बन्द हुँदा र मुख्य फाइबर लाइन काटिँदा सेवा अवरूद्ध। भोटेकोशी बाढ़ीको विध्वंस, मृत्युको लेखाजोखा छैन, सयौं बेपत्ता, हजारौं घरबार विहीन शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
0: विध्वंसक बाढ़ीले विपत्ति, 157 जनाको शव प्राप्त, उद्धारमा राज्यका सबै संयन्त्र परिचालित, 93 जनाको उद्धार, राति पनि उद्धार तथा खोज जारी शीर्षकमा मुख्य खबर छापिएको छ। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक भीषण बाढ़ी पहिरोले अकल्पनीय जनधनको क्षति पुर्याएको छ। यस विपदबाट रसुवा सहित नुवाकोट, धादिङ, गोर्खा, तनहु, चितवन र नवलप्रासीसम्म प्रभावित भएको छ। बाढ़ीमा परि मृत्यु भएका 157 जनाको शव फेला परेको छ। फेला परेका सबमध्ये 15 जनाको पहिचान खुल्न बाँकी रहेको छ। गृह मन्त्रालयका अनुसार हालसम्म चितवनमा 64, धादिङमा 27, नुवाकोटमा 13, गोर्खामा 19, तनहुमा 9, रसुवामा 3 र नवलप्रासी पूर्वमा 22 जनाको शव फेला परेको छ। विभिन्न स्तरमा खोज तथा उद्धार जारी छ। सम्पर्कविहीन र बेपत्ता व्यक्तिहरूको संख्या अत्याधिक रहेकाले मृतकको संख्या निकै बढ़न सक्ने अनुमान सुरक्षा अधिकारीहरूले गरेका छन्। बाढ़ीमा परि घाइती 93 जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उद्धार कार्यमा राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। बाढ़ीपछि नेपाली सेनाका 44 जना, नेपाल प्रहरीका 28 जना र सशस्त्र प्रहरीका 9 जना गरी 81 जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। रसुवागढ़ी, स्याप्रोफेसी, बेसी, मैलुङ र बेत्रावतीमा तैनाथ सैनिकहरू सम्पर्कविहीन छन्। ती स्थानमा बाढ़ीले अकल्पनीय क्षति पुर्याएको छ। सम्पर्कविहीन सुरक्षाकर्मी लगायतका पर्यटक, सर्वसाधारण तथा विभिन्न निकायमा कार्यरत कर्मचारीको खोजी तथा उद्धार कार्य जारी रहेको छ। बाढ़ीले बस्ती, बजार, सड़क, पुल, जलविद्युत आयोजना तथा सुरक्षा निकायका संरचनामा पनि ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरणहरू प्राप्त भएका छन्। बाढ़ी प्रभावित क्षेत्रबाट नेपाली सेनाका 7 र निजी क्षेत्रका 8 गरी 16 हेलिकप्टर निरन्तर खोज तथा उद्धारमा परिचालित भइरहेका छन्। नेपाली सेनाका प्रवक्ता सहायक अथी राजाराम बस्नेतका अनुसार खोज तथा उद्धारमा 7 हेलिकप्टर सहित 1,700 जना सैनिक परिचालन गरिएको छ, जसमा खोज तथा उद्धार र राहत तथा स्वास्थ्य टोली पनि रहेको छ। सेनाले हवाई इन्धनबाट सेनाले हवाई साधनबाट 96 जना र स्थल मार्गबाट 26 गरी 221 जनाको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पुर्याइएको जनाएको छ। निजी क्षेत्रका 8 हेलिकप्टरले 29 जनाको उद्धार गरेका छन्। आजको गोर्खा पत्र दैनिकमा खबर छ।
2: पूर्वानुमान र पूर्व सूचनाले गम्भीर क्षति शीर्षकमा मध्याह दैनिकले खबर लेखेको छ। बिहान करिब 8 बजीसम्म रसुवाको जनजीवन सामान्य थियो। चीनको तिब्बत तर्फबाट रसुवाको भोटेकोशी क्षेत्रमा अचानक भीषण बाढ़ी आयो। रसुवागढ़ी नाकाका प्रहरीले जानकारी पाए लगत्तै पूर्व सूचना गर्न नभ्याउँदै आएको बाढ़ीले त्यहाँ कार्यरत प्रहरी नै बेपत्ता पार्यो। रसुवागढ़ी नाकादेखि 20 किलोमिटर उत्तर पूर्वमा हिम चट्टान पहिरोका कारण रसुवामा 81 ठूलो बाढ़ी आएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणको ठम्याइ छ। नेपाल चीन सीमानामा गएको हिम चट्टान पहिरोका कारण लेन्दे खोलामा गेग्रान सहितको बाढ़ी आएको र टिमुरे हुँदै उक्त बाढ़ी त्रिशुली नदीमा प्रवेश गरेको देखिएको छ। प्राधिकरणले भनेको छ बाढ़ी पूर्वानुमान महाशाखाका जलविज्ञ सौहार्द जोशीका अनुसार बाढ़ीको बहाव र गति अत्यन्त तीव्र थियो। यो बाढ़ी चीनको तिब्बती क्षेत्रबाट मात्र 20-25 मिनटमा नेपाली सीमा क्षेत्रमा आइपुगेको थियो। सीमा क्षेत्रमा आइपुगेपछि यसले 10-15 मिनटमा 12-15 किलोमिटरको दूरी पार गर्दै तल्लो तटीय क्षेत्रमा प्रभाव पारेको छ। नेपाली नाकामा रहेको रसुवागढ़ी नाकाको खोला नाप्ने केन्द्र स्टेशनमा 8:40 बाढ़ी प्रवेश गरेको रेकर्ड गरिएको छ। बाढ़ी एकैचोटि निकै ठूलो उचाइ र वेगमा आएका कारण यसको असर बढ़ी देखिएको हो। उनले भने बाढ़ीको पूर्व सूचना समयमै पाउन नसक्नुमा भौगोलिक विकटता प्रमुख कारण रहेको जलविज्ञ जोशीले बताए। हिमताल भएको क्षेत्र अत्यन्त दुर्गम र विकट भएकाले चीन सरकारलाई समेत तत्काल सूचना प्राप्त गर्न कठिन छ। उनले भने बाढ़ीको बहाव तीव्र गति भएकाले पूर्व सूचना दिन समय नै भएन। बाढ़ीले रसुवा नुवाकोट धादिङ हुँदै चितवनसम्मका तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। कति बेला हिमताल विस्फोट हुन्छन् भन्ने ठ्याक्कै पूर्वानुमान गर्ने प्रविधि हालसम्म विकसित छैन। उनले भने स्याटेलाइट तस्विरहरू पनि त्यही समयमा उपलब्ध हुँदैनन्। विभागले स्याटेलाइट तस्विरहरूको तुलनात्मक अध्ययन गरेर बाढ़ीको वास्तविक कारण पत्ता लगाउने प्रयास गरिरहेको उनले बताए। नेपाल बाढ़ी सूचनाका सहायक जनवैज्ञानिक प्रभाकर यादवका अनुसार स्थानीय वर्षाका कारण आउन सक्ने सामान्य बाढ़ीबारे सूचनाहरू भए तापनि यो अचानक आएको बाढ़ीबारे कुनै पूर्वानुमान गरिएको थिएन।
0: राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको खोज उद्धार तथा राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ। राष्ट्रपति पौडेलले बुधबार साँझ प्रधानमन्त्री शाहसँग टेलिफोन मार्फत कुराकानी गर्दै बाढ़ीबाट भएको जनधनको क्षतिबारे जानकारी लिनुभएको हो। उहाँले विपदमा परेका नागरिकको खोज उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकारका सबै निकाय परिचालन गर्न आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। सो अवसरमा प्रधानमन्त्री शाहले बाढ़ीबाट भएको जनधनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउँदै प्रभावित नागरिकको उद्धार राहत तथा उपचारका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको बताउनु भएको छ। सरकारले प्रभावित नागरिकहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन कुनै कमी हुन नदिने प्रतिबद्धता प्रधानमन्त्री शाहले व्यक्त गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। यसैबीच प्रधानमन्त्रीको सक्रियता शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ। प्रधानमन्त्रीलाई भोटेकोशीमा बाढ़ी आएको स्थानीय प्रशासनबाट सूचना प्राप्त 8:45 उहाँलाई सूचना प्राप्त भएको थियो। त्यसैगरी प्रधानमन्त्री शाहबाट बाढ़ी प्रभावित क्षेत्रमा उद्धार खोज तथा राहत कार्यका लागि सुरक्षा निकायसहित सरकारवाला निकाय संघ संस्थाहरूलाई उहाँले 9 बजे नै निर्देशन दिनुभएको थियो। त्यसपछि 9:15 प्रधानमन्त्री शाहले तटीय क्षेत्रलाई उच्च सतर्कतामा राख्दै सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहद्वारा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा राख्न तथा नदी किनारमा जान अनुरोध गर्नुभएको थियो। त्यसै गरी 9:35 राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बोलाउनु भएको थियो। त्यसै गरी 11 बजे प्रदेश जिल्ला र स्थानीय तहका रेस्पोन्डरलाई प्राधिकरणबाट उच्च सतर्कतासहित विपद प्रति कार्यका लागि जुट्न नेपाल टेलिकम तथा एनसेल मार्फत अलर्ट म्यासेज पठाउन लगाइएको थियो। त्यसै गरी 12:30 विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री शाहद्वारा सरकारवाला सबैलाई खोज उद्धार तथा राहतका कार्यमा सक्दो सहयोग गर्न अनुरोध गरिएको थियो। त्यसै गरी 1 बजे प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्री परिषदको आकस्मिक बैठकपछि